आदरणीय श्रोता महानुभवहरूमा हार्दिक अभिवादन तथा शुभप्रभात। समय यस बेला बिहानको 6:25 भइसकेको छ। यहाँहरू सुनिरहनु भएको छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.2, साथमा न्युज अन एआईआर एपमा पनि। आज हो 19 जुलाई आइतबार 2026, तदनुसार श्रावण 3 गते 2083। म अदिति आजको यस बिहानको कार्यक्रम लिएर उपस्थित भएकी छु। आउँदो केही समय हामीसँग रहनेछन् प्रेरणादायी विचार, गीत संगीत र विविध रोचक प्रस्तुति। त्यसैले अन्तिमसम्म हाम्रो साथमा रहनुहोला। शुभ बिहानी।

जीवनमा केही पाउनु छ भने तरिका परिवर्तन गर्नुहोस्, गन्तव्य होइन। आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन। म सञ्चालिका अनिताको तर्फबाट।

आकाशवाणी खर्साङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरले सुन्नुहुनेछ मानव जीवनमा सत्सङ र सद्भावनाको प्रभाव विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खर्साङको स्टुडियोमा उपस्थित हुनुहुन्छ अनु प्रधान ज्यू।

आकाशवाणी खरसाङका सम्पूर्ण श्रोतावर्गमा मेरो नमस्कार। आज म एउटा विषय लिएर हजुरहरूको अघि आएको छु। मेरो चर्चाको विषय छ मानव जीवनमा सत्सङ्ग र सद्भावनाको प्रभाव। शास्त्रले घोषणा गर्दछ, जन्तुनाम नरजन्म दुर्लभम, प्राणीहरूमध्ये मानव जन्म अत्यन्त दुर्लभ र मूल्यवान हुन्छ। मानिसले मात्र सही गलत छुट्याउने विवेक, आत्मचिन्तन गर्ने क्षमता अनि ईश्वर खोज गर्ने अवसर पाएको हुन्छ। पशु पक्षीहरू मुख्यत खान, सुत्न र सन्तान उत्पत्ति गर्नमै सीमित हुन्छन्, तर मानिसले सत्य, धर्म, सेवा, प्रेम र आत्मज्ञानको मार्ग अपनाउन सक्छ। त्यसैले मानव जीवन केवल खाना लाउन र भौतिक सुखको निम्ति मात्र होइन, निस्वार्थ सेवा गर्दै आत्माको उन्नति र परमात्माको अनुभूति प्राप्त गर्नको निम्ति प्रयोगमा ल्याइनुपर्छ। कारण मानिसको जीवन ईश्वरले दिनुभएको अनुपम उपहार हो। तर आज हामी मानिसको वास्तविक जीवनलाई हेऱ्यौँ भने हामी देख्छौँ मानिसका घरहरू ठुला ठुला भएका छन्, तर मन भने सानो हुँदै गएका छन्। सम्पर्क बढेको छ, तर सम्बन्ध कमजोर हुँदै गएका छन्। भौतिक सुख अनि सुविधा बढेका छन्, जबकि मानिसमा सन्तोष घटेको छ। जानकारीको कमी छैन, जबकि विवेकको अभाव छ। मोबाइलमा साथीहरूको सूची लामो छ, तर दुःखको बेला साँचो साथी भेट्न गाह्रो भएको छ। पैसा बढेको छ, तर निन्द्रा हराएको छ। यस्तो हुनको कारण के हो त? किनभने हामीले इन्टरनेटलाई अपनायौँ, तर इनर नेटलाई भुलिपठायौँ। हामीले बाहिरी विकासलाई धेरै महत्त्व दियौँ, तर आन्तरिक विकासलाई बिर्सिपठायौँ। जबकि वेद, उपनिषद, गीता, बाइबल, कुरान, त्रिपिटक, गुरु ग्रन्थ साहिब सबैले एउटै कुरामा जोड दिएर भनेका छन्, पहिला मानिसको हृदय बदल, संसार आफै बदलिन्छ। धर्म ग्रन्थहरूको सारलाई हेर्नु हो भने वास्तविक परिवर्तन बाहिरबाट होइन, भित्रबाट सुरु हुन्छ भन्ने हो। जब मानिसको हृदयमा प्रेम, दया, सत्य, क्षमा, करुणा, सबैप्रति सम्मान, सहयोग र सहिष्णुताको भावको विकास हुन्छ, तब उसको विचार, बोली र व्यवहार पनि सकारात्मक बन्दछ। यस्ता गुणहरूले परिवार, समाज र राष्ट्रमा शान्ति तथा समृद्धि फैलाउँछन्। मानव जीवनमा सत्सङ्ग र सद्भावनाको प्रभावद्वारा मात्र यस्तो परिवर्तन सम्भव छ। त्यस्तो हो भने श्रोताबिन्द, आऊ हामी सत्सङ्ग र सद्भावना विषय केही बुझ्ने कोसिस गरौँ। सत्सङ्ग भनेको के हो? धेरैजसो मानिसहरू सत्सङ्ग भनेपछि भजन कीर्तन, मन्दिर, मस्जिद, चर्च वा गुम्बामा गएर प्रवचन सुन्नु मात्र सम्झन्छन्। त्यो पनि सत्सङ्ग हो, तर त्यति मात्रै सीमित छैन। यदि हामीले सत्सङ्ग शब्दको सन्धि विच्छेदलाई हेऱ्यौँ भने सत्सङ्ग शब्द सत् र सङ्ग मिलेर बनेको हो। सत् भनेको यस्तो सत्य हो जो तिनै काल, भूत, वर्तमान र भविष्यमा पनि सधैँ एउटै रहन्छन्। सङ्घ भनेको साथ वा सङ्गति, यो शाश्वत वा परम सत्य ईश्वरसँग जोडिने प्रक्रिया नै वास्तवमा सत्सङ्ग हो, जसबाट हामी चिरस्थायी आनन्द प्राप्त गर्न सक्छौँ। त्यसैले सत्सङ्ग भनेको सत्यको सङ्गत गर्नु, असल विचार ग्रहण गर्नु, ज्ञानी व्यक्तित्वको सानिध्यमा बस्नु, भगवान्को नाम स्मरण गर्नु, वेद शास्त्रको अध्ययन गर्नु, आत्मचिन्तन गर्नु, साथै असल मानिसको सङ्गत गर्नु पनि सत्सङ्ग हो। मानिसलाई मानवदेखि माधवको स्तरसम्म पुर्याउन सत्सङ्गको आवश्यकता पर्छ। यदि मानिसले सत्सङ्गमा भाग लिन चाहँदैन भने जीवन निरर्थक हुन्छ। कारण सत्सङ्गले मानिसलाई आत्मचिन्तन गर्न प्रेरणा दिन्छ। यसैले जीवनको वास्तविक उद्देश्य केवल धन, पद वा प्रसिद्धि मात्र होइन, आत्मिक उन्नति र परमात्माको अनुभूति गर्नु पनि हो भन्ने ज्ञान दिन्छ। सत्सङ्गबाट सत्य, अहिंसा, सेवा, करुणा, इमान्दारी, विनम्रता र अनुशासन जस्ता गुणहरूको विकास हुन्छ। सत्सङ्गले नकारात्मक सोचलाई सकारात्मक दिशामा बदल्छ। राम्रो सङ्गतले मानिसको विचार शुद्ध बनाउँछ। विचार शुद्ध भएपछि व्यवहारमा पनि सुधार आउँछ। त्यसैले भनिन्छ नि, जस्तो सङ्गत उस्तै रङ्गत।

मानव जीवनमा सत्सङ्गले ठूलो परिवर्तन ल्याउन सक्छ। कारण सत्सङ्गले मानिसको हृदय परिवर्तन गर्छ। हृदय परिवर्तन भएपछि सोच बदलिन्छ, सोच बदलिँदा व्यवहार बदलिन्छ र व्यवहार बदलिँदा जीवन सफल बन्छ। सत्सङ्गले लोभ, मोह, क्रोध, अहंकार र ईर्ष्यालाई घटाएर प्रेम, दया, धैर्य, आत्मविश्वास बढाउँछ। गलत बाटोमा लागेका व्यक्तिले पनि राम्रो सङ्गतबाट आफ्नो जीवन परिवर्तन गर्न सक्छ। इतिहासमा धेरै व्यक्तिहरू सत्सङ्गको प्रभावले नै महान बनेका उदाहरण पाइन्छ। जस्तै अङ्गुलीमाल डाकु भगवान बुद्धको सत्सङ्गको प्रभावले भिक्षु बने। यदि गौतम बुद्धको सत्सङ्गले अङ्गुलीमाल जस्तो कुख्यात डाकुलाई शान्त बनायो भने हाम्रो जीवनमा पनि असल सङ्गत, असल विचार, असल व्यवहारले अवश्य परिवर्तन ल्याउन सक्छ। यही नै सत्सङ्गको वास्तविक शक्ति हो। अङ्गुलीमालको प्रसङ्गबाट हामी तीन शिक्षा पाउँछौँ। सत्सङ्गले सबैभन्दा कठोर हृदय पनि परिवर्तन गर्न सक्छ। घृणालाई घृणाले होइन, करुणा र प्रेमले जित्न सकिन्छ। कुनै पनि मानिस सुधारभन्दा बाहिर हुँदैन यदि उसले सही मार्गदर्शन र सत्सङ्ग पायो भने। त्यसैले भनिन्छ सत्सङ्ग आत्मिक रूपान्तरणको माध्यम हो। आज मानिसहरू डिजिटल संसारमा धेरै समय बिताउँछन्। सामाजिक सञ्जालबाट उपयोगी ज्ञानका साथै भ्रम, घृणा, अश्लील र नकारात्मक सामग्री पनि फैलाइरहेको छ। यस्तो अवस्थामा सत्सङ्गले विवेकपूर्वक सही र गलत छुट्याउन शक्ति दिन्छ। सत्सङ्गले समयको सदुपयोग, आत्मसंयम, नैतिक निर्णय र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्छ। यसले मानसिक तनाव कम गर्न, धैर्य बढाउन र जीवनप्रति आशावादी दृष्टिकोण विकास गर्न सहयोग पुर्याउँछ। अब हामी सद्भावनालाई बुझ्ने प्रयास गरौँ। सद्भावना भन्नाले सबै मानिसप्रति शुभेच्छाको भावना, प्रेम, दया, सम्मान, सहानुभूति, क्षमा र सहयोग गर्ने मन राख्नु हो। सरल शब्दमा भन्नुपर्दा अरूको भलो चाहने र कसैप्रति द्वेष, घृणा वा खराब सोच नराख्ने मनोभावलाई सद्भावना भनिन्छ। सद्भावना भएको मानिसले जात, धर्म, भाषा, धन वा पद हेरेर व्यवहार गर्दैन। उसले समान रूपमा सबैलाई सम्मान गर्छ, दुःखमा साथ दिन्छ, सुखमा खुसी हुन्छ र सकेसम्म अरूको हित गर्ने प्रयास गर्छ।

कारण सद्भावना मानव सम्बन्धको आधार हो। उदाहरणको निम्ति भोकालाई खाना दिनु, बिरामी र वयोवृद्धको सेवा गर्नु, छिमेकीको दुःखमा साथ दिनु, कसैले गल्ती गर्दा बदला लिनुभन्दा क्षमा गर्नु, यी सबै सद्भावनाका व्यावहारिक उदाहरण हुन्। वेद, भगवद् गीता, बाइबल, कुरान, धम्मपद र गुरुग्रन्थ साहिब सबैले प्रेम, दया, करुणा र मानव सेवाको शिक्षा दिएका छन्। त्यसैले सद्भावना नै मानवता, शान्ति र सामाजिक एकताको आधार हो। आज संसारमा सबैभन्दा धेरै के को अभाव छ? धनको, विज्ञानको, शिक्षाको? मलाई लाग्छ आज संसारमा सबैभन्दा धेरै अभाव छ सद्भावनाको। सद्भावनाको अभाव वास्तवमा आत्मबोधको अभाव हो। शास्त्रहरूले सद्भावनालाई धर्मको मुटु मानेका छन्। जब मानिसले आफ्नो भित्री दिव्य स्वरूपलाई चिन्छ तब उसमा सबैप्रति समान दृष्टि, निस्वार्थ प्रेम र करुणा विकसित हुन्छ। यही आध्यात्मिक चेतना नै संसारमा स्थायी शान्ति, सद्भाव र मानवताको आधार हो। ऋग्वेदको एउटा प्रसिद्ध मन्त्र यस्तो छ, समगच्छ धवम, समवद्ध धवम, समवो मनांसी जानतम। अर्थात् सबै मिलेर हिँडौँ, मिलेर बोलौँ र हाम्रो मन पनि पवित्र भावले भरिएको होस्। यो मन्त्रले केवल एउटै ठाउँमा भेला हुन मात्र भन्दैन तर मन, विचार, उद्देश्य र व्यवहारमा पनि एकता हुनुपर्छ भन्ने शिक्षा दिन्छ। यहाँसँगै हिँड्नु भनेको केवल एउटै बाटोमा हिँड्नु होइन, एकअर्काको दुःख सुखमा सहभागी हुनु हो। सँगै बोल्नु भनेको एउटै भाषामा बोल्नु मात्र होइन, सम्मानपूर्वक संवाद गर्नु, असहमतिलाई पनि शान्तिपूर्वक सुन्नु र समझदारीको साथमा समाधान खोज्नु हो। मन एक हुनु भनेको सबैको विचार एउटै हुनुपर्छ भन्ने होइन तर सबैको उद्देश्य कल्याण, शान्ति र मानवहित हुनुपर्छ भन्ने हो। यही भाव नै सद्भावना हो। यो मन्त्रले सद्भावनाका तीन आधारहरू प्रस्तुत गर्छ, समगच्छ धवम अथवा सहयात्रा। समाजमा जात, धर्म, भाषा, संस्कृति वा आर्थिक अवस्थाका आधारमा विभाजन होइन, सबैलाई साथ लिएर अघि बढ्ने भावना हुनुपर्छ। तब मात्र परिवार, समाज र राष्ट्रको उन्नति एकताको बलबाट हुन्छ। समवद्धवम अथवा सद्व्यवहार र संवाद। धेरै विवादहरू संवादको अभावले जन्मिन्छन्। जहाँ प्रेमपूर्ण संवाद हुन्छ त्यहाँ वैमनस्य कम हुन्छ। सद्भावना कायम राख्न सुन्ने कला, सम्मानजनक भाषा र धैर्य अत्यन्त आवश्यक छन्। समूह मनांसी जानतम अथवा मनको एकता। हामी सबैको सोच फरक हुन सक्छ तर उद्देश्य मानव कल्याण, शान्ति र नैतिकता हुनुपर्छ। तब मनमा ईर्ष्या, घृणा र अहंकार हटेर करुणा, सहयोग र सेवाभाव आउँछ। तब वास्तविक सद्भावना विकसित हुन्छ। आजको सन्दर्भमा यो वैदिक मन्त्रको सन्देश झन सान्दर्भिक बनेको छ। परिवारमा संवाद भए सम्बन्ध बलियो हुन्छ, समाजमा सद्भाव भए शान्ति कायम हुन्छ, राष्ट्रमा एकता भए विकास सम्भव हुन्छ, विश्वमा पारस्परिक सम्मान भए मानवता सुरक्षित रहन्छ। यो मन्त्र केवल प्रार्थना मात्र होइन, मानव सभ्यताको शाश्वत जीवन दर्शन हो। यसले हामीलाई सिकाउँछ सँगै हिँडौँ, सँगै सोचौँ, प्रेमपूर्वक संवाद गरौँ, एकअर्काको सम्मान गरौँ, मानवताको साझा उद्देश्यको निम्ति मिलेर अघि बढौँ। यही नै सद्भावनाको वास्तविक स्वरूप हो। यही भावले व्यक्ति, परिवार, समाज, देश तथा समग्र विश्वलाई शान्ति, समृद्धि र सुखतर्फ दोहोऱ्याउँछ।

0: अहिले श्रोताले सुन्दै हुनुहुन्छ मानव जीवनमा सत्सङ र सद्भावनाको प्रभाव विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुहुँदैछ अनुप प्रधान ज्यूले।
1: परिवार समाजको पहिलो विद्यालय हो। यदि परिवारमा

संघको वातावरण छ भने शिशुहरूले सानैदेखि नैतिक शिक्षा, अनुशासन र संस्कार सिक्छन्। परिवारका सदस्यहरू बीच प्रेम, सम्मान र सहयोग बढ्छ। समाजमा पनि सत्सङ्ग र सद्भावनाले एकता, सहिष्णुता, सेवा र सामाजिक उत्तरदायित्वको भावना विकास गर्छ। झगडा, वैमनस्य र विभाजन घट्छ। यसरी शान्त, सभ्य र नैतिक समाज निर्माणमा यी दुवैको ठुलो योगदान हुन्छ। आजको युवाहरूको निम्ति सत्सङ्ग र सद्भावना दुवै महत्त्वपूर्ण मानवीय मूल्यहरू हुन्। युवा राष्ट्रका कर्णधार हुन्। उनीहरूको सोच र चरित्रले उनीहरूको भविष्य निर्धारण गर्छ। आजका युवाले धेरै अवसरसँगै धेरै चुनौती पनि सामना गरिरहेका छन्। गलत सङ्गत, कुलत, अनावश्यक प्रतिस्पर्धा र क्षणिक आकर्षणले जीवनलाई गलत दिशामा लैजान सक्छ। सत्सङ्गले युवामा आत्मविश्वास, नैतिकता, अनुशासन, परिश्रम, सेवा र नेतृत्व क्षमता विकास गर्छ। सद्भावनाले सहयोग, मित्रता, सामाजिक उत्तरदायित्व र मानवताको भावना बढाउँछ। यसरी युवाहरू असल नागरिक र जिम्मेवार व्यक्तित्वको रूपमा विकसित हुन सक्छन्। सन्त तथा महापुरुषहरूले पनि सत्सङ्ग र सद्भावनालाई जीवनको अमूल्य धन मानेका छन्। गौतम बुद्धले सबै प्राणीप्रति मैत्री, करुणा र अहिंसाको भावना राख्नपर्ने शिक्षा दिनुभयो। उहाँका शिक्षा अनुसार घृणालाई घृणाले होइन, प्रेम र सद्भावनाले मात्र अन्त गर्न सकिन्छ। महात्मा गान्धीले सत्य, अहिंसा र प्रेमलाई जीवनको सर्वोच्च आदर्श माने। उहाँले मानिसले एकाअर्काप्रति सद्भाव राख्दै सत्यको मार्गमा हिँड्नुपर्छ भन्ने विचार व्यक्त गर्नुभयो। स्वामी विवेकानन्दले सत्सङ्गलाई व्यक्तित्व विकासको आधार मान्नुभयो। उहाँको अनुसार असल विचार र असल व्यक्तिको सङ्गतले मानिसलाई सफल, आत्मविश्वासी र नैतिक बनाउँछ। सन्त कबीरले पनि सत्सङ्गको महत्त्वलाई जोड दिँदै असल सङ्गतले अज्ञान हटाई ज्ञानको प्रकाश फैलाउँछ भन्नुभएको छ। गुरु नानकले सबै मानिस बराबर छन्, सबैप्रति प्रेम, सेवा तथा सद्भाव राख्नुपर्छ भन्ने शिक्षा दिनुभयो। उहाँका विचारले समाजमा सेवा र भाइचाराको भावना फैलाउन मद्दत गरेको छ। आध्यात्मिक रूपमा हेर्दा सत्सङ्गले मन, वचन र कर्मलाई शुद्ध बनाउँछ। सत्सङ्गमा सहभागी हुँदा सकारात्मक सोचको विकास हुन्छ, नकारात्मक बानीहरू हट्छ, जीवनमा आत्मविश्वास बढ्छ। त्यस्तै सद्भावनाले रिस, घृणा, ईर्ष्या र अहङ्कारलाई कम गरी दया, क्षमा र सहानुभूतिको भावना बढाउँछ। यी गुणहरूले मानिसलाई आत्मिक शान्ति, मानसिक सन्तुलन र जीवनप्रति सकारात्मक दृष्टिकोण प्रदान गर्दछन्। तर सत्सङ्ग र सद्भावना केवल सुन्ने विषय मात्र होइन, यो त व्यवहारमा उतार्ने विषय हो। त्यसैले नियमित रूपमा आध्यात्मिक तथा नैतिक ज्ञान सुन्ने, असल व्यक्तिको सङ्गत गर्ने, सेवा कार्यमा भाग लिने, सत्य बोल्ने, क्षमा गर्ने, सामाजिक सञ्जालको सदुपयोग गर्ने र सबैसँग समान व्यवहार गर्ने बानीले सत्सङ्ग र सद्भावना विकास हुन्छ। दैनिक जीवनमा साना साना असल कार्यले पनि ठुलो परिवर्तन ल्याउन सक्छ। मानव जीवनलाई सफल, शान्त र सार्थक बनाउन साथै मानव जीवनको उद्देश्य प्राप्त गर्न सत्सङ्ग र सद्भावना अत्यन्तै जरुरी छन्। आजको भौतिकवादी, प्रतिस्पर्धी र तनावपूर्ण समाजमा मानिसलाई बाहिरी सुविधा मात्र होइन, भित्री शान्ति पनि चाहिन्छ। त्यो शान्ति सत्सङ्गबाट प्राप्त हुने सही ज्ञान, आत्मचिन्तन र सद्भावनायुक्त व्यवहारबाट मात्र सम्भव हुन्छ। त्यसैले प्रत्येक व्यक्तिले सत्सङ्गलाई जीवनको नियमित अभ्यास र सद्भावनालाई आफ्नो चरित्रको आधार बनाउनुपर्छ। यही नै आध्यात्मिक चिन्तनको सार हो। यही मार्गले व्यक्तिगत, सामाजिक तथा विश्व शान्तिको आधार तयार गर्छ। नमस्कार।

यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो मानव जीवनमा सत्सङ्ग र सद्भावनाको प्रभाव विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो अनु प्रधान ज्यूले। साथमा सुन्नुभयो केही नेपाली अनि हिन्दी भजनहरू। हवस् त श्रोता, तपाईँको आजको दिन मङ्गलमय रहोस्। यही कामना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालिका अनिता पनि विदा चाहन्छौ। नमस्कार।

समय यसबेला बिहानको 7:15 भइसकेको छ। आकाशवाणीको नेपाली प्रसारण सेवामा यहाँहरूलाई स्वागत छ। अब सुन्नेछौँ नेपाली भजन प्रबल थापा अनि हीरा रसाइलीको आवाजमा।

0: यस भजनपछि अब पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। देवेन थापाबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। संसदको मनसुन सत्र सुरु हुनुभन्दा पूर्व आज सरकारले सर्वदलीय बैठक डाकेको छ। राष्ट्रिय परीक्षा एजेन्सी एनटिएले छात्रहरू अनि अभिभावकहरूको लागि कडा निर्देश जारी गरेको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सिबिएसईले कक्षा 10 को दोस्रो बोर्ड परीक्षा 2026 को परिणाम घोषित गरेको छ। फिफा विश्वकप 2026 इङ्ल्यान्डले तेस्रो स्थानको लागि खेलिएको म्याचमा फ्रान्सलाई पराजित गरेर काँस्य पदक जितेको छ। अनि मौसम विभागले आज पश्चिम बङ्गाल, निम्न हिमालय अञ्चल, सिक्किम र उत्तराखण्डमा अत्यधिक भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। संसदको मनसुन सत्र सुरु हुनभन्दा पूर्व आज सरकारले सर्वदलीय बैठक डाकेको छ। बैठकको अवधि सरकारले संसदको दुवै सदनहरूको सुचारू सञ्चालन सुनिश्चित गर्न सबै राजनीतिक दलहरूसित सहयोग मागेको छ। मनसुन सत्र भोलिदेखि सुरु हुनेछ अनि 13 अगस्तसम्म चल्नेछ। सत्रको अवधि विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि चर्चा अनि विधेयकहरू पारित हुने सम्भावना छ। केन्द्रीय वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले एस्टोनियाको राजधानी टालिनमा आयोजित भारत इस्टोनिया व्यापार मञ्चलाई सम्बोधित गर्नुभयो। उहाँले दुवै देशबीच व्यापार, निवेश, नवाचार अनि प्रौद्योगिकीको क्षेत्रमा सहयोग बढाउने विषयमाथि जोड दिनुभयो। यस कार्यक्रममा भारत अनि एस्टोनियाको सरकारी प्रतिनिधिहरू, प्रमुख उद्योगपति अनि व्यापार प्रतिनिधि मण्डलहरूले भाग लिए। आफ्नो सम्बोधनमा पीयूष गोयलले भन्नुभयो कि विगत 2 दशकमा भारतको अर्थव्यवस्थामा तीव्र परिवर्तन आएको छ अनि आज भारत विश्वको सबैभन्दा तीव्र गतिमा बढ्ने प्रमुख अर्थव्यवस्थाहरूमा सामेल भएको छ। उहाँले भन्नुभयो कि भारतको बढ्दो विनिर्माण क्षेत्र, बलियो नवाचार व्यवस्था अनि आर्थिक सुधार विश्वभरिकै निवेशहरू अनि उद्योगहरूको लागि नयाँ अवसर प्रदान गरिरहेको छ।
2: Indian economy moved from a fragile 5 economy 12 or 13 years ago to amongst the top 5 or 6 economies in the world. We have seen India strengthen its macroeconomic fundamentals, sporting very strong economic ratios. We have very low inflation. We have for the last several years been the fastest growing large economy. Our banking system is robust, probably with net non-performing loans at under 1% today.
1: राष्ट्रिय परीक्षा एजेन्सी एनटिएले छात्रहरू अनि अभिभावकहरूको लागि कडा निर्देश जारी गरेको छ। एजेन्सीले भनेको छ कि ओएमआर सिटको जाँचका लागि केवल मूल ओएमआर नै जमा गरून्। फर्जी वा एआईबाट बनाएको ओएमआर सिट दिएको खण्डमा कानुनी कारवाही हुन सक्छ। एनटिएका अनुसार हालका दिनहरूमा जाँचको लागि पठाएको ओएमआर सिट नकली पाएको छ। यसैले अब प्रत्येक शिकायत अनि ओएमआर सिटको सावधानीपूर्वक जाँच गरिँदैछ। एनटिएले भनेको छ कि परीक्षा परिणामलाई चुनौती दिनको लागि फर्जी दस्तावेज वा एआईद्वारा तयार पारिएको ओएमआर सिटको प्रयोग गर्नु गलत हो। यस्तो मामिलामा कडा कारवाही

गरिनेछ। यसैले छात्रहरू अनि अभिभावकहरूसित अपिल गरेको छ कि उनीहरूले जाँचको लागि केवल मूल ओएमआर सिट नै जम्मा गरून्। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सिबिएसईले कक्षा दसको दोस्रो बोर्ड परीक्षा 2026 परिणाम घोषित गरेको छ। छात्रहरूले आफ्नो परिणाम डिजी लकरको डिजिटल पोर्टलमा हेर्न सक्नेछन्। राष्ट्रिय शिक्षा नीति अन्तर्गत यस वर्ष पहिलोपल्ट कक्षा देशको दसको लागि दुईवटा बोर्ड परीक्षाहरू आयोजित गरियो। मुख्य परीक्षा 17 फरवरीदेखि 11 मार्चसम्म अनि दोस्रो बोर्ड परीक्षा 15 मईदेखि 21 मईसम्म भएको थियो। सिबिएसई अनुसार दुवै परीक्षाहरूको संयुक्त परिणामको आधारमा यस वर्ष कुल 96.78% छात्र सफल भएका छन्। बोर्डले अझ भनेको छ कि विदेशहरूमा स्थित सिबिएसईले सम्बद्ध स्कुलहरूका छात्रहरूले पनि आफ्नो परिणाम अनि डिजिटल सैन्स्टिक दस्तावेज डिजी लकरको माध्यमबाट प्राप्त गर्न सक्नेछन्। भाजपा आइटी सेलका प्रमुख अमित मालवीयले भन्नुभएको छ, सरकारले इथेनोल मिश्रित कार्यक्रम E20 भारतको सबैभन्दा ठूलो सार्वजनिक नीतिको सफलताहरूमध्ये एक हो। यसले किसानको आमदानी बढाउनको साथै देशको ऊर्जा सुरक्षालाई सुदृढ बनाएको उहाँको भनाइ छ। E20ले विदेशबाट आयात हुने कच्चा तेलमाथिको निर्भरता घटाएको छ। मालवीयले राजनीतिक लाभका लागि पूर्वग्रहपूर्ण आलोचनाका आधारमा नभई प्रमाणका आधारमा कार्यक्रमको मूल्याङ्कन प्रमाणका आधारमा हुनुपर्ने उहाँले बताउनुभएको छ। सरकारी तथ्याङ्कलाई उद्धित गर्दै श्री मालवीयले भन्नुभयो, 2014-15 किसानहरूले अनुमानित 1.66 लाख करोड रुपियाँ कमाएका छन्। श्री माता वैष्णो देवी श्राइन बोर्डले खराब मौसमको चेतावनीपछि वैष्णो देवी यात्रालाई अस्थायी रूपमा स्थगित गरेको छ। श्राइन बोर्डको आधिकारिक सूचना अनुसार तीर्थयात्रीहरूको सुरक्षाको लागि यो निर्णय लिएको हो। श्रद्धालुहरूलाई धैर्य राख्ने अनि श्राइन बोर्डको आधिकारिक सूचना माध्यमहरूबाट जारी सूचनाहरूको पालन गर्ने सल्लाह दिएको छ। मौसमको स्थितिमा सुधारपछि यात्रा पुनः सुरु गरिनेछ। मौसम विभागले जम्मू काश्मीरको केही भागहरूमा भारी वर्षाको चेतावनी दिएको छ। संवेदनशील क्षेत्रहरूमा अचानक बाढ पहिरो अनि पानी जमिने सम्भावना छ। प्रशासनले मानिसहरूलाई अनावश्यक यात्राबाट बाँच्ने अनि जलस्रोतहरूबाट टाढो रहने सल्लाह दिएको छ। यस वर्ष वैष्णोदेवी पवित्र गुफा मन्दिरमा दर्शन गर्ने तीर्थयात्रीहरूको संख्या 50 लाखभन्दा अधिक भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मीडिया ह्यान्डल एक्समा @ARNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। सरकारले सौर ऊर्जा परियोजनाको लागि एप्रुभ लिस्ट अफ मोडल्स एन्ड म्यानुफ्याक्चरर्स अर्थात् ALMM लिस्ट 2 नीतिमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको छ। नवीन अनि नवीकरणीय ऊर्जा मन्त्रालयले भनेको छ कि यस नीतिको समय सीमामा कुनै सामान्य छुट दिने छैन। तथापि नेट मिटरिङ अनि ओपन एक्सेस नवीकरणीय ऊर्जा परियोजनाहरूलाई यस वर्ष सालको 31 दिसम्बरसम्म सीमित छुट दिनेछ। मन्त्रालयका अनुसार यस निर्णयले सोलर मोड्युल बनाउने कम्पनीहरूलाई आफ्नो वर्तमान स्टकको असल उपयोग गर्ने अवसर प्राप्त हुनेछ। साथै उनीहरूलाई ALMM सूचीमा सामेल सोलर सेल निर्माताहरूबाट खरिद बढाउनको लागि पनि पर्याप्त समय प्राप्त हुनेछ। मन्त्रालयले भनेको छ, सरकारको लक्ष्य भारतलाई सौर उपकरण निर्माणमा आत्मनिर्भर बनाउनु अनि वैश्विक सौर उद्योगमा एक प्रमुख देशको रूपमा स्थापित गर्नु रहेको छ। राजस्व खुफिया निर्देशालय DRIले देशको विभिन्न भागहरूमा कारवाही गरेर सुन चाँदी अनि पैसा जफत गरेको छ। वित्त मन्त्रालयका अनुसार यस कारवाहीमा लगभग 15 किलोग्राम विदेशी सुन, 20 किलोग्राम चाँदी अनि 2 करोड रुपियाँभन्दा अधिक भारतीय मुद्रा जफत गरेको छ। जफत गरेको सामानको कुल मूल्य लगभग 22 करोड रुपियाँ रहेको छ। यस मामिलामा अहिलेसम्म 13 जनालाई पक्राउ गरिएको छ। DRIले दिल्ली, मुम्बई अनि पश्चिम बङ्गालमा बेग्ला बेग्लै कारवाही गरेको छ। दिल्ली एयरपोर्टमा एक यात्रीबाट लगभग 1 किलोग्राम तस्करीको सुन जफत गरेको छ। त्यही मुम्बईमा सुन तस्करी गर्ने एक गुटको खुलासा गरेको छ। वित्त मन्त्रालयले भनेको छ कि DRIको यो कारवाही देशमा सुनको तस्करी रोक्ने अनि आर्थिक सुरक्षालाई बलियो बनाउने दिशामा महत्त्वपूर्ण कदम हो। अमेरिकी सेनाले भनेको छ कि जर्डनमा एक सैन्य ठिकानामाथि इरानी हमलापछि 2 सैनिकहरूको मृत्यु भएको छ अनि 1 लापत्ता भएका छन्। युद्धको प्रारम्भिक दिनहरूपछि इरानको सिधा गोलीबारी वा हमलामा अमेरिकी सैनिकहरूको मृत्यु भएको यो पहिलो मामला हो। फिफा विश्वकप 2026 इङ्ल्यान्डले तेस्रो स्थानको लागि खेलेको म्याचमा फ्रान्सलाई पराजित गरेर काँस्य पदक जितेको छ। मियामी स्टेडियममा खेलेको म्याचमा इङ्ल्यान्डले फ्रान्सलाई 6-4 पराजित गरेको छ। इङ्ल्यान्डले पहिलो हाफमा 4-0 बढत बनाएको थियो। इङ्ल्यान्डको तर्फबाट डेक्लन राइस, एजेरी कोसा अनि बुकायो साकाले गोल गरे। दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट खेलको प्रदर्शन गरे। किलियन एम्बापेले 2 गरेर टिमको लागि आशा जगाए। तर बुकायो साकाले पेनल्टीमा गोल गरेर आफ्नो ह्याट्रिक पुरा गरे अनि इङ्ल्यान्डको जित सुनिश्चित गरे। एम्बापे गोल्डन बुटको दौडमा

झारखण्ड, केरल, माहे, ओडिशा र उत्तरपूर्वी भारतका केही भागहरूमा पनि यस्तै मौसम रहने अनुमान गरिएको छ। मौसम विभागले दिल्लीमा हल्का वर्षा हुने पूर्वानुमान गरेको छ। दिउँसोको अधिकतम तापक्रम 35-27 डिग्री र न्यूनतम तापक्रम 28-30 डिग्री सेल्सियस रहने मौसम विभागले जनाएको छ। यो समाचार युट्युबमा एट एआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। संसदको मनसुन सत्र सुरु हुनभन्दा पूर्व आज सरकारले सर्वदलीय बैठक डाकेको छ। राष्ट्रिय परीक्षा एजेन्सी एनटिएले छात्रहरू अनि अभिभावकहरूको लागि कडा निर्देश जारी गरेको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सिबिएसईले कक्षा 10 को दोस्रो बोर्ड परीक्षा 2026 को परिणाम घोषित गरेको छ। फिफा विश्वकप 2026 इङ्ल्यान्डले तेस्रो स्थानको लागि खेलेको म्याचमा फ्रान्सलाई पराजित गरेर काँस्य पदक जितेको छ। अनि मौसम विभागले आज पश्चिम बङ्गाल, निम्न हिमालय अञ्चल, सिक्किम र उत्तराखण्डमा अत्यधिक भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पुरा भयो। 9 बजी समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय यस बेला बिहानको 7:35 भइसकेको छ। अब कार्यक्रम संगीत प्रभाव अन्तर्गत सुनेछ विभिन्न कलाकारको आवाजमा नेपाली आधुनिक गीत। सर्वप्रथम यहाँलाई सुनिरहेछौ विपनीमा चलचित्रबाट नवीन राईको स्वर अनि शब्द अनि संगीत रहेको छ रविन सिंहको।

भर्खर यहाँले सुन्नुभयो राजेश पायलको आवाजमा रहेको यो गीत. अब अर्को गीत यहाँलाई सुनिरहेछौँ, कुन्ती मुक्तानको आवाजमा रहेको यो गीत. गीतको बोल रहेको छ ढुङ्गे साँगु तरी जाने, जसका शब्दकार हुनुहुन्छ शरण छिनाम.

समसामयिक समीक्षा अनुवादक तथा वाचिका सीमा छेत्री विषय छ कोडेक्स आयोगमा भारतले प्रमुख जित हासिल गर्यो सात खाद्य मापदण्डहरू अपनायो आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी जेनेभामा कोडेक्स एलिमेन्टेरस आयोगको 49 सत्रमा भारतको अध्यक्षता र सह अध्यक्षतामा विकसित सात कोडेक्स मापदण्ड र दिशानिर्देशहरू औपचारिक रूपमा अपनाइयो मंगलबार जारी गरिएको आधिकारिक विज्ञप्ति अनुसार यो पाइलाले विज्ञानमा आधारित अन्तर्राष्ट्रिय खाद्य मापदण्डहरू विकास गर्न भारतको भूमिकालाई अझ बलियो बनाउँछ स्विजरल्याण्डको जेनेभामा 6 देखि 10 जुलाई 2026सम्म आयोजित कोडेक्स एलिमेन्टेरस आयोग CAC49को 49 सत्रमा अलैची धनिया र भेनिलाको लागि तीन कोडेक्स मापदण्डहरू अपनाइएपछि भारतले अन्तर्राष्ट्रिय खाद्य मानक निर्धारणमा महत्वपूर्ण कोशी ढुङ्गा हासिल गर्यो आयोगले नयाँ खाद्य उत्पादनहरूको लागि जोखिम विश्लेषणहरूमा नवगठित इलेक्ट्रोनिक कार्य समूह ईडब्ल्यूजी को सह अध्यक्षको रूपमा काम गर्ने भारतको अनुरोधलाई पनि स्वीकार गर्यो जसले अन्तर्राष्ट्रिय खाद्य मापदण्डहरू विकास गर्ने देशको बढ्दो नेतृत्वलाई प्रतिबिम्बित गर्दछ खाद्य तथा कृषि संगठन एफएओ र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ द्वारा संयुक्त रूपमा स्थापित कोडेक्स एलिमेन्टेरस आयोग सीएसी उपभोक्ता स्वास्थ्यको रक्षा गर्न र खाद्य व्यापारमा निष्पक्ष अभ्यासहरू सुनिश्चित गर्न विज्ञान आधारित खाद्य सुरक्षा र गुणस्तर मापदण्डहरू विकास गर्न जिम्मेवार अन्तर्राष्ट्रिय निकाय हो भारतले 5 कोडेक्स कमोडिटी समितिहरूमध्ये एक मसला र पाक कला जडीबुटीहरूमा कोडेक्स समिति CCSCHको आयोजना गरेर कोडेक्स गतिविधिहरूमा प्रमुख भूमिका खेल्छ जसको सचिवालय मसला बोर्ड हो भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण FSSAIका प्रमुख कार्यकारी अधिकृत रजित पुनहानीको नेतृत्वमा रहेको भारतीय प्रतिनिधिमण्डलले FSSAI र मसला बोर्डका प्राविधिक विज्ञहरूसँगै आयोगको छलफलमा सक्रिय रूपमा भाग लिएको थियो आयोगले भारतको अध्यक्षतामा विकसित सुकेको धनियाँको बिउ र ताजा कडीपत्ताको लागि मापदण्डहरू अपनायो र भारतको सह अध्यक्षतामा विकसित 5 कोडेक्स पाठहरू पनि अक्टोबर 2025मा गुवाहाटीमा आयोजित सीसीएससीएचको 8 सत्रमा अलैची धनियाँ र भेनिलाको लागि मापदण्डमा अन्तिम रूप दिएको थियो सुकेको धनियाँको बिउ को लागि मापदण्डले विश्वको सबैभन्दा व्यापक रूपमा व्यापार हुने मसलाहरूमध्ये एकमा व्यापारलाई सहज बनाउनेछ साथै ताजा कडी पत्ताको लागि मापदण्डले यस क्षेत्रीय रूपमा महत्वपूर्ण पाक जडीबुटीको लागि अन्तर्राष्ट्रिय बेन्चमार्क प्रदान गर्दछ पाँच कोडेक्स पाठहरूमा भेनिला र अलैचीका लागि मापदण्डहरू समावेश छन्

श्रोता वृन्दमा नमस्कार। रङ बिरङको संसार कार्यक्रम लिएर उपस्थित छु म उद्घोषिका अदिति, प्रस्तुता लेखनाथ रहेको साथमा। आज म तपाईँहरू माझ नेपाली चलचित्र क्षेत्रका एक प्रतिभाशाली निर्देशक, अभिनेता तथा लेखक निश्चल बस्नेतको जीवन यात्रा र उनको योगदान बारे बताउन चाहन्छु। आउनुहोस् सुनाऊ। निश्चल बस्नेत नेपाली चलचित्र उद्योगका ती व्यक्तित्व मध्ये एक हुन् जसले नेपाली चलचित्रमा नयाँ सोच, नयाँ शैली र नयाँ ऊर्जा ल्याउन सफल भएका छन्। उनको कामले विशेष गरी युवा पुस्तामा ठूलो प्रभाव पारेको छ। नेपाली चलचित्रलाई आधुनिक शैलीमा प्रस्तुत गर्दै दर्शकको मन जित्ने काम उनले गरेका छन्। निश्चल बस्नेतको जन्म काठमाडौँमा भएको हो। सानैदेखि उनलाई कथा लेख्न, अभिनय गर्न र चलचित्र हेर्न निकै रुचि थियो। आफ्नो रुचिलाई पछ्याउँदै उनले चलचित्र क्षेत्रलाई आफ्नो पेसा बनाए। सुरुका दिनहरूमा धेरै संघर्ष गर्नु परे पनि उनी कहिल्यै पछि हटेनन्। शिक्षा हासिल गरेपछि उनले मिडिया तथा चलचित्र क्षेत्रमा अनुभव बटुल्न सुरु गरे। सुरुका दिनहरू सजिला थिएनन्, धेरै चुनौती र कठिनाईको सामना गर्नु पर्यो। तर उनको आत्मविश्वास र निरन्तर मेहनतका कारण उनले आफ्नो लक्ष्य प्राप्त गर्न सफल भए। निश्चल बस्नेतले निर्देशन गरेको पहिलो ठूलो सफल चलचित्र हो लुट। सन् 2012 प्रदर्शन भएको यस चलचित्रले नेपाली फिल्म उद्योगमा ठूलो परिवर्तन ल्यायो। यस फिल्मले अपराध कथा, मित्रता, संघर्ष र समाजको वास्तविकतालाई यथार्थ परक शैलीमा प्रस्तुत गरेको थियो। लुट चलचित्रको संवाद, कथा र प्रस्तुतिकरण निकै फरक थियो। दर्शकहरूले यस चलचित्रलाई अत्यन्तै मन पराए। यस चलचित्रको सफलतापछि नेपाली चलचित्र उद्योगमा नयाँ आयाम सुरु भएको मानिन्छ।

दोस्रो सफलता भनेको त्यसपछि निश्चल बस्नेतले निर्देशन गर्नुभएको अर्को महत्वपूर्ण चलचित्र हो तालाकजुङ भर्सेस टुल्के। यस चलचित्रले ग्रामीण समाजको जीवनशैली, राजनीति र व्यक्तिको संघर्षलाई देखाएको छ। समाजमा हुने अन्याय र समस्यालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। यस चलचित्रले पनि राम्रो सफलता पायो र दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्यो। यसले देखायो कि निश्चल बस्नेत केवल निर्देशक मात्र होइन, समाजको वास्तविकता देखाउने सशक्त कथाकार पनि हुन्। निश्चल बस्नेतले निर्देशन मात्र नभई अभिनयमा पनि उत्कृष्ट क्षमता देखाए। कबड्डी कबड्डी चलचित्रमा उनको अभिनय निकै लोकप्रिय भयो। यस फिल्मले नेपाली ग्रामीण परिवेश, प्रेम र सम्बन्धलाई रोचक ढंगले प्रस्तुत गर्यो। यसै गरी दुई रुपैया चलचित्रमा पनि उनले अभिनय गरे। यस फिल्मले मनोरञ्जनका साथै समाजलाई सन्देश दिने प्रयास गरेको थियो। निश्चल बस्नेतले नेपाली अभिनेत्री स्वस्तिमा

नेपाली फिल्म क्षेत्रमा उनको प्रभाव निशल बस्नेतले नेपाली फिल्मको शैली परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनी भन्छन्, राम्रो कथा भए दर्शक आकर्षित हुन्छन्, नयाँ सोचले सफलता ल्याउन सक्छ, नेपाली फिल्म अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धी गर्न सक्छ। यसैले उनको कामले धेरै युवा निर्देशक र कलाकारहरूलाई प्रेरणा दिएको छ। आज धेरै नयाँ फिल्महरू आधुनिक शैलीमा बन्न थालेका छन्, जसमा निशल बस्नेतको प्रभाव देख्न सकिन्छ। यसरी निशल बस्नेतको जीवनबाट हामीले पनि धेरै कुरा सिक्न सक्छौँ। जस्तै उनी भन्छन्, ठुलो सपना देख्नुहोस्, निरन्तर मेहनत गर्नुहोस्, असफलताबाट सिक्नुहोस्, आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहनुहोस्, नयाँ सोचको विकास गर्नुहोस्। निशल बस्नेतले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानका कारण विभिन्न राष्ट्रिय तथा फिल्म अवार्ड जितेका छन्। डिजाइन अवार्ड बेस्ट डेब्यू डाइरेक्टर चलचित्र लुट, नेशनल फिल्म अवार्ड बेस्ट डाइरेक्टर फिल्म पाकलजुङ भर्सेस टुल्की, उत्कृष्ट निर्देशनका लागि राष्ट्रिय पुरस्कार, नेफ्टा फिल्म अवार्ड बेस्ट डाइरेक्टर अर्थात् उत्कृष्ट निर्देशक, डिजाइन अवार्ड, सिने सर्कल अवार्ड, आइडियल कपल अवार्ड जस्ता पुरस्कारहरूले उनी विभूषित भइसकेका छन्। अन्तमा निशल बस्नेत नेपाली चलचित्र क्षेत्रमा एक प्रतिभाशाली निर्देशक, अभिनेता र निर्माता हुन्, जसले आधुनिक नेपाली सिनेमामा नयाँ सोच र शैली फिट्याएका छन्। उनले बनाएका फिल्महरूले दर्शकको मन जित्नका साथै नेपाली चलचित्र उद्योगलाई नयाँ दिशा दिएका छन्। निशल बस्नेतको सृजनशीलता, मेहनत र नवीन सोचले उनलाई नेपाली चलचित्र जगतमा एक प्रेरणादायी व्यक्तित्व बनाएको छ। भविष्यमा पनि उनले अझ उत्कृष्ट चलचित्र निर्माण गरी नेपाली चलचित्र क्षेत्रलाई अझ समृद्ध बनाउने अपेक्षा गरेका छन्। हौस् त श्रोताबृन्द, यी थियो कार्यक्रम रङ बिरङको संसारमा निशल बस्नेतको चर्चा, र यस्तै कार्यक्रम लिएर अघिल्लो श्रृङ्खलामा पनि भेट हुने नै छौँ। अहिलेलाई बिदा दिनुहोस्, म अदिति लगायत प्रस्तुता लेखनाथ राईलाई पनि धन्यवाद।

अब कार्यक्रम योजना अन्तर्गत आज हामी कुरा गर्नेछौँ स्टार्टअप इन्डिया विषयमा। साथमा सुन्नेछौँ विभिन्न कलाकारको शर्मा हिन्दी गीत। स्टार्टअप इन्डिया भारत सरकारद्वारा 16 जनवरी 2016 सुरु गरिएको एक महत्त्वपूर्ण राष्ट्रिय पहल हो र यसको घोषणा तत्कालीन प्रधानमन्त्री श्री नरेन्द्र मोदीले गर्नुभएको थियो र यस अभियानको मुख्य उद्देश्य देशका युवाहरूलाई नयाँ सोच, नवीन आविष्कार तथा उद्यमशीलताको माध्यमबाट आफ्नै व्यवसाय स्थापना गर्न प्रेरित गर्नु र भारतलाई विश्वस्तरमा नव प्रवर्तनको केन्द्रको रूपमा विकास गर्नु हो। र आजको समयमा केवल सरकारी वा निजी जागिरमा मात्र निर्भर हुनु पर्याप्त छैन, युवाहरू आफै उद्यमी बनेर नयाँ उद्योग, व्यापार र प्रविधिमा आधारित कम्पनी स्थापना गर्न सकुन् भन्ने सोचका साथ स्टार्टअप इन्डिया अभियान सुरु गरिएको हो। यसले आत्मनिर्भर भारत निर्माण गर्ने लक्ष्यलाई पनि दह्रो बनाएको छ। स्टार्टअप भन्नाले नयाँ सोच, नयाँ प्रविधि वा नयाँ समाधानका आधारमा सुरु गरिएको व्यवसायलाई बुझिन्छ र यस्तो व्यवसायले समाजका समस्याको समाधान खोज्ने, नयाँ उत्पादन वा सेवा विकास गर्ने तथा भविष्यमा ठूलो स्तरमा विस्तार हुने सम्भावना राख्दछ। युवाहरूलाई उद्यमशीलताको भावना विकास गर्नु स्टार्टअप इन्डियाको उद्देश्य हो। साथै नव प्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्नु, नयाँ उद्योग तथा व्यवसाय स्थापना गर्न सहयोग गर्नु, रोजगारका नयाँ अवसर सृजना गर्नु, भारतको आर्थिक विकासलाई तीव्र बनाउनु, महिलाहरू तथा ग्रामीण क्षेत्रका उद्यमीहरूलाई प्रोत्साहन गर्नु, आत्मनिर्भर भारत निर्माणमा योगदान पुर्याउनु। स्टार्टअप इन्डिया अभियान अन्तर्गत सरकारले विभिन्न प्रकारका सुविधा उपलब्ध गराएको छ, जस्तै स्टार्टअप दर्ताको सरल प्रक्रिया, योग्य स्टार्टअपहरूलाई करमा निश्चित छुट, पेटेन्ट तथा ट्रेडमार्क दर्तामा सहुलियत, स्टार्टअप सिट फण्ड मार्फत आर्थिक सहयोग, अनुभवी विशेषज्ञबाट मार्गदर्शन, ब्याङ्क तथा लगानीकर्तासँग पहुँच बढाउने व्यवस्था, सरकारी खरिद प्रक्रिया सहभागी हुने अवसर र यस अभियानले भारतका लाखौं युवालाई आफ्नै व्यवसाय सुरु गर्न प्रेरित गरेको छ। सूचना प्रविधि, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, कृत्रिम बुद्धिमत्ता, ई कमर्स लगायतका क्षेत्रमा हजारौं स्टार्टअपहरू स्थापना भएका छन्। यी स्टार्टअपहरूले नयाँ रोजगारी सृजना गर्नका साथै देशको अर्थतन्त्रलाई बलियो बनाइरहेका छन् र स्टार्टअप इन्डिया भारतको आर्थिक विकास र युवा सशक्तिकरणका लागि अत्यन्तै महत्त्वपूर्ण अभियान हो जो प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले स्थापना गर्नुभएको हो र यसले युवाहरूलाई जागिर खोज्ने होइन, जागिर सृजना गर्ने सोच विकसित गराएको छ। नयाँ विचार, मेहनत, नव प्रवर्तन र आत्मविश्वासका साथ अघि बढेमा स्टार्टअप इन्डियाले भारतलाई विश्वको अग्रणी उद्यमशील राष्ट्र बनाउने लक्ष्य हासिल गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ।

अब अर्को हिन्दी गीत यहाँहरूलाई सुनाइरहेछौँ। वो लम्हे चलचित्रबाट संगीत रहेको छ प्रीतमको अनि शब्द रहेको छ शहीद कदरीको।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु आजदेखि मोल्डोभा, उत्तरी मेसिडोनिया र रोमानियाको एक हप्ताको राजकीय भ्रमणमा जानुहुनेछ। यो भ्रमण ऐतिहासिक रूपमा महत्त्वपूर्ण छ, कारण भारतीय राष्ट्रपतिको मोल्डोभा र उत्तर मेसिडोनियाको यो पहिलो द्विपक्षीय भ्रमण हुनेछ। संसदको मनसुन सत्र सुरु हुनुभन्दा पूर्व आज सरकारले सर्वदलीय बैठक डाकेको छ। बैठकको अवधि सरकारले संसदको दुवै सदनको सुचारू सञ्चालन सुनिश्चित गर्न सबै राजनीतिक दलहरूसित सहयोग माग्नेछ। खेलकुद र युवा मामिला मन्त्री मनसुख मान्डवियाले आज नयाँ दिल्लीमा आयोजित बासी औ सन्डे अन साइकल अभियानमा भाग लिनुभयो। यसमा देशभरका आयुष्मान आरोग्य मन्दिरका कर्मचारीले भाग लिएका थिए। केन्द्रीय वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले एस्टोनियाको राजधानी टालिनमा आयोजित भारत एस्टोनिया व्यापार मञ्चलाई सम्बोधित गर्नुभयो। उहाँले दुवै देशबीच व्यापार, निवेश, नवाचार अनि प्रौद्योगिकीको क्षेत्रमा सहयोग बढाउने विषयमाथि जोड दिनुभयो। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सिबिएसईले कक्षा 10 दोस्रो बोर्ड परीक्षा 2026 परिणाम घोषित गरेको छ। छात्रहरूले आफ्नो परिणाम डिजी लकरको रिजल्ट पोर्टलमा हेर्न सक्नेछन्। जान्जिबारका राष्ट्रपति तथा क्रान्तिकारी परिषदका अध्यक्ष डाक्टर हुसेन अली मिवनिय भारतको 4 दिने औपचारिक भ्रमणमा हुनुहुन्छ। यस अवसरमा उहाँले आज नयाँ दिल्लीमा उपराष्ट्रपति सिपी राधाकृष्णनसँग भेट गर्नुहुनेछ। अजरबैजानका बाकुस्थित भारतीय दूतावासले युनेस्को विश्व सम्पदा क्षेत्रको स्थायी प्रदर्शनीको उद्घाटन गरेको छ। युनेस्कोद्वारा मान्यता प्राप्त भारतका प्रमुख स्थलहरूलाई चित्रण गर्ने यसमा 17 प्यानलहरू छन्। श्रीमाता वैष्णोदेवी श्राइन बोर्डले खराब मौसमको चेतावनीपछि वैष्णोदेवी यात्रालाई अस्थायी रूपमा स्थगित गरेको छ। भारत र इङ्ल्यान्ड बीचको निर्णायक तेस्रो एकदिवसीय खेल आज लर्ड्सको मैदानमा हुँदैछ। खेल दिउँसो 3:30 सुरु हुनेछ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। 9:25 लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय यस बेला बिहानको 9:02 भइसकेको छ र अब केही समय हिन्दी चलचित्रका गीतहरूको साथ मनोरञ्जन गर्नेछौँ। सुरुमा सुन्नुहोस् अजन विनोद चलचित्रबाट रहेको यो गीत बाबुदा, जसका गीतकार हुनुहुन्छ हान्सिकानी अरिजित सिंह।

नमस्कार, यो आकाशवाणी खरसाङ हो। दिव्यतम अधिकारीबाट प्रादेशिक समाचार सुन्नुहोस्। संसदको मनसुन सत्र सुरु हुनुभन्दा पूर्व आज सरकारले सर्वदलीय बैठक बोलाएको छ। बैठकको अवधि सरकारले संसदको दुवै सदनहरूको सुचारू सञ्चालन सुनिश्चित गर्न सबै राजनैतिक दलहरूसित सहयोग मागेको छ। मनसुन सत्र भोलिदेखि सुरु हुनेछ अनि 13 अगस्तसम्म चल्नेछ। सत्रको अवधि विभिन्न महत्त्वपूर्ण विधेयकहरूमाथि चर्चा हुने अनि ती विधेयकहरू पारित हुने सम्भावना रहेको छ। केन्द्रपा भाजपा सरकारको गठनपछि पहिलोपल्ट केन्द्रीय गृह एवं सहकारिता मन्त्री अमित शाह उत्तर बङ्गालको भ्रमणमा हुनुहुन्छ। यस अवधि उहाँले भारत बङ्गलादेश अन्तर्राष्ट्रिय सीमाको सुरक्षा व्यवस्थाको जमिनी स्तरमा निरीक्षण गर्नुभयो अनि सिलगढीस्थित राज्यको मिनी सचिवालय उत्तरकन्यामा मुख्यमन्त्री शुभेन्दु अधिकारी तथा वरिष्ठ अधिकारीहरूसित उच्च स्तरीय समीक्षा बैठक गर्नुभयो। बैठकमा सीमा सुरक्षा, अवैध घुसपैठ, तस्करी, आधुनिक निगरानी तथा अनि रणनैतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण सिलगढी करिडोर चिकन नेकको सुरक्षालाई अझ सुदृढ बनाउने विषयमाथि व्यापक चर्चा गरियो। गृहमन्त्रीले गत शुक्रबार सीमा सुरक्षा बल बीएसएफका अधिकारीहरूसित प्रारम्भिक समीक्षा बैठक गर्नुभएको थियो। उहाँले डाबग्राम फुलबारी क्षेत्रमा भारत बङ्गलादेश सीमाको भ्रमण गर्नुभयो अनि सीमामा तैनात बीएसएफ जवानहरूसित कुराकानी गर्नुभयो। यस अवधि उहाँले बीएसएफको विभिन्न विकास परियोजनाहरूको उद्घाटन अनि शिलान्यास पनि गर्नुभयो। बैठकमा दार्जिलिङ, जलपाइगुडी, कालेबुङ, अलिपुरद्वार, कुचबिहार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर अनि मालदा जिल्लाका जनप्रतिनिधिहरू एवं वरिष्ठ प्रशासनिक अधिकारीहरूले भाग लिए। प्रशासनिक सूत्रहरूको भनाइअनुसार उत्तर बङ्गालको सीमाबाट हुने अवैध घुसपैठ, तस्करी अनि फर्जी दस्तावेजहरूकोद्वारा पहिचान पत्रहरू बनाउने जस्ता गतिविधिहरूमाथि प्रभावी नियन्त्रणको लागि केन्द्र सरकारले विभिन्न उपायहरू गरिरहेको उहाँले जानकारी दिनुभयो। भारतीय जनता पार्टीको भातृ संगठनको रूपमा शिक्षक प्रकोष्ठ गठन गरिएको छ। जीटीए क्षेत्रमा सरकारी विद्यालय भवनहरूको जीर्ण अवस्था, शिक्षक शिक्षिकाहरूले भोग्न परिरहेका विभिन्न समस्याहरूका साथै सरकारी विद्यालयमा विद्यार्थीहरूको घट्दो संख्यालाई ध्यानमा राख्दै दार्जिलिङ कालेबुङ जिल्ला भाजपा शिक्षक प्रकोष्ठ गठन गरिएको छ। भाजपा शिक्षक प्रकोष्ठले हिजो खरसाङ महकुमा अन्तर्गत सबै विद्यालयका शिक्षक शिक्षिकाहरूलाई लिएर एउटा जरुरी सभाको आयोजना गर्यो। खरसाङको भाजपा पार्टी कार्यालयमा सम्पन्न भएको सभाको अध्यक्षता शिक्षक प्रकोष्ठ दार्जिलिङका विनय देवानले गरेका थिए। सभामा भाजपा दार्जिलिङ जिल्ला प्रवक्ता निरज थापाले भाजपा शिक्षक प्रकोष्ठ गठन गरिनुको आवश्यकतामाथि प्रकाश पार्दै प्रकोष्ठको माध्यमद्वारा शिक्षकहरूका विभिन्न समस्याहरूको समाधानका लागि काम गर्ने बताउनुभयो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय समिति सदस्य तथा कालेबुङ नगरपालिकाका पूर्व नगरपालिका अध्यक्ष रवि प्रधानले पार्टीको साधारण सदस्यतासहित केन्द्रीय समितिको सदस्यता र आफूले सम्हाल्दै आएका सम्पूर्ण पद तथा जिम्मेवारीबाट राजीनामा दिएका छन्। राजीनामा पत्रमा उनले हाल केही नितान्त व्यक्तिगत तथा पारिवारिक समस्याहरू उत्पन्न भएकोले संगठनको जिम्मेवारीलाई पूर्ण न्याय गर्न असमर्थ भएको उल्लेख गरेका छन्। उनले कसैको दबाव, करकाप वा पूर्वग्रहका कारण नभई पूर्ण रूपमा स्वेच्छाले यो निर्णय लिएको पनि स्पष्ट पारेका छन्। खरसाङ महकुमा अन्तर्गत महानदी बजार क्षेत्रमा बाँदरको उपद्रवले मानिसहरूलाई धेरै समस्या भइरहेको छ। महानदी बजारको प्रत्येक घर अनि दोकानहरूमा आएर बाँदरले उपद्रव मच्याइरहेकोले स्थानीय मानिसहरू आतंकित बनेका छन्। महानदी क्षेत्रको मूल सडकमा मात्र नभएर घरहरूमा पुगेर बाँदरले मानिसहरूलाई दुःख दिइरहेका छ। घर र दोकानबाट सामानहरू लिएर जानु मात्र नभएर धेरै क्षति गरिरहेको बताइएको छ। बाँदरहरूको हुल नै आउने गरेकोले मानिसहरू आतंकित बनेको र घरमा साना नानीहरूको सुरक्षालाई लिएर चिन्ता बढेको छ। तिन्धारे वरिष्ठ नागरिक कल्याण संगठनले आफ्नो निजी भवनमा भव्य सम्बर्धना समारोह आयोजना गरी खरसाङका विधायक सोनाम लामालाई सम्बर्धना जनाएको छ। संगठनका सभापति दावा दर्जी लामाले अध्यक्षता गरेको कार्यक्रममा विधायक लामालाई सम्बर्धना जनाइयो। संगठनका सचिव सुरेश चन्द्र दर्नालले स्थानीय विभिन्न आधारभूत आवश्यकताहरूबारे विधायक समक्ष ज्ञापन पत्र पेश गरे। विधायक लामाले वरिष्ठ नागरिक कल्याण संगठन तिन्धारेबाट यसरी सम्बर्धना कार्यक्रम आयोजना गरी आफूलाई सम्मान जनाएकोमा हर्ष प्रकट गर्दै शिक्षा, स्वास्थ्य, सडक जस्ता अनि जनताका विभिन्न आधारभूत आवश्यकताहरूलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अनि मौसम विभागले आज विभिन्न राज्यहरूमा

0: भारी वर्षाको चेतावनी जारी गरेको छ। पश्चिम बङ्गाल निम्न हिमालय अञ्चल सिक्किम अनि उत्तराखण्डमा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै रेड अलर्ट जारी गरिएको छ। हरियाणा, पञ्जाब, बिहार, उत्तर प्रदेश लगायत अन्य राज्यहरूमा भोलिसम्म वर्षा हुने अनुमान पनि व्यक्त गरिएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।
1: यस बेला समय बिहानको 9:30 भइसकेको छ र अब अघिल्लो क्रममा प्रस्तुत कार्यक्रम मनका कुरा।

0: साहित्य, संगीत एवं कलाका विभिन्न विधाहरूमा आफ्नो नाम छुट्टै स्थानमा पुर्याइसक्नुभएका, पुर्याइरहनुभएका सर्जकहरूको मनमा लुकेका कुराहरू, कहीँ कतै भन्न मन लागिरहेका कुराहरू उजागर गरिने कार्यक्रम हो मनका कुरा। नमस्कार श्रोतावृन्द, यहाँहरू सम्पूर्णलाई आजको मनका कुरा कार्यक्रमको अङ्कमा कार्यक्रम प्रस्तुता मनन तामाङ अनि कार्यक्रम सञ्चालक म संजोग खवास हार्दिक स्वागत जनाउँदछौँ। श्रोतावृन्द, आजको बसाइमा हामीसित हुनुहुन्छ साहित्य विधामा आफ्नो नाम लोकप्रिय बनाइसक्नुभएका मिरिक कृष्णनगर निवासी लब्ध प्रतिष्ठ उपन्यासकार एवं कथाकार राजबहादुर राई। सर, यहाँलाई आजको हाम्रो यस मनका कुरा कार्यक्रममा हार्दिक स्वागत जनाउँदछौँ।
1: नमस्कार।
0: यहाँले आफ्नो मौलिक कृति एवं समालोचना जोडेर लगभग 10 कृतिहरू प्रकाशित गरिसक्नु भएको छ। यहाँलाई साहित्यमा सर्वप्रथम कलम चलाउने प्रेरणा कहाँबाट मिल्यो? यहाँबाट सुरु गरौँ आजको वार्ता।
1: हुन्छ। साहित्यमा कलम चलाउनु भन्ने ज्ञान थिएन, तर जब हामीले कथाहरू हामी सुन्छौँ सानैदेखि, त्यो सुन्दै आएपछि र आफूले नै पढ्न थालेपछि चाहिँ साहित्य भने यस्तो रहेछ, यस्तो हुँदो रहेछ, र साहित्य आफूले पनि लेख्न सकिँदो रहेछ, कथाहरू लेख्न सकिँदो रहेछ, कविता लेख्न सकिँदो रहेछ भन्ने प्रकारको एक प्रकारको विश्वास आउँदो रहेछ आफूमा। र त्यस्तै प्रकारले अब जस्तै कि विद्वान मानिसहरूका उहाँ लेखकहरूका कथाहरू पढेर कविताहरू पढेर प्रेरणा पाइँदो रहेछ र चाहिँ आफू पनि लेखौँ लाग्दो रहेछ, यस्तै भएर चाहिँ लेख्न सुरु गरियो।
0: कुन उमेरदेखि तपाईँले सुरु गर्नुभयो यो लेख्न?
1: लेखन त मैले त्यस्तै 23-24 वर्षको उमेरदेखि नै लेखेको, तर अब प्रकाश गरिहाल्नु भन्ने चाहिँ अलिक दुखसुख लाग्थ्यो र अब लाज पनि लाग्थ्यो। तर मेरो सबभन्दा पहिलो कथा चाहिँ तत्कालीन पश्चिम बङ्गाल भन्ने पत्रिकामा स्वयम्वर भन्ने एउटा कथा लेखेको थिएँ मैले हामी कलेज हुँदा, त्यही कथा चाहिँ प्रथम पटक प्रकाशित भयो। अनि त्यो कथा प्रकाशित भएर मलाई प्रेरणा चाहिँ के पनि मिल्यो भने, त्यति बेला लेखकहरूलाई पारिश्रमिक पनि दिइन्थ्यो र पैसा पनि पाइन्थ्यो सरकारी प्रेस भएको हुनाले, सरकारी म्यागजिन। त्यहाँदेखि चाहिँ साहित्यमा लाग्ने अथवा साहित्यमा कथा कविता लेख्यो भने यस्तो हुँदो रहेछ भन्ने पनि भएर प्रेरणा पनि लाग्यो। अब त्यति त्यो पनि एउटा प्रेरणाकै कुरा भनौँ।
0: तपाईँको मौलिक कृतिहरू प्राय जसो कथा अनि उपन्यास?
1: हजुर, हजुर, कथा र उपन्यास।
0: हजुर। कल्पना र अनुभूतिहरू तपाईँको कथा संग्रह 2005 प्रकाशित भएको छ। सम्झनाको तरेलीमा अल्झिएका कथाहरू, त्यो पनि कथा संग्रह, 2013 प्रकाशित भएको छ। मिरिकका मार्मिक कथाहरू, यो चाहिँ तपाईँको सम्पादन,
1: सम्पादन,
0: यो 2010। अनि तपाईँको सबैभन्दा महत्त्वपूर्ण एउटा कृति छ उपन्यास रङ्दु कमानको परिवेशभित्र, 2008 प्रकाशित भएको छ। अनि अर्को उपन्यास मेरो बालकाण्ड 2018 प्रकाशित भएको छ। तपाईँले आख्यानमा मात्र कलम चलाइरहनु भएको देखिएको छ, किन कवितामा हात लगाउनु भएको छैन तपाईँले कलम?
1: कविता लेख्नु

0: एउटा लगन र एउटा केही अवसर हुनुपर्दो रहेछ जस्तो लाग्छ।
1: तपाईँले रङ्दु कमानको परिवेशभित्र उपन्यास लेख्नुभएको छ, यो कसरी लेख्नुभयो?
0: यो मैले धेरै सोचेर लेखेँ, त यो एउटा खोजपूर्ण
1: ब्याकग्राउन्ड होइन,
0: हजुर
1: के छ
0: यसमा त कुनै कसैले प्रेरणा दिएर पनि होइन, तर मैले मेरो मनले सोचेर नै मैले लेखेको, किनभने हाम्रो चिया बगानतिरका कथाहरू, हाम्रो चिया बगानभित्र लुकेका कतिपय घटनाहरू छ, त्यस्तो कुराहरूलाई चाहिँ उजागर गर्नुपर्छ, त्यसलाई ऐतिहासिक रूप दिनुपर्छ, किनभने अब आउने जो पिँढी छ उहाँहरूलाई त अङ्ग्रेज भनेको के हो, अङ्ग्रेजहरूले के गर्थ्यो, कसरी हामीलाई दबाएको थियो होइन, हाम्रो बाजे बराजुहरूप्रति कसरी अत्याचार गरेको थियो, त्यो कुरा त उनीहरूले बुझेको छैन नि, अङ्ग्रेजले देखेको पनि छैन। हेर्नुहोस् है, त्यो बेला त अब अङ्ग्रेजहरू अङ्ग्रेजहरू एक छप छप्ती थियो यतातिर होइन, सबजना हाम्रो बाजे बराजुहरू रुवाउँथे है, बाटोमुनि पस्नु पर्थ्यो, बाटोमाथि लुक्नु पर्थ्यो, यस्तो अवस्था बनाएर राखेको थियो। यो कुराहरूलाई चाहिँ हामीले ऐतिहासिक रूप दिएर यसलाई चाहिँ सुरक्षित राख्नुपर्छ, यो इतिहास बनाएर राख्नुपर्छ भन्ने मलाई कता कताबाट एकदम मनमा लाग्यो। अनि यो पुस्तक लेख्दा मलाई 7 वर्ष लाग्यो पुरा,
1: हजुर।
0: अनि यो खोजपूर्ण पनि बनाऊँ भन्ने उद्देश्य लिएर कमानहरू कुन कुन कमान पहिले बने, दार्जिलिङ पहिला कस्तो थियो भनेर म हाम्रो डिएम अफिसको लाइब्रेरीसम्म पनि गएँ, त्यहाँबाट कतिपय सोर्सहरू निकालेँ होइन। त्यस्तो प्रकारले खोजपूर्ण छ यो किताब, दुःख गरेर लेखेको छु म। अब हामी सर्भिसमा हुँदाखेरि समय नपाउने है, अन्त 5-10 मिनट मात्रै पाइने, अनि त्यसरी सामग्रीहरू खोज्नु पनि समय लाग्ने होइन, त्यस्तो भएर चाहिँ 7 वर्ष चाहिँ पुरै लाग्यो यो किताब लेख्नु। हजुर,
1: कुन सर्भिसमा हुनुहुन्थ्यो तपाईँ?
0: म फोर इयर स्कुलमा हेडमास्टर थिएँ।
1: मास्टर है, आफ्नो जीवन नै शिक्षामा,
0: हजुर
1: शिक्षण पेसामा बिताउनु।
0: हजुर हजुर हजुर।
1: कस्तो अनुभव हुन्थ्यो अलिकति बताइ?
0: अब जस्तो कि मैले त आफ्नो गाउँबाटै ओकेटी चियाबारीबाटै प्राथमिक पाठशालाबाट म पढेर गएको, त्यहाँदेखि मिरिक हाई स्कुल पढेँ, त्यहाँदेखि कलेज पढेँ, गभर्मेन्ट कलेज, त्यसरी गरेँ, पढ्दा पढ्दै नै फेरि एमए गर्नु गएँ म युनिभर्सिटी होइन। त्यसपछि एमए गरेँ, त्यहाँदेखि एमए गरेर 1980 म निस्केपछि, एमए पास गरेर निस्केपछि 1981 फेरि सर्भिसमा लागिहालेँ। मलाई त्यहाँ बोलाए हुनुभयो, फरवरीमा बोलाएर चाहिँ मलाई यहाँनिर हाम्रो स्कुल बनिँदैछ, तपाईँले हेडमास्टर गरिदिनुहोस् भन्नुभयो, अन्त रिकग्नाइज भएको थिएन स्कुललाई, लथालिङ्गै थियो। अनि म गएर चाहिँ हामी 1-2 साथीहरू फेरि भेला भयौँ र चाहिँ त्यो स्कुललाई बनायौँ क्या। 1981 चाहिँ मैले कन्टिन्यू 2015 गरेँ, 34 वर्ष पुरा।
1: अहिले अवकाश प्राप्त जीवन?
0: हजुर, अहिले अवकाश प्राप्त छ, अनि अहिले चाहिँ त्यही हो, कति पुस्तकहरू पढिन्छ समय बिताउनको निम्ति, के समीक्षाहरू लेखिन्छ, यस्तै छ।
1: तपाईँको अर्को एउटा उपन्यास पनि छ 2018 प्रकाशित, मेरो बालकाण्ड।
0: हजुर,
1: यो उपन्यासमा तपाईँको बाल्य जीवनहरू सबै नै अन्तर्भुक्त भएको छ।
0: हजुर हजुर,
1: यसको अलिकति कहानी बताइदिनुहोस् न।
0: बालकाण्ड चाहिँ खासमा चाहिँ अब हामी केटाकेटी हुँदाखेरि चाहिँ कस्तो थियो हाम्रो जिन्दगी है, हामी खाली खुट्टै हिँड्नु पर्थ्यो है, लुगाफाटा थिएन होइन, पैसा रुपियाँ त कुरै छैन, हाई स्कुल पढिन्जेलसम्म पनि हामीले पैसा रुपियाँ बोक्नु सक्दैनथ्यौँ, पैसा बोकेर हिँड्ने त्यो उयो नै थिएन, पावला नै थिएन होइन, सिस्टमै थिएन, फेरि भएन हामी कति त हामी खाली खुट्टै हिँड्थ्यौँ है, घाँस दाउरा गर्नुपर्ने होइन, गाईलाई घाँस काट्नुपर्ने, दाउरा ल्याउनु पर्ने, त्यो दुःख थियो क्या। त्यस्तो दुःख चाहिँ मैले मात्रै होइन नि, मेरो गाउँको सबै साथीहरूले त्यसै गर्थ्यो, मेरो उमेरको साथीहरूले होइन, हामी खेलकुद पनि गर्थ्यौँ, तर हाम्रो बाल्यकाल चाहिँ दुःखमै बितेको थियो, र यो दुःखित बाल्यकाललाई पनि उजागर गरिदिउँ होइन, हामीले कसरी बिताएछौँ यस्तो, फेरि कस्तो लाग्छ भने नि आफ्नो जीवनी, जस्तो कि हामीले अरूको पनि हामीले विद्वानहरूको पुस्तकहरू हामीले पढ्यौँ भने उहाँहरूको जीवनीहरू पढ्नु मजा लाग्छ क्या, आनन्द लाग्छ है। जस्तै कि बराक ओबामाको छ, उहाँको श्रीमतीको छ पुस्तकहरू क्या, त्यो पढ्नुपर्छ कि उनीहरूको बाल्यकालहरू पनि दुःखले बितेको छ क्या है, दुःख कष्टसँगै बितेको छ, अब त्यस्तो प्रकारको जीवनीहरू पढ्दाखेरि आनन्द लाग्दो रहेछ, अहिले पनि अब हामीलाई आनन्द लाग्छ होइन, कसैको जीवनी कसैको दुःख सुखको कुराहरू सुन्दाखेरि हामीलाई आनन्द लाग्छ, अब त्यस्तो हुँदो रहेछ भने चाहिँ मलाई यस्तो एउटा प्रेरणा मिल्यो क्या, भोलि लेख्नु पर्यो मेरो बाल्यकालको जीवनी भने होइन। यो दुईवटा पुस्तक जस्तो कि यो रङ्दु कमानको परिवेशभित्र, त्यो छापिएको कति 2 वर्ष पनि भएको थिएन होइन, 1.5 वर्ष भएको थियो, पोखरीबुङबाट मलाई पुरस्कार दियो है त्यो पुस्तकमाथि, फेरि मेरो बालकाण्ड भन्ने पुस्तक पनि छापिएको नि 1 वर्ष भएको थिएन, फेरि मलाई मिरिकमै नै फेरि पुरस्कृत गरियो क्या त्यो पुस्तकको निम्ति, भनेपछि मलाई यस्तो लाग्छ कि अलिक राम्रै लेखेछु क्या
1: यो त

0: तपाईँको लेखन सफल भएको
1: हजुर हजुर हजुर सफल भएछ जस्तो लाग्छ
0: हजुर। साहित्यकै कुरा गर्दैछौँ है, भारतीय नेपाली साहित्यमा वर्तमान अवस्थामा उपन्यास विधा निकै कम लेखिएको छ है, किन होला यहाँ उपन्यास विधा धेरै फर्स्ट आउन सकेन, किन होला?
1: अरे त्यो साहित्यको क्षेत्रमा उपन्यास मात्रै होइन, नाटकहरू पनि धेरै कम्ती लेखिएको छ हेर्नुहोस् है, किनभने नाटक झन् कठिन उयो विषय हो क्या नाटक लेख्नु पनि। त्यस्तै प्रकारले उपन्यास अब यहाँ चाहिँ एक प्रकारले चाहिँ के छ भने हाम्रो लेखक लेखिकाहरूमा अलिक धैर्य छैन क्या यस्तो लाग्छ, अहिले लेख्यो अहिले प्रकाश गरिहाल्ने है, अन्त त्यस्तो हुँदाखेरि चाहिँ गहनता हुँदैन र आफूले लेखेको कुरोलाई कम्तीको पनि 6-7 महिना त राख्नुपर्छ, राखेर त्यसलाई फेरि अध्ययन गरेर त्यसलाई फेरि सुधार गरेर होइन छाप्यो भनेदेखि चाहिँ अलिक गहन हुन्छ त्यो कृति त्यस्तो लाग्छ। र कविताहरू पनि भयो कथाहरू भयो यिनीहरूलाई पनि उपन्यासलाई पनि हत्तपत्त लेख्यो फेरि प्रकाशित गरिहाल्यो गर्नु चाहिँ अलिक राम्रो होइन भनौँ, अलिकति गहनता आउँदैन त्यसमा है। र उपन्यास चाहिँ किन लेखिन छोड्यो भनेदेखि चाहिँ उपन्यास विधा यसै पनि लामो हुन्छ है, अनि उपन्यास विधा फेरि कथा जस्तो छोटो मिठो पनि हुँदैन, पढ्नलाई पनि निकै समय लाग्यो है, अनि लेख्नेलाई पनि समय लाग्छ। त उपन्यास लेखेपछि चाहिँ अलिक मेरो विचारमा है गहनै लेखियोस् क्या, अलिक कठिन लागोस् पढ्नलाई पनि होइन, लेख्नेलाई पनि पढ्नलाई पनि अलिक भित्री आनन्द दियोस् क्या त्यसले होइन, त्यस्तो खालको उपन्यासहरू लेखिनुपर्छ जस्तो लाग्छ। तर अहिलेको उपन्यासहरू चाहिँ त्यतिको गहन क्या लाग्दैन हो नि, किन हो किनभनेदेखि चाहिँ अहिले चाहिँ त्यही हो छिट्टै लेख्यो छिट्टै प्रकाशित गरिहाल्यो त्यस्तो भएको हुनाले, र गहन उपन्यास जस्तो कि हाम्रो उपन्यासहरू छ नि हाम्रो मच्छिन्द्र प्रधानको उपन्यासहरू भयो है, कस्तो गहन छ त्यो उपन्यास होइन, हाम्रो प्रेम सरको उपन्यासहरू भयो है फ्रेडिजम फ्रेडवादलाई लिएर होइन, त्यस्तै प्रकारले हाम्रो ल्यान्सिया बाङ्देलको उपन्यासहरू भयो है, त्यो उपन्यासहरू नि कहिले पनि पुरानो हुँदैन क्या, जहिले पनि नयाँ हुन्छ, फेरि हामी दोहोरा पढ्यौँ भने पनि त्यो आनन्द नै दिन्छ क्या, जस्तै कि आज रमिता छ इन्द्रबहादुर रायको होइन, त्यस्तो खालको उपन्यासहरू हुनु पर्ने नि खासमा चाहिँ। त त्यस्तो खालको उपन्यासहरू छ भने मात्रै पाठकहरू पनि पाइन्छ अनि अनि प्रचार प्रसार पनि छिट्टो हुन्छ क्या।
0: आदरणीय श्रोतावृन्द, हामी मनका कुरा कार्यक्रममा छौँ र हामीसित हुनुहुन्छ एकजना लोकप्रिय कथाकार एवं उपन्यासकार राजबहादुर राई, उहाँसँग हामी साहित्य विषयमा अन्तर्वार्ता गरिरहेका छौँ। दार्जिलिङ तथा भारतका अन्य क्षेत्रमा नेपाली भाषाको भविष्यलाई तपाईँ कसरी हेर्नुहुन्छ सर?
1: यसो त चिन्ताजनक लाग्छ
0: हजुर
1: बुझ्नु, अहिलेको हाम्रो विद्यार्थीहरूले अङ्ग्रेजीमा ध्यान दिएको देख्दा है, हाम्रो स्कुलहरू सबै अङ्ग्रेजी माध्यम भएको हुनाले अनि अब हाम्रो भारत जस्तो बहुभाषी देशमा है हामीले नेपालीलाई नै हामीले मान्यता दिनुपर्छ, नेपालीमै लेखपढ गर्नुपर्छ, शिक्षाको माध्यम पनि नेपालीमै हुनुपर्छ भनेर हामी भन्छौँ, अनि भारतवर्षमा भारतको संविधानले नेपाली भाषालाई मान्यता पनि दिएको छ है। तर हामीमा यस्तो एउटा साइको परेको छ कि अङ्ग्रेजी नै ठुलो कुरा हो, अङ्ग्रेजी भाषामा भएको नै राम्रो हो, अङ्ग्रेजी भाषामै लेख्यो भने बोल्यो भने मात्रै मान्छेले सुन्छ होइन भन्ने एउटा भावना छ नि, त्यो गलत भावना हो यो। मलाई एकजना सरले भन्नुहुन्थ्यो डाक्टर प्रतापचन्द्र प्रधान, उहाँले के भन्नुहुन्थ्यो भने हेर्नुहोस् आइएएस है युपिएस होइन त्यस्तो आइपिएसको आइएफएस छ नि है, त्यो त्यो एक्जाममा पनि हाम्रो नानीहरूले नेपालीमा लेख्नु सक्छ है, त्यसको एउटा प्रावधान छ, लेख्नु पाउँछ लेख्नु सक्छ र कति हामी भन्छौँ, तर त्यो नानीहरूले नेपालीमै लेख्यो भने पनि हुन्छ होइन, अङ्ग्रेजी पुस्तक पढेर नेपालीमै लेख्दा पनि हुन्छ, अनि नेपालीमै लेखेको छ भनेदेखि पेपरहरू चाहिँ नेपालीकै मान्छेकोमा जान्छ, नेपालीकै हातमा जान्छ होइन, नेपालीको हातमा गएपछि उनले राम्ररी बुझ्छ यसले नेपालीमा यस्तो लेख्दो रहेछ यस्तो लेख्दो रहेछ भन्ने हुन्छ होइन, अब आफ्नो नेपाली आफ्नो त हुन्छ त्यहाँ है, माया लाग्छ आफ्नै रहेछ आफ्नै मान्छे रहेछ भन्ने हुन्छ। अहिले नेपाली भाषाले मान्यता पाएर पनि नेपाली भाषामा आइपिएस आइएएस एक्जामको पेपरको एक्जामको उत्तरपत्र नेपालीमा लेख्दैन हेर्नुहोस् है, त्यो एउटा किन भयो त्यस्तो भएको है, बरु डोगरीहरू भयो अरू अरू जातिको छ नि उनीहरूले पनि नेपालीमा लेख्छ अरे, उहाँले मलाई भन्नुहुन्थ्यो कि आदिवासीहरू हुन्छ नि उनीहरूले पनि नेपालीमा लेखिरहेको हुन्छ एन्सर पेपर, त हाम्रो नेपाली विद्यार्थीहरू त लेखेको हुँदैन भनेर उहाँ छक्क पर्नु हुँदै थियो कि, तर पनि लेख्दा चाहिँ हुन्छ कुनै पनि।

0: एग्जाममा हामीले नेपाली भाषामा चाहे स्टेट गभर्मेन्टको होस् चाहे सेन्ट्रल गभर्मेन्टको होस् कुनै पनि एग्जाममा लेख्दा हुन्छ. अब हेर्नुहोस् है, बिहारमा बिहारको जुन चाहिँ परिवेश छ होइन, त्यहाँको शासन व्यवस्था जुन चाहिँ छ हिन्दीमै छ त अन्त अङ्ग्रेजीमा छैन होइन, सबै हिन्दीमै चलाउँछु मैले. त्यस्तो किन हुन सक्दैन होइन, बङ्गालमा पनि त्यस्तो हुनसक्छ. र हामीले हाम्रो नेपाली भाषालाई नै प्रयोगमा ल्याउनुपर्छ भन्ने चाहिँ अब सबैको जोड छ होइन, सबैले चेष्टा गरिन्छ. तर व्यवहारमा चाहिँ नि अलिक कमी छ क्या,
1: हजुर,
0: त्यसको चाहिँ अलिक चिन्ता लाग्छ.
1: तपाईँलाई जीवनमा सबैभन्दा प्रभाव पारेका साहित्यकार वा कृति कुन हो सर?
0: रूपनारायण सिन्हाको कथाहरू,
1: हजुर,
0: इन्द्रबहादुर राईको कथाहरू र शिवकुमार राईका कथाहरू
1: धेरै
0: मलाई प्रभाव पारेको होइन. अनि पहिला हामीले पढ्दाखेरि अब कथाहरू पढ्दाखेरि आकर्षण चाहिँ त्यता चाहिँ साह्रो मतलब आकर्षित भयौँ हामी होइन. त्यस्तै प्रकारले हाम्रो लैनसिंह बाङ्देलको है उपन्यासहरू पढ्नुहोस् न, कति मजाको छ क्या. अब त्यो कहिले पनि पुरानो हुँदैन त्यो किताबहरू. अनि त्यस्तै प्रकारले हाम्रो असित सरको पुस्तकहरू उपन्यासहरू पहिलाको एकदमै राम्रो उपन्यासहरू छ. तिनीहरू पढेपछि चाहिँ क्या यस्तो लाग्छ नि, म त्यो दोहोऱ्याइ पढ्दाखेरि पनि क्या उयो हुँदैन, आनन्द त्यति नै दिन्छ. त्यस्तो राम्रो पुस्तक छ. त्यही पुस्तकहरूले चाहिँ मलाई निकै तान्यो क्या एकदम. अन्त उपन्यास पढ्नुमा कथा पढ्नुमा प्रोत्साहन दियो भनौँ न.
1: तपाईँले पुरस्कारहरू धेरै पाउनु भएको छ, अलिकति यो पनि बताइदिउँ है. स्वर्गीय मानवीर बराइली स्मृति पुरस्कार 2009
0: हजुरभएको
1: छ. स्वर्गीय हेमन्त कुमार प्रधान स्मृति पुरस्कार 2016 स्वर्गीय राधिका कुलुङ राई स्मृति पुरस्कार 2019 स्वर्गीय डीके श्रेष्ठ स्मृति पुरस्कार 2020 स्वर्गीय धनमाया थापा स्मृति पुरस्कार 2020 सरस्वती ज्ञानज्योति पुरस्कार 2020 श्रष्टा पुरस्कार 2022 डाक्टर जगत छेत्री राष्ट्रिय साहित्य 2022 सिनियर डिप्लोमा प्रयागराज सङ्गीत समिति अलाहाबादबाट, यसबाहेक विभिन्न साहित्यिक अनि सांस्कृतिक संस्थाहरूबाट पनि तपाईँले सम्मानहरू पाइसक्नु भएको छ. यी सम्मान अनि पुरस्कारहरूले तपाईँको लेखन अनि व्यक्तित्वमा कसरी फरक पार्न सक्छ?
0: यो अब सम्मान पाउनु त अब जसले सम्मान गर्नुहुन्छ होइन, उहाँ पनि अब आफू त आभारी भइन्छ होइन, कृतज्ञ भइन्छ. त्यस्तै प्रकारले अब उहाँहरूले आफ्नो कृति मेरो आफ्नै कृति पढिदिनु भएर रुचाइदिनु भएकोमा होइन हामी कृतज्ञ हुन्छौँ. यसरी सम्मान पाउँदा चाहिँ मलाई कस्तो लाग्छ भने जिन्दगी त साह्रै सुन्दर रहेछ, बुझ्नु भयो, परिश्रम गर्नुपर्दो रहेछ होइन, अध्ययन गर्नुपर्दो रहेछ अनि सकारात्मक कामहरू गरिरहनु पर्दो रहेछ. त्यसले गर्दाखेरि चाहिँ जिन्दगी चाहिँ क्या अब जिन्दगी चाहिँ एकदमै रमाइलो लाग्छ क्या. रविन्द्रनाथ टैगोरले भनेको छ नि, म त मर्न चाहदिनँ यो सुन्दर भुवनबाट म मर्न चाहदिनँ होइन, मान्छेहरूको भेलामा म बसिरहन चाहन्छु भनेर भन्नुभयो क्या एउटा कवितामा. त्यस्तै क्या त्यस्तो लाग्दोरहेछ क्या, सुन्दर लाग्दोरहेछ कि आफ्नो परिवेश है आफूलाई माया गरेको सम्झिँदा क्या जिन्दगी कति सुन्दर रहेछ कति आनन्ददायक रहेछ यस्तो लाग्छ मलाई.
1: तपाईँले रचना प्रस्तुत गर्नुभएको अविस्मरणीय क्षण कुन होला जो तपाईँलाई मनमा गढेर बसेको छ?
0: हजुर, प्रस्तुत भन्नाले अब कुनै पनि कार्यक्रममा हामीले अब मिरिकतिर पनि हामी त्यस्तो प्रोग्राम गर्छौँ होइन. त्यो भन्दाखेरि सबभन्दा बेसी चाहिँ मलाई चाहिँ यो दार्जिलिङमा जब भानु जयन्तीहरू हुन्छ नि त्यस बेला कुनै समयमा बोलाउनुहुन्छ है, त्यति बेला आफ्नो वार्ताहरू राख्दा साह्रै आनन्द लाग्छ क्या. त्यहाँ ठुला ठुला विद्वान दिग्गज व्यक्तित्वहरू हुनुहुन्छ होइन, त्यो माझमा चाहिँ आफ्नो व्यक्तित्व आफ्नो वार्ता राख्दा है कार्यपत्र प्रस्तुत गर्दा खुब आनन्द लाग्छ, गर्व लाग्छ क्या.
1: अहिले वर्तमानमा घरमा को को हुनुहुन्छ?
0: घरमा श्रीमती हुनुहुन्छ अनि दुई भाइ छोराहरू बुहारीहरू प्रायः प्रायः कोही कोही बेला मात्रै घरमा आउँछन् बाहिर बाहिर छन्. घर कोही एक भाइ बेङ्गलोरतिर सानो केटा दिल्लीमा कार्यमै छन्. घरमा त कहिले कहिले मात्रै आउँछन् उहाँहरू, हामी दुईजना बुढाबुढी मात्रै हुन्छौँ प्रायः जस्तो चाहिँ.
1: अहिलेको जमानामा प्रायः जस्तो सबै घरमा बुढाबुढी श्रीमान श्रीमतीहरू मात्रै हुन्छन्, छोराछोरी सबै बाहिर हुन्छन् है. तपाईँलाई कस्तो लाग्छ यसले सकारात्मकता ल्याउँछ कि परिवारमा के ल्याउँछ, कस्तो हुन्छ होला जस्तो लाग्छ सर?
0: मलाई एक प्रकार दुःख लाग्छ क्या.
1: हजुर,
0: हाम्रो जुन जनसङ्ख्या छ नि,
1: हजुर,
0: हाम्रो जातीय जनसङ्ख्या भनौँ न है,
1: हजुर,
0: घट्दै जाँदैछ.
1: हजुर,
0: क्या दुःख लाग्छ मलाई. पहिला पहिला जस्तो थियो जनसङ्ख्या परिवारको होइन, त्यो परिवारको सङ्ख्या अहिले घटेर क्या धेरै कम्ती भइसकेको छ हेर्नुहोस् है. अनि भएको छोराछोरीहरू पनि कम्ती छोराछोरीहरू पनि

0: सिमम तिनजना, नभए त दुईजना एकजना मात्रै छन् त, उनीहरू पनि बाहिरतिर काम गर्नु जान्छन् है, पढ्छ अब राम्रोसँग पढाइन्छ र पढेपछि बाहिरैतिर काम गर्न जान्छन् होइन, पैसा कमाउनु जान्छन् है, त्यो दृष्टिकोणले हेर्दाखेरि त क्या अलिक राम्रो लाग्दैन क्या.
1: हजुर,
0: हाम्रो परिवार समाजमा हाम्रो जातीय परिवारहरू चाहिँ एकजुट भएर बसेको, एकता भएर बसेको नै राम्रो हो नि है. खासमा त फेरि एक मनले चाहिँ के लाग्छ भने होइन, फैलिएको पनि राम्रै हो हाम्रो जाति होइन, देश विदेशमा गएर नाम कमायो भने है, उन्नति गर्यो भने राम्रै हो त्यो पनि होइन, विश्वकरण भयो त्यो पनि छन् होइन, त्यस्तो पनि लाग्छ. र एक मनले चाहिँ फेरि खुसी पनि लाग्छ क्या, ए ठिकै छ जस्तो पनि लाग्छ.
1: यसको
0: दुई पाटा क्या, दुई पाटा हेर्दा एकपट्टि चाहिँ अब अलिक दुःख लाग्छ होइन, हामी सबै एक ठाउँ हुनुपर्ने, हाम्रो परिवार धेरै धेरै हुनुपर्ने लाग्छ, त अहिले घटेको छ. यो चाहिँ यहाँ मात्रै होइन नि, हामीमा मात्रै होइन नि, भारतवर्षले पनि यो सोच्दैछ, बुझ्नुभयो त, चाइनाले पनि सोच्दैछ, जापानले पनि सोच्दैछ, किन यस्तो हुँदैछ. युरोपमा तपाईँ टिभी हेर्नुहोस्, युरोपमा त्यही प्रश्न गर्दैछ, किन पपुलेसन गर्दैछ हाम्रो भन्ने उयो चिन्ता छ उनीहरूमा क्या. यो अहिले वर्ल्ड वाइड नै भनौँ न है, त्यो एउटा चिन्ताले ग्रस्त बनाइरहेको छ क्या.
1: तपाईँलाई अहिलेको जमाना डिजिटल युग छ है, एआईको जमाना छ, यसले साहित्य सिर्जना र पठन संस्कृतिलाई कस्तो प्रकारले प्रभाव पारिरहेको छ जस्तो लाग्छ?
0: यो अहिले अब सिधै भनौँ एआईकै विषय भनौँ है.
1: हजुर,
0: यो एआईले नि हाम्रो विद्यार्थीहरूलाई नि अलिक अल्छे बनायो. अब
1: हजुर
0: हेर्नुहोस् है, पुस्तक पढ्नु छोड्यो हो, प्रश्न सोध्यो एआईले दिइहाल्छ जवाब है, इतिहास भनौँ कि भूगोल भनौँ कि जुनै पनि विषयमा, विज्ञान भनौँ कि गणित भनौँ कि होइन, एआईले गरिदिइहाल्छ. अनि त्यसले गर्दा चाहिँ हाम्रो विद्यार्थीहरू अल्छे भए जस्तो लाग्छ हौ है. अनि एक ठाउँ देखेको थिएँ मैले, यङ यङ केटाहरू, सानसानो केटाहरू है, अब मोबाइल लिएर खेलिरहेको हो क्या, छैन किताब पढ्नेको कुरै छैन, खालि उनीहरू त मोबाइलमै झुन्डिरहेको हुन्छ होइन. त्यसले गर्दाखेरि पनि हाम्रो पढ्ने संस्कार चाहिँ नि अब हराउने रहेछ, ठुल्ठुलो पुस्तकहरू पढ्ने संस्कार हराउने रहेछ, नानीहरूले पढ्नु छोड्ने रहेछ है. अब हाम्रो विद्यार्थीहरू नै भनौँ न, इङ्ग्लिस मिडियम पढ्ने विद्यार्थीहरू छ होइन, भैलिनी खेल्नु आउँछ कि, लेखेर लेखेको हुन्छ, यसो हेर्नुपर्छ, रोमन इङ्ग्लिसमा हुन्छ भैलिनी, रामायण पाठ गर्नु आउँछ, रोमन इङ्ग्लिसमा लेखेको हुन्छ रामायण. लु भन्नुहोस् त, यो त एउटा दुःखदायी कुरा हो नि त है, उनीहरूले नेपाली जान्दैन भन्नु, मतलब उनीहरूले लेख्नु पनि जान्दैन, पढ्नु पनि जान्दैन है. यो स्थिति चाहिँ एकदमै दुःखदायी र एकदमै अब के भन्नु, एउटा डरलाग्दो स्थिति हो. हाम्रो भाषा साहित्यको यसले उन्नति हुँदैन, बरु पतन हुन्छ यहाँ.
1: यसलाई कसरी समाधानतर्फ लानुपर्ने अलिकति सुझाउ बताइदिनुहोस् न.
0: यो के छ भने नि, भगवान् श्रीकृष्णले भन्नुभएको छ क्या, ठुलो मान्छेले जे गर्छ सानो मान्छेले त्यही गर्छ है. अब हाम्रो भाषालाई, नेपाली भाषालाई प्रचुर मात्रामा प्रयोगमा ल्याउनुको लागि चाहिँ नि सरकारी तौरबाटै गर्नुपर्छ, पाइला चाल्नुपर्छ, जनताले चालेर हुँदैन. हेर्नुहोस् है, जनतालाई त टेर्दैन नि त कसैले पनि है, अभियान चलायो जनताले, अभियान चलायो एक दुई दिन त हो, त सरकारले बुझ्नुहोइन है, कि नेपालीमा लेखेको होस्, जम्मै हाम्रो सूचनाहरू, सरकारी सूचनाहरू सब नेपालीमा लेखेको हुन्छ, भर्नुपर्ने उयोहरू पनि, कलमहरू पनि सबै नेपालीमा हुनुपर्छ हो, नेपालीमा भरेको हुनुपर्छ भन्ने प्रकारको सेन्ट्रल गभर्मेन्टले अथवा स्टेट गभर्मेन्टले त्यो प्रकारको नियम बनाएर होइन, त्यस्तो प्रकारको आदेश दियो भनेदेखि हाम्रो नेपाली भाषा छिट्टै माथि पुग्छ नि हो कि भन्छ त. अब अहिले त हेऱ्यो, फर्म भन्नुपर्छ अङ्ग्रेजीमै हो, नोटिस पढ्नु पऱ्यो अङ्ग्रेजीमै, सबै कुरो अङ्ग्रेजीमै हुन्छ, अन्त नानीहरूलाई पनि सजिलो होइन, अङ्ग्रेजी नै रहेछ भन्ने हुन्छ नि त.
1: तपाईँको अब आगामी योजनाहरू कस्तो प्रकारको रहेको छ?
0: यस्तो छ कि, डाक्टर इन्द्रबहादुर राईले के भन्नुभएको छ भने, एक ठाउँ लेख्नु सबैले सक्छ है, लेखिन्छ, तर लेख्नु डर पनि हुन्छ, डरलाग्दो कुरा पनि हो भन्नुभएको छ क्या. मलाई एउटा उपन्यास लेख्ने साह्रो इच्छा छ क्या, बुझ्नुभयो, तपाईँलाई डर लाग्छ त्यो उपन्यास लेख्नु, बुझ्नुभयो होइन, त्यो उपन्यास लेख्दाखेरि र त्यो उपन्यास पढिसकेपछिको प्रभाव कस्तो हुन्छ, नकारात्मक पनि हुन्छ होइन, सबैले बधाई त दिँदैन है, सकारात्मक पनि हुनसक्छ, नकारात्मक पनि हुन्छ. कुरा के भने, आफूले के लेखेको छ बुझ्नेले के बुझ्छ, एकदम डरलाग्दो कुरा चाहिँ त्यो हो, बुझ्नु होइन. इन्द्रबहादुर सरले पनि भन्नुभएको त्यही नै हो कि लेख्नेले त लेख्यो तर बुझ्नेले पढेर क्या, बुझ्नेले चाहिँ कस्तो बुझ्छ.

0: के बुझ्छ त्यो चाहिँ डरलाग्दो हुन्छ भन्नुभएको छ कि त्यस कारण नि लेख्नु क्या जताततै लेख्नु नि डरको कुरा भइसक्यो एउटा किनभने बुझ्नेले पढ्नेले बुझ्नेले क्या अन्यथा पनि सम्झिनु सक्छ नि त बुझ्नुभयो त्यस्तो छ र अब त्यो उपन्यास लेख्छु भन्ला भने कति कोसिस पनि गरेँ है तर लेख्नु छोडेँ मैले किनभने यसो परिस्थितिहरू बुझेँ समय बुझेँ कि अन्यथा बुझ्छ होला कसैले भन्ने लागेर छोडिदिएँ अन्त अहिले चाहिँ त्यही समीक्षाहरू होइन अरूको कृतिहरू पढ्दै कस्तो लाग्यो आफूलाई त्यही लेख्दै बसिरहेको छु
1: अब हामी कार्यक्रमको अन्त अन्त्यमा आइपुगेका छौँ अन्त्यमा तपाईँले हाम्रो श्रोतावृन्दहरूलाई तपाईँको मनको कुरा आज के भन्नु मन लागिरहेको छ तपाईँलाई यहाँ आएर कस्तो अनुभव भइरहेको छ त्यो बताइदिनुहोस् न सर
0: यहाँ आएर खुसी लागेको छ आनन्द र गर्व लागेको छ होइन हजुरसँग बात मार्दाखेरि बात गर्दाखेरि र हजुरले राम्रो राम्रो प्रश्नहरू गर्नुभयो है कतिपय ठिकसँग मैले उत्तर दिन सकिनँ होला त मलाई यस्तो लाग्छ हाम्रो भाइ बहिनीहरूले होइन हाम्रो नेपाली भाषा नेपाली जाति है हाम्रो संस्कार संस्कृतिहरूलाई चाहिँ बचाएर राख्नुपर्छ र बचाएर राख्नु भन्दैमा फेरि त्यो पौराणिक कुराहरूलाई मात्रै लिनु भन्ने पनि छैन त्यसलाई हामीले मोडिफाई गरेर यो अलिकति नवीन प्रकारले पनि हामी त्यसलाई तयार गर्न सक्छौँ त्यसलाई बनाउन सक्छौँ होइन हाम्रो संस्कार संस्कृतिको कुराहरूलाई त्यही पौराणिक कुरै नै पछ्याउनु भन्ने पनि छैन होइन त्यसलाई अलिकति मोडिफाई गरेर आधुनिक प्रकारले पनि हामी त्यसलाई प्रयोगमा ल्याउन सक्छौँ प्रचारमा ल्याउन सक्छौँ है त्यस्तो लाग्छ र हामीले हाम्रो भाषा र साहित्यलाई कहिले पनि सानो ठान्नु हुँदैन र हामीले त्यसलाई छोड्नु पनि हुँदैन र एउटा कुरा चाहिँ म के भन्न चाहन्छु भने नि विद्यार्थी आमा बाबु है अभिभावकहरूले एउटा कुरो चाहिँ एकदमै साह्रो ध्यान दिनुपर्ने रहेछ त्यो चाहिँ हो शिक्षा एडुकेसन जस्तो कुरो शिक्षा जस्तो कुरो चाहिँ लाई चाहिँ हामीले लत्याउनु हुँदैन कुनै हालतमा पनि हामीले शिक्षा चाहिँ लिनैपर्छ हाम्रो नानीहरूलाई हामीले पढाउनै पर्छ बुझ्नुभएन पढाउनै पर्छ 22-23 वर्ष पुगेपछि नानीहरूको बिहा गर्नुपर्छ यस्तो भन्छ नि त्यस्तो होइन जो नानी राम्रो छ जो नानी पढ्नमा राम्रो छ नि त्यस्तो नानीहरूलाई पढाउनै पर्छ र आर्थिक स्थिति राम्रो छैन भने पनि ब्याङ्कतिर गएर अथवा आफ्नो जान्ने बुझ्ने गाउँको जान्ने बुझ्नेसँग भनेर होइन मेरो छोरा मेरो छोरी यति साह्रो ब्रेनी छ यसलाई अरू फर्दर पढाउनुको लागि के गर्नुपर्छ भन्यो भने उहाँहरूले आइडिया बताउनुहुन्छ उहाँहरूले उपाय बताउनुहुन्छ होइन अहिले त सरकारले त लोन पनि दिन्छ एजुकेसनको लागि होइन पढ जति पढ पछि काम गरेपछि काम ठुल्ठुलो मान्छे भएर काम गरेपछि त्यो लोन बिस्तारै बिस्तारै रिफन्ड गर्दा पनि हुन्छ त्यस्तो सहुलियतहरू थुप्रै दिएको छ नि हाम्रो गार्जेन्सहरूलाई थाहै छैन यो कुरा क्या अन्त राम्रो राम्रो पढ्ने नानीहरूलाई पनि स्कुलबाट निकाल्यो होइन काम गर भन्यो उयो के अरे सर्भिसतिर लगाउँछ त्यो चाहिँ गलत काम हो क्या र म त जति पनि मेरो विद्यार्थीहरू होस् अथवा जति पनि साथीभाइ होस् नानीहरूलाई चाहिँ भक्कु पढाउनुपर्छ बुझ्नुभयो आइएएस आइपिएसहरू ठुल्ठुलो मान्छे बनाउनुपर्छ हाम्रो देशको बुझ्नुभयो हाम्रो देशको ठुल्ठुलो मान्छे बनाउनुपर्छ साहित्यमा कलामा सङ्गीतमा कुनै पनि कुरोमा र हाम्रो नेपालीहरूले नोबेल पुरस्कार पाओस् त एकजनाले भन्नुहोस् त साहित्यमा पाओस् अथवा सङ्गीतमा पाओस् अथवा कुनै पनि दर्शनमा पाओस् एकपल्ट नोबेल पुरस्कार पायो भने नि हाम्रो नेपालीहरूले कहाँ पुग्छ हाम्रो इज्जत यो सोच्नुपर्छ यो एम्स राख्नुपर्छ हाम्रो मान्छेहरूले क्या म यस्तो भन्न चाहन्छु म उहाँहरूलाई
1: कति महान कुरा तपाईँले हामीलाई बताउनु भयो यहाँ कार्यक्रममा आइदिनु भयो आजको कार्यक्रम सुन्दर बनाइदिनु भयो यहाँलाई हामी हार्दिक आभार प्रकट गर्दछौँ
0: हुन्छ थ्याङ्क यू धन्यवाद तपाईँलाई पनि मेरो आभार छ तपाईँले यहाँ बोलाएर मेरो विचारहरू सुनिदिनु भयो होइन तपाईँप्रति म कृतज्ञ छु धन्यवाद
1: आदरणीय श्रोतावृन्द तपाईँहरूले सुन्नुभयो कार्यक्रम मनका कुरा र यस कार्यक्रम अन्तर्गत आजको अङ्कमा हामीसित हुनुहुन्थ्यो मिरिकका लोकप्रिय उपन्यासकार एवं कथाकार राजबहादुर राई श्रोतावृन्द उहाँका मनका कुरा तपाईँहरूलाई कस्तो लाग्यो प्रतिक्रिया अवश्य दिनुहोला आगामी हप्ता फेरि यसै दिन यसै समय अन्य सर्जकको साथमा अर्को मनका कुरा लिएर तपाईँहरू समक्ष प्रस्तुत हुनेछौ त्यतिन्जेलसम्मलाई प्रतीक्षा साँच्नु होला आजलाई भने
2: अब पालो भएको छ समाचार
3: यो आकाशवाणी हो मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस् राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि मोल्दोभा उत्तरी मेसिडोनिया अनि रोमानियाको राजकीय यात्रामा प्रस्थान हुनुहुनेछ विदेश मन्त्रालयका अनुसार राष्ट्रपतिको यो यात्राले पूर्वी युरोपका देशहरूसित भारतको द्विपक्षीय

सम्बन्धहरूलाई बलियो बनाउने प्रतिबद्धतालाई दर्शाउँदछ। संसदको मनसुन सत्र सुरु हुनुभन्दा पूर्व आज सरकारले सर्वदलीय बैठक बोलाएको छ। बैठकको अवधि सरकारले संसदको दुवै सदनहरूको सुचारू सञ्चालन सुनिश्चित गर्न सबै राजनीतिक दलहरूसित सहयोग मागेको छ। खेल अनि युवा मामलाहरूका मन्त्री मनसुख मान्डवियाले आज नयाँ दिल्लीमा आयोजित 20 सन्डे अन साइकल अभियानमा भाग लिनुभयो। यसमा देशभरिका आयुष्मान आरोग्य मन्दिरहरूका कर्मीहरूले भाग लिए। अजरबैजानका राजधानी बाकुमा भारतीय दूतावासले भारतको युनेस्को विश्व धरोहर स्थलहरूसित सम्बन्धित एक स्थायी प्रदर्शनीको उद्घाटन गरेको छ, जसमा युनेस्कोबाट मान्यताप्राप्त भारतका प्रमुख स्थलहरूलाई दर्शाउने 17 प्यानल लगाएको छ। युक्रेनले रुसमाथि ठूलो ड्रोन हमला गरेको छ। यस हमलामा 9 मृत्यु भएको छ, जबकि 80 अधिक मानिसहरू घाइते भएको बताएको छ। मौसम विभाग आइएमडीले आज उपहिमालय, पश्चिम बङ्गाल, सिक्किम र उत्तराखण्डमा अत्याधिक भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। फिफा विश्वकप 2026 इङ्ल्यान्डले फ्रान्सलाई पराजित गरेर काँस्य पदक जितेको छ। फिफा विश्वकप 2026 फाइनलमा आज राति अर्जेन्टिना अनि स्पेनबीच न्युयोर्क न्यू जर्सी स्टेडियममा भिडन्त हुनेछ। भारतीय समयअनुसार यो म्याच राति 12:30 जाँदा सुरु हुनेछ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। दिउँसो 1 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: नमस्कार, यस बेला समय भएको छ बिहानको 10:03। यहाँहरू सुनिरहनु भएको छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्ज, दार्जिलिङ 100.2, साथमा न्युज अन एआईआर एप पनि। र सदा झै आज पनि हामी यो कुनै कुरामा कार्यक्रम लिएर उपस्थित भइसकेका छौँ। म अदिति अनि
1: म प्रशिला, र सम्पूर्ण श्रोताहरूमा हामी दुईको तर्फबाट हार्दिक अभिनन्दन।
0: र सदा झै आज पनि हामी नौलो विषयमाथि नै चर्चा गर्नेछौँ, किनभने प्रत्येक आइतबार नै यो एउटा रोचक आइतबार बन्ने गर्दछ। र हामी प्रत्येक दिन नयाँ नयाँ विषयमाथि कुराकानी गर्ने क्रममा आज पनि हामी श्रावणको विषयमा कुराकानी गर्नेछौँ। हाम्रा श्रोताहरूले के कसरी श्रावण महिनाको रस्वादन गरिराख्नु भएको छ, के कसरी उहाँहरूले यस पवन अवसरमा, यहाँ यो सावनको पवन अवसरमा के कस्तो प्रकारको योजनाहरू बनाइराख्नु भएको छ, ती मध्ये आज हामी श्रोताहरूसँग कुराकानी गर्नेछौँ। र यसभन्दा अघि हामी यहाँहरूलाई हाम्रो फोन इन हामीसँग सम्पर्क गर्न सक्नुहुने नम्बर रहेको छ 03-5429-9917। यस नम्बरमा सम्पर्क गरेर तपाईँहरू हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुनेछ। र यसैबीच हामीले भनिहाल्यौँ तपाईँहरूलाई, हाम्रो आजको मुख्य विषय रहेको छ
1: साउन महिनाको विशेषता
0: विषयमा। प्रिसिलाजी के भन्न चाहनुहुन्छ?
1: हजुर, साउन महिना भन्नाले है अब भगवान शिवको पूजा आराधनालाई विशेष महत्त्व हामी दिन्छौँ है। र साउन महिनाको पहिलो दिन भोलि सोमबारदेखि आरम्भ भइरहेको छ। साउन महिना नेपाली पात्रको चौथो महिना हो र साउन महिनालाई हरियालीको महिना भन्दा पनि हुन्छ। हजुर, किनभने यो समयमा चाहिँ हामीले चारैतर्फ हरियाली देख्छौँ है, पानीहरू पनि प्रशस्त रूपमा बगिरहेको, जहाँ चाहिँ हामीलाई पानीको कुनै प्रकारको असुविधाहरू हुँदैन यो महिनामा। र यो महिनामा विशेष गरी कृषि प्रधान देशहरूको निम्ति झन् एकदमै राम्रो महिना हो, कारण यो महिनामा कृषि गर्न पनि एकदमै उपयुक्त हुन्छ है। वातावरण भन्ने एकदमै सुन्दर तरिकाले राम्रो भइरहेको हुन्छ र किसानहरूको लागि खेतीपातीको निम्ति एकदमै व्यस्त समय हो भन्दा कुनै भुल नहोला, होइन?
0: एकदमै
1: हजुर।
0: र यसैबीच हामीसँग थुप्रै श्रोताहरू पनि जोडिसक्नु भएको छ, जोडिन चाहनुहुन्छ उहाँहरू

0: साउन महिनामा हजुरको श्रीमती त हुनुहुन्छ होला है पक्कै पनि र आफ्नो श्रीमतीहरूलाई हरियो चुरा मेहन्दी है अनि ती यस प्रकारको किनेर दिए भगवान् शिव पनि प्रसन्न हुनुहुन्छ अरे भन्ने भनाइ छ यसमा कतिको मान्नुहुन्छ
1: यो कुरो पनि अब एउटा विश्वास हो मान्छेको विश्वास हो श्रद्धा हो अन्त श्रद्धाले नै सबै कुरो विश्वास मानेर आइरहेको छ अन्त यो सब कुरो अन्त के भन्छ यो बमबम भोले भन्दाखेरि झन् शिवजी प्रसन्न हुनुहुन्छ अरे नि त शिवजीको चाहिँ जति बेला शिवजीको ससुराको टाउको काटिदिनु भएको थियो पार्वती माताको बेइज्जत अपमान गर्दाखेरि अन्त त्यसलाई ससुराको टाउको काटिदिँदाखेरि बाख्राको टाउको लगाइदिएको थियो नि अन्त उहाँले के भन्छ बमबम भोले भन्दाखेरि चाहिँ अलिकति कुनै कस्तो खालको सुन्दाखेरि चाहिँ शिवजी चाहिँ प्रसन्न हुनुहुन्थ्यो अरे नि त मैले धर्मशास्त्रबाट चाहिँ सुनेको थिएँ मैले
2: हजुर तपाईँको घरमा अहिले तपाईँको माछा मासुहरू चाहिँ कतिको खानु
1: निरामिष हो म मासुमुख खाँदिन म
2: हजुर हजुर
1: मासुमुख चाहिँ सानोदेखि नै नखाएको
2: हजुर हजुर भनेपछि एकदमै राम्रोसँगले नै घरमा पूजा पाठहरू हुँदैछ है
1: हजुर हजुर
2: हजुर हुन्छ
1: यो कुरोमा चाहिँ अब यो प्रोग्रामको मार्फतमा चाहिँ हामीले एउटा समय सीमा राखेर बोल्नु पर्ने
2: हुन्छ हो
1: अन्त एउटा 3 मिनटको समय राखेर बोल्नु पर्छ होला भन्ने जस्तो लाग्दैछ हो अन्त तपाईँहरूले पनि अब टक्क 3 मिनट समय सीमा भएपछि चाहिँ ब्रेकडाउन गरिदिनु भन्दा राम्रो हुन्थ्यो
2: सुझावको निम्ति धेरै धेरै धन्यवाद हजुर
1: अन्त त्यसरी गर्दा त अरू साथीहरूले पनि मौका पाउँछ भन्ने चाहिँ मेरो अब मेरो विश्वास
2: हजुर
0: हाम्रो उद्देश्य नै यही हो कि फोन इन कार्यक्रममा प्रत्येक श्रोताहरूले हामीसँग गर्न सकोस् है र हजुर शेखरज्यू तपाईँलाई हामीसँग जोडिनु भएकोमा हार्दिक धन्यवाद है र आफ्नो विचारहरू राख्नुभयो यसको निम्ति पनि हामी धन्यवाद दिन्छौँ
1: हजुर हुन्छ हुन्छ सबै साथीभाइले सम्झना गर्न चाहन्छु
0: र यसरी हामीले श्रावण महिनाको विषयमा आज कुराकानी गरिरहेका छौँ विशेष गरेर आज हामी हिन्दू धर्ममा अत्यन्तै पवित्र मानिने श्रावण महिनाको बारेमा हामी जानकारी साझा गर्नेछौँ सँगसँगै हामी श्रोताहरूसँग पनि
2: कुराकानी
0: गर्नेछौँ उहाँहरूको विचार विमर्श के कस्तो छ यस विषयमा पनि जान्नेछौँ र यसै बिच हाम्रा अर्का श्रोता हुनुहुन्छ को हुनुहुन्छ त सुनौ है
2: हेलो
0: को बोल्दै हुनुहुन्छ
3: गुड
2: मर्निङ नमस्ते को बोल्नु हुँदैछ स्वागत छ
0: हेलो
3: हेलो
0: छोजाङ शेर्पा तपाईँ कुन कुन क्लासमा पढ्नुहुन्छ फोरमा कुन चाहिँ स्कुल पढ्नुहुन्छ प्राइमेरी स्कुल सायद अहिले छुट्टी बिदा छ समरको छुट्टी छ हो समरको छुट्टी के कसरी मनाइराख्नु भएको छ घरमा हजुर
2: पानी आइरहेको छ
0: पानी आइरहेको छ घरमै बसिरहेको छ है अनि वरिपरि खेतबारीहरू छ कि छैन छैन
2: छोजाङ शेर्पा कहाँबाट बोल्दैछ
0: तपाईँ के म जान्न चाहन्छु छोजाङ हाम्रो बहिनी हो कि भाइ हो
2: भाइ रहेछ नि अन्त छोजाङले आज प्रथमपल्ट फर्स्ट टाइम गरेको हो फोन
0: तपाईँलाई हामीलाई के भन्नु छ
2: हेलो
3: कस्तो हुनुहुन्छ
2: हामी एकदमै सन्चै छौँ तिमी कस्तो छौ ठिकै छ त्यहाँ पानी परिरहेको छ अल्छी लाग्दो भइरहेको होला है छोजाङलाई
3: पुरा जुगा लाग्छ
2: हजुर

0: यस साङ्गीतिक विश्रामपछि पुनः स्वागत छ यहाँहरूलाई र यहाँहरू सुनिराख्नु भएको छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाज दार्जिलिङ 107.27 न्युज अन एआईआर एप पनि र श्रोताहरूलाई पुनः जानकारी गराउँ हाम्रो फोन नम्बरको पनि 03-5829993173 यस नम्बरमा यहाँहरूले सम्पर्क गरेर हामीसँग सोझै कुराकानी गर्न सक्नुहुनेछ
1: र आजको कुराकानीमा हामी कुराकानी गरिरहेका छौँ श्रावण महिनाको विशेषताबारे है र धेरै श्रोताहरू हामीसँग जोडिसक्नु भएको छ र जोडिरहनु भएको छ र अहिले पनि हामीसँग एउटा एकजना श्रोता जोड्नु भएको छ हेरौँको हुनुहुन्छ हेलो
0: हेलो
1: हेलो हेलो
0: हेलो र यसरी हामीसँग थुप्रै श्रोताहरू जोड्ने क्रममा अहिले को हुनुहुन्छ हेरौँ त हेलो
1: हेलो हेलो
0: सायद उहाँ हामीसँग सम्पर्क गर्न सक्नु भएको छैन तथापि हामीसँग अन्य थुप्रै कलरहरू पनि लाइनमै हुनुहुन्छ यहाँले हामीसँग कुराकानी गर्नको निम्ति आतुर हुनुहुन्छ र यसैबिच

0: अब हामी श्रवण विषयमाथि कुराकानी गर्ने क्रममा प्रशिलाज्यू के भन्न चाहनुहुन्छ? अन्य थुप्रै विशेषताहरू पनि छ जो आज हामी श्रोताहरूसँग कुराकानी गर्नेछौँ, उहाँहरूसँग हामी साझा गर्नेछौँ र उहाँहरूले के कस्तो श्रावण महिनामा मनाइराख्नु भएको छ है, एउटा नयाँ हरियालीको समय भनौँ,
1: हजुर हजुर,
0: अनि यी विषयमा पनि हामी कुराकानी गर्नेछौँ है। त
1: र श्रावण महिनालाई हामी हेर्दाखेरि चाहिँ के देख्छौँ भन्दाखेरि है सबैतिर एकदमै हरियाली देख्छौँ है, एकदमै पानीहरू प्रशस्त रूपमा बगिरहेको र यो हुनुको कारण चाहिँ के हो भन्दाखेरि यो हुनुको एउटा मुख्य विशेषता नै किसानहरूको फाइदाको निम्ति हो है। किसानहरू यो कहिलेदेखिको उनीहरूले पर्खेर बसिरहेको हुन्छ आफ्नो खेतीको निम्ति पानीहरू प्रशस्त भयो भने या धानको खेतीहरू हुनसक्छ है, उनीहरूले आफ्नो रूप राम्रोसँगले गर्न सक्छ। पशुपालनको निम्ति पनि एकदमै ढुक्कैसँगले उनीहरूले घाँसपातहरू पाउन सक्छ। यति मात्र नभएर अब यो पानीहरू प्रशस्त हुँदाखेरि हामीलाई पनि दुःख हुँदैन, पानीहरूको प्रशस्त छ भने घर घरहरू पनि सरसफाइ है सबै कुरोहरू एकदमै राम्रो भएर जान्छ।
0: सांस्कृतिक रूपमा श्रावण महिनाले नेपाली समाजका परम्परा र संस्कृतिलाई
1: पनि झल्काएको हुन्छ,
0: जीवन्त बनाउँछ र महिलाहरूले हरियो चुरा, हरियो पोते र मेहन्दी लगाउने परम्परा पनि छ अनि हरियो रङलाई हरियाली, समृद्धि, आशा र सौभाग्यको प्रतीक पनि मानिन्छ र यही महिनाबाट तीज पर्वको तयारी र उल्लास पनि सुरु हुँदछ र यस्ता कुराकानीहरू हामी श्रोताहरूसँग गर्ने नै छौँ र अहिले हामीसँग श्रोताहरू जोड्न सकिराख्नु भएको छैन, तथापि हामी उहाँहरूलाई कुर्नेछौँ अनि यस्तै कुराकानीहरू गरिरहनेछौँ र अन्य कुरा के गर्नुपर्दा भन्दा कृषिका दृष्टिले पनि श्रावण निकै महत्त्वपूर्ण छ। धान रोपाई लगायतका खेतीपातीका काम यही समयमा सम्पन्न गरिन्छ अनि त्यसैले श्रावणलाई किसानहरूको मेहनत र आशाको महिना पनि भनिन्छ है त। र यसरी श्रावण महिना धर्म पनि सँगसँगै संस्कृति पनि यसले प्रकृतिलाई पनि झल्काउँछ र कृषिहरूको सुन्दर सङ्गम यी जम्मै कुराहरू धर्म संस्कृति प्रकृति यी जम्मै कुराको सङ्गम सायदै श्रावण महिना हुनसक्छ र यस महिनाको महत्त्वलाई बुझ्दै आफ्नो परम्परा संस्कृति वातावरणलाई एकदम संरक्षण गर्नु पनि हामी प्रत्येक नेपाली जातिको भूमिका बन्दछ,
1: महत्त्वपूर्ण भूमिका छ हजुर। र हाम्रो अदितिले कस्तो प्रकारले मनाइरहेको छ?
0: हामी श्रावण महिना भन्दा चाहिँ विशेष गरेर केही पनि यसको अर्थहरू थाहा नभए पनि श्रावण लाग्यो भन्दाखेरि एउटा बेग्लै प्रकारको त्यो उत्साह आनन्द हुँदो रहेछ। विशेष गरेर बाल्यकालमा हो भने हामीलाई केवल मेहन्दी र हरियो बाई लाउनको लागि मात्र श्रावण महिना आयो अनि श्रावण महिनामा आएपछि स्कुलमा गुरुमा बाट यो मेहन्दी लगाउन निषेध गरिए तापनि हामीले लगाउने, लुकीछुपी लगाउने, यस्ता मिठा सम्झनाहरू हामीले बाल्यकालमा सम्झना गऱ्यौँ र पछि अघिल्लो चरणमा हामी ठुलो हुँदै गएपछि हामीलाई यी धार्मिक सांस्कृतिक र प्राकृतिक रूपमा जोडिएको रहेछ यी कुराहरू भन्ने सम्झँदा एकदमै खुसी लागेर आउँछ है। अनि तपाईँले के कस्तो मनाउनु हुँदैछ?
1: मैले मनाउँदछु भन्दाखेरि मैले शिव आराधना चाहिँ गर्दैछु अहिले है, त्यो बाईहरू लगाउने चाहिँ अहिले मैले समय पाएको छुइनँ।
0: विशेष गरेर धार्मिक रूपमा श्रावण महिना भगवान शिवलाई नै समर्पित मानिन्छ है अनि यस महिनामा विशेष गरी सोमबार व्रत बस्ने अनि विशेष गरेर विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायुको कामना गर्दै शिवलाई जलपान गर्ने अनि अविवाहितहरूले पनि आफ्नो भविष्यको श्रीमान अथवा पतिको एउटा सुन्दर पति भनौँ या भाग्यशील पति पाउने आशमा उहाँहरूले भगवान् शिवप्रति समर्पित गर्दै जलपान गर्छन् अनि शिवलिङ्गमा जलपान गर्नु अनि बेलपत्र चढाउने परम्परा यो उहिलेदेखि नै चल्दै आएको हो। तथापि श्रद्धापूर्वक पूजा आराधना गर्दा मनोकामना पुरा हुने र सुख शान्ति समृद्धि प्राप्त हुने पनि धार्मिक विश्वास रहेको छ है त।
1: हजुर, यो पानी चढाउने क्रम त पहिलादेखि नै हो है, तर अब यो श्रावण महिनामा चाहिँ विशेष गरी शिव भगवान्लाई चाहिँ हामीले पानीहरू चढायो भने चाहिँ उहाँसम्म चाहिँ पुगिन्छ भन्ने एउटा धार्मिक आस्था छ। कारण के हो भन्दाखेरि चाहिँ यो समय श्रावण महिनामा चाहिँ सम्पूर्ण देवी देवताहरू चाहिँ गुफा बसेको हुन्छन् अरे अनि शिव भगवान् मात्र हुनुहुन्छ जसले चाहिँ हाम्रो रक्षाको निम्ति उहाँ चाहिँ बाहिर बस्नु भएको हुन्छ, उहाँ चाहिँ हाम्रो निम्ति अब भनौँ न एभाइलेबल हुनुहुन्छ है। त्यसैले चाहिँ हामी शिव भगवान्लाई चाहिँ पूजा आराधना गर्छौँ श्रावण महिनामा र हामी स्त्री जातिले आफ्नो लोग्नेको दीर्घायु है उहाँको सुख शान्तिको निम्ति पनि हामी कामना गर्दै यसरी हरियो चुर

0: बाईहरू लगाएर सिन्दुरहरू लगाएर पोतेहरू लगाएर सजिने गर्छौँ।
1: हजुर,
0: यसै क्रममा हामी बिच कोही आइसक्नु भएको छ, हेरौँ को हुनुहुन्छ कहाँबाट। हेलो, हेलो, हेलो,
2: हेलो, अहिले खरसाङको मौसम पनि एकदमै लगातार रूपमा वर्षा भएको कारण हामीसँग कतिपय नेटवर्कहरू जोडिन सकिरहेको छैन, तथापि हामीसँग श्रोताहरू जोड्ने क्रम जारी छ।
0: हेलो,
2: हेलो, हेलो,
0: हेलो,

0: पासाङ शेर्पा अचार्यलिङबाट।
1: हजुर पासाङ शेर्पाज्यूलाई स्वागत छ है।
0: धन्यवाद।
1: अनि कस्तो हुनुहुन्छ पासाङज्यू?
0: जातिको सबै छ भन्नुपर्ला।
1: हजुर तपाईँले हाम्रो आकाशवाणी खरसाङलाई सुनिरहनु भएको छ?
0: हजुर हजुर
1: हजुर। अनि टपिक पनि सुन्नुभयो होला नि? हजुर साउन महिनाको विशेषता बारे हामी आज कुराकानी गरिरहेका छौँ है। र तपाईँको विचार के छ त?
0: हाम्रो त्यति मनाइ हुँदैन तर रमझम चाहिँ हुन्छ। हाम्रो
1: रमझमहरू हुन्छ है।
0: हजुर
1: हजुर त्यही त घरिघरि एकदमै
0: पानी त यो पानी त है।
2: हजुर त्यता पनि अहिले पानी भइरहेको छ।
0: हजुर पानीको
2: यो वर्षाको समयमा विशेष गरेर अब श्रावण महिनामा त पानी एकदमै अधिकतम रूपमा बढ्छ है। अनि सुरक्षित बस्नु होला। हजुर बर्खाको समयमा धेरै प्रकारको घटनाहरू पनि हुने गर्छ है। यदि यही समयमा फेरि कृषकहरूलाई पानी पनि आवश्यकता पर्छ अनि धेरै अत्याधिक पानी परेमा एकदम जोखिम पनि हुने गर्छ है। सबै प्रकारको डरै डर छ हामी मानिसहरूले।
0: हजुर
2: अनि अप्पर रेलिङमा अहिले कस्तो छ त्यहाँको मौसम?
0: मौसम पानी अहिले आइरहेको छ पानी ज्यू।
2: हाम्रो कार्यक्रम अघिदेखि सुनिराख्नु भएको होला है।
0: हजुर पानीले गर्दा डिस्टर्ब भएर लय नै डिस्टर्ब भएर अब त्यो ट्राई गरेर धेरै दिनमा चाहिँ आज चाहिँ टाइगर टाइगर त जाने छ। आइतबार आइतबार कहिले आउने जस्तो हुन्छ कि?
1: हजुर हजुर आइतबार बस्नुहुन्छ है।

0: हामी त माने भन्ज्याङ
1: भनेपछि त्यो त्यहाँ ठाउँतिर त झन् अत्याधिक रूपमा धुम्म लाग्ने हुन्छ,
0: पुरा धुम्म लाग्छ।
1: हजुर हजुर।
2: अनि तपाईँले हाम्रो रेडियो सुन्दै हुनुहुन्छ?
0: सुन्दै सुने, अहिले सुनेको होइन, आज त अलिक प्रोग्राम पनि अलिक खल्लो खल्लो लाग्यो, फोनै राम्रो लाग्दैन।
2: हजुर हजुर, अलिक डिस्टर्ब भइरहेको छ,
1: मौसम पनि राम्रो छैन, सँगसँगै हामीसँग थुप्रै श्रोताहरूले जोड्ने कोसिस गरे तापनि सम्पर्क राम्रोसँगले भइरहेको छैन।
2: र हजुरले आजको हाम्रो टपिक सुन्नुभयो होला नि? हजुर, अनि के छ तपाईँको विचार?
0: हामी त साउनमा त अब बिहान उठेर ओम नमः शिवाय भन्छु,
2: बिहान
0: उठेर
2: ओम नमः शिवाय भन्नुहुन्छ है? हजुर, त्यही नै ठुलो कुरा हो। हजुर,
0: ओम नमः शिवाय बिहान बेलुका सबै।
2: हजुर हजुर, शिव आराधनाले। हजुर, शिव भोलेनाथले त ओम नमः शिवाय भन्दा पनि उहाँ त खुसी हुनुहुन्छ नि त।
0: हजुर, साह्रै नजिक जानु हुँदैन कि?
2: हजुर हजुर, टाढै बस्नु पर्यो है।
0: अन्त आफ्नो साथीहरू भाइलाई, कल्याण भाइ, अनि तल अशोक कुमार हजुरबा हजुरबालाई सम्झिनु चाहन्छु, अरू अरू सबै मलाई चिन्ने साथीहरू सबैलाई।
1: हजुर हवस् त, हामीसँग सम्पर्क गर्नुभयो, यो नै ठुलो कुरा हो है। अनि आगामी दिनहरूमा पनि हामीसँग जुड्नु होला, यस्तै कुराकानी गर्नेछौँ नौलो नौलो विषयमा। अहिलेलाई बिदा चाहन्छ है त।
0: हुन्छ।
1: हेलो
2: हेलो,
1: हेलो, को बोल्दै हुनुहुन्छ?
3: हजुर नमस्कार। हजुर
1: नमस्कार।
3: हजुर, म देउराली
1: देउरालीबाट को बोल्दै हुनुहुन्छ?
3: हजुर, चिम्नी देउराली बोल्दैछु।
1: चिम्नी देउरालीबाट
3: मनोज
1: मनोजी मनोजी सन्चै हुनुहुन्छ?
3: हजुर, एकदम सन्चै। अनि हजुर प्रोग्राम सुन्दै बसिरहेको छु। हजुर
1: हजुर हजुर, कार्यक्रममा यहाँलाई स्वागत छ मनोजी।
3: हजुर, एकदम धन्यवाद।
1: अनि हाम्रो आज सिधै विषयतर्फ लागौँ, किनभने हामीसँग समय सीमा पनि थोरै छ है। अनि आजको विषय हामीले श्रावण महिनाको विषयमा कुराकानी गरिरहेका छौँ। श्रावण महिना के कस्तो प्रकारले हाम्रा श्रोताहरूले मनाइराख्नु भएको छ, यस विषयमा हामी कुराकानी गरिराख्नु भएको छ। र तपाईँले के कसरी मनाइराख्नु भएको छ त?
3: भगवान् एउटा चाँडो खुसी भगवान्को रूपमा हामी पाउँछौँ है। अनि त्यही हो, अब भगवान्लाई जल सक्ने, उहाँको आत्मा, अनि आफ्नो कामना होस् भनेर साथ हुने है। त्यही हो, संस्कृति परम्परा छोड्नु हुँदैन भन्नु।
1: हाम्रो अघि हामीले कुराकानी गऱ्यौँ नि त है, सावन महिनामा विशेष गरेर सांस्कृतिक रूपमा, प्राकृतिक रूपमा, धार्मिक रूपमा यी जम्मै कुराहरू एक आपसमा जोडिएको छ। यी जम्मै आस्था बोकेर नै हाम्रा मानिसहरू, विशेष गरेर हाम्रो नेपाली समुदाय बिचमा एउटा आस्था धेरै अघिदेखि चलिआएको छ है मनोजी। अन्त यसै विषयमा अब हामी हुन त यो श्रावण विषयमा हामीले आज श्रोताहरूसँग कुराकानी गर्न त्यति सहज नठाने पनि, किनभने यो बाह्रौँ महिनामा केवल एक महिना आउँछ श्रावण महिना है, जो हामीले एकदम आस्थापूर्वक मनाउने गर्छौँ। अनि प्रत्येक भक्तजनहरूले, प्रत्येक श्रोताहरूले पनि आफ्नै तरिकाले यो श्रावण महिना पालन गर्ने गर्छन् है। यसै विषयमा आज हामीलाई कुराकानी गर्न मन लागेको पनि हो। अनि श्रोताहरूले के कस्तो आफ्नो प्रतिउत्तरमा के कस्तो दिनुहुन्छ, आफ्नो प्रतिक्रिया के कस्तो दिनुहुन्छ भन्ने पनि हामीलाई जिज्ञासा भएर आएको हो। यसै सन्दर्भमा हामीले आज यो विषयमा कुराकानी गर्ने जमर्को कस्तो
3: एकदम एकदम एकदमै अब जस्तो अङ्ग नकाट्ने
1: जो

0: यो आफ्नो कपाल यस्तो कुराहरू अब क्लासको कुरा हो होइन अब रिसोर्टमा चाहिँ के हुन्छ त्यो हामीलाई त्यति ज्ञान भएन पनि अब त्यो पहिला आएको कुरो सायद होला है के अब राहरू है हजुर त्यही सबै हामीले आएको परम्परालाई त्यही हुँदैन त्यही भन्न चाहन्छु
1: हजुर हस् त मनोजी तपाईँसँग कुराकानी यही नै हामी स्थगित गर्छौँ. फेरि अर्को सप्ताहमा फेरि यस्तै कुराकानी लिएर हामी उपस्थित हुने नै छौँ है. अहिलेलाई हामी बिदा चाहन्छौँ है त.
2: नमस्ते.
1: हेलो
3: हेलो
1: हजुर को बोल्दै हुनुहुन्छ?
3: नमस्कार दिदी.
1: नमस्कार
3: म नरेश प्रसाद सिंह फ्रम फगुवान बिहारबाट बोलेको.
1: मौसम एकदमै अहिले घरि लगातार रूपमा वर्षा भइरहेको छ, पानी परिरहेको छ है.
3: हजुर.
1: र मनोज को बोल्दै हुनुहुन्छ भन्नुभयो? अशोक प्रसाद.
2: नरेश प्रसाद,
1: सरी नरेश प्रसाद ज्यू. यहाँलाई यो
3: ज्यू
1: यहाँले हामीसँग अन्तिममा भए पनि जुड्नु भयो. हामीसँग समय सीमा यही नै समाप्त भएको छ है.
3: एक घण्टातिर फोन गर्दा गर्दा बिजी बिजी आउँछन् कि
1: आला लाग्छ. हजुर हजुर हजुर. जे भए पनि हामीसँग जुड्नु भयो यसको लागि हामी धेरै धेरै धन्यवाद दिन्छौँ नरेश जी. र अन्य आगामी सप्ताह हामी यहाँसँग पक्कै पनि कुराकानी गर्नेछौँ. यहाँको फोनलाई हामी लिने नै छौँ. अहिलेलाई भने हामी यहाँबाट बिदा दिन्छौँ है त. धन्यवाद.
2: र आजको हामी कुराकानीको क्रममा है अन्ततिर आइसकेका छौँ. आज हामीसँग जोड्नु भएको थियो छत्तिसगढबाट योगेश धनखर अनि तकदा क्याम्पबाट शेखरज्यू, यसरी नै अप्पर रेलिङबाट छोजेङ शेर्पा, सिमलाबाट राकेश र उप्पर रेलिङबाट पासाङ, मध्यप्रदेशबाट लक्ष्मण देवकुमार र अररिया रजुखर बजारबाट मोहम्मद शरीफ आर्जीज्यू र बतासेबाट डिबी थापा अनि देउरालीबाट मनोज र अन्तिम कलर हुनुहुन्थ्यो नरेश प्रसादज्यू.
1: यी जम्मै श्रोताहरूलाई हामी हार्दिक धन्यवाद दिन्छौँ. र यहाँहरू सबैको हामीले कल लिन सक्यौँ सकेनौँ यो विषयमा हामी यहाँहरूपट्टि हामी धन्यवाद पनि दिन्छौँ. सँगसँगै हामी कतिपय श्रोताहरूलाई लिन नसकेकोमा क्षमा पनि चाहन्छौँ. समय सीमा हामीसँग समाप्त भइसकेको छ. र अन्तमा जाँदा जाँदै हामी सबैले साउनको वास्तविक महत्त्व बुझ्दै धार्मिक सहिष्णुता र सांस्कृतिक मूल्य र पारिवारिक एकतालाई सम्मान गर्दै यस पवित्र महिनालाई हामी सकारात्मक सोचको रूपमा लिनेछौँ. र यी भन्दै अब हाम्रो आजको विषय पनि यही नै समाप्त गर्दछौँ. र अब हामी जाँदा जाँदै अब अघिल्लो क्रममा दिल्ली केन्द्रबाट समप्रसाय गरी सुनाइरहेछौँ पोस्ट बक्स नम्बर 111. हस् त अहिलेलाई भने शुभ दिन.

पुनः स्वागत छ श्रोतालाई आकाशवाणी खरसाङ केन्द्रमा एफएमको 103.5 मेगा हर्जमा। साथै श्रोतालाई हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगा हर्ज अनि न्युज अन एआईआर मोबाइल एपमा पनि। समय दिउँसोको ठिक 12:05 भयो। श्रोता र अबको यो समय हो फरमाइसी फिल्मी गीतहरूको कार्यक्रम तपाईँको अनुरोधमा। राजा हजुरहरूको साथमा छु म उद्घसेका लमु शेर्पा। आउनुहोस् श्रोता फरमाइसी कार्यक्रमको यो पहिलो प्रस्तुति छ चलचित्र लोफरबाट मोहम्मद रफीको स्वरमा, जसमा शब्द आनन्द बक्सीको अनि सङ्गीत लक्ष्मीकान्त प्यारेलालको। र यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ रङ्गी छत्तिसगढबाट दिनेश वर्मा, करुणा वर्मा, एकता रेडियो श्रोता संघ बरी खञ्जरपुर बागलपुरबाट भाइ गुलफराज आलम, बेगम समारा अनि साथी जमालुद्दिन नेपाली, शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर अनि हुसेन मास्टर, डिएन सिंह रोड भागलपुरबाट अफरोज दुपट्टा वर्कट अनि सादब, पुस्तकाला रोड फारबसगंज बिहारबाट शम्भु प्रसाद गुप्ता, कुन्ती देवी प्रेम गुप्ता, नेक कुमार।

कार्यक्रम तपाईको अनुरोधमा यो दोस्रो प्रस्तुति स्वीकार्नुहोस्। कलियुग चलचित्रबाट राहत फतेह अली खानको स्वरमा, जसमा शब्द साहिद कादरीको। र यस गीतको अनुरोधकर्ता यस प्रकारले हुनुहुन्छ, गोल्डन रेडियो श्रोता संघ उत्तर प्रदेशबाट राजेश कुमार वर्मा, प्रीति वर्मा, कार्तिक आर्यन वर्मा, शिव मन्दिर हकिकतपुरा माओबाट मुन्ना भाई स्वर्णकार, पिकी स्वर्णकार, आर्यन कृष्ण अनि पिहु स्वर्णकार, सल्लाही सोकनाहा नेपाल।

मेन रोड राजविराज नेपालबाट मोहम्मद अदाउल्लाह बेगम जिनत जहाँ सोनी परवीन अनि इम्तियाज आलम राजविराज नेपालबाट श्याम कुमार हक्कु तारादेवी हक्कु राजन हक्कु कल्पना राई हक्कु सुनिमा हक्कु पिंकी खुशबू श्रुति पूजा पूर्णिमा हक्कु अनि सनी हक्कु कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राय श्रीमती उषा राय अमित कुमार राय हैप्पी राय दुविहा नेवादा जिल्ला गाजीपुरबाट प्रतीक राय श्रीमती रोशनी राय अनि प्रांजल राय मजडुका टिल्लाबाट कमल बालुजा मधु बालुजा सागर बालुजा सतना एमपीबाट उमंग मल्लिक आकांक्षा मल्लिक अनि माही मल्लिक बक्सर बिहारबाट सरफरुद्दीन अन्सारी फातिमा खातुन अन्सारी असलाम अन्सारी अक्रम अन्सारी अनि आफ्ताब अन्सारी दश्रोता ईश्वरधारको रजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अर्को प्रस्तुति लता मङ्गेशकर अनि मोहम्मद रफीको स्वरमा चलचित्र सरगमबाट शब्द आनन्द बक्सीको अनि सङ्गीत लक्ष्मीकान्त प्यारेलालको

कार्यक्रम तपाईको अनुरोधको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् चलचित्र खिलाडीबाट अलका याग्नी अनि अभिजितको स्वरमा शब्द अनवर सागरको अनि संगीत जतिन ललितको र यस गीतको फरमाइसकर्ता हुनुहुन्छ डुमराव बिहारबाट डाक्टर डब्ल्यु अन्सारी डाक्टर सोनम अदिवा अनि वसीम अन्सारी सारनपुर बक्सरबाट राज एस डी अन्सारी आसमा खातुन अन्सारी आफ्ताब अन्सारी मेहताब अन्सारी मेराज अन्सारी कुल्लु अनि मुल्लु अन्सारी नागाडी फार्मबाट शान्ता तामाङ रिता तामाङ सामदेन तामाङ सिक्खा तामाङ विजय थापा अनि रिदम थापा खरसाल चित्रे बस्तीबाट साहिल देवान नेपालबाट सरोज दत्ता चन्द्र दत्ता वेवी विविता अवनीश आशिष अनि तरुण रञ्जन खरसाङबाट सतीश कुमार पाण्डे छपराबाट निखिल पाण्डे सुरेन्द्र पाण्डे अनि सचिन कुमार पाण्डे दार्जिलिङबाट विजय कुमार लोहार सकुन लामा बेबी प्रधान अनि सुसन लामा सिलोङबाट डोलमु शेर्पा अनि राकेश प्रधान सौरेनी मिरिक दार्जिलिङबाट शैलेश ठाकुर कृष्ण ठाकुर अनि बब्लु ठाकुर त श्रोताहरूको रजायमा स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति

0: समय भएको छ समाचारको, सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, उषा किरणबाट सुन्नुहोस् मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आज मोल्डोभा, उत्तरी मेसिडोनिया र रोमानियाको तीन राष्ट्रको भ्रमणका लागि प्रस्थान गर्नुभयो। भ्रमणको पहिलो चरणमा राष्ट्रपति मुर्मू मोल्डोभा पुग्नुहुनेछ। यो कुनै पनि भारतीय राष्ट्रपतिको मोल्डोभाको पहिलो भ्रमण हुनेछ। भ्रमणको क्रममा उहाँले मोल्डोभाकी राष्ट्रपति माया सान्डुसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नुहुनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले भारतको चार दिने आधिकारिक भ्रमणमा रहेका जान्जिबारका राष्ट्रपति डाक्टर हुसेन अली मिम्बिनीलाई आज नयाँ दिल्लीमा भेट गर्नुहुनेछ। जान्जिबार तान्जानियाको अर्ध स्वायत्त क्षेत्र हो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज महान क्रान्तिकारी तथा स्वतन्त्रता सेनानी मंगल पाण्डेलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमा एक पोस्टमा प्रधानमन्त्रीले मंगल पाण्डेले मातृभूमिको गौरव र सम्मान कायम राख्न आफ्नो जीवन बलिदान दिएको उल्लेख गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज जम्मू काश्मीरका उपराज्यपाल मनोज सिन्हा र मुख्यमन्त्री उमर अब्दुल्लासँग कुरा गर्दै रजौरी जिल्लामा हिजो राति भारी वर्षापछि आएको बाढीको अवस्थाको बारेमा जानकारी लिनुभयो। श्री शाहले उनीहरूलाई केन्द्र सरकारले प्रभावित जनताको सुरक्षा सुनिश्चित गर्न सबै सम्भव सहयोग प्रदान गर्ने आश्वासन दिनुभयो। जम्मू र काश्मीरमा कटरा उपडिभिजन प्रशासनले मनसुन प्रकोप व्यवस्थापनको लागि द्रुत कार्य र प्रभावकारी समन्वय सुनिश्चित गर्न एक नियन्त्रण कक्ष स्थापना गरेको छ। र जम्मू काश्मीरको कटरा र त्रिकुटा पहाडमा प्रतिकूल मौसमको कारण श्री माता वैष्णोदेवी तीर्थयात्रा स्थगित गरेको छ। आकाशवाणीबाट प्रमुख समाचार पूरा भयो। अहिले 2:40 मा पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Oh, the Chinese.

यो प्रसारण हो आकाशवाणी को अब सुनाउन लागिरहेको छ लोकनी आधुनिक प्रस्तुति त प्रथम स्वीकार्नुहोस् यो लोकगीत प्रकृति गिरीको स्वरमा

आधुनिक गीत यहाँले सुनिहालनु भयो। अब पालो लोकगीतको तस्करी गर्नुहोस्। यो लोकभाका यमुना देवनको स्वरमा, जसमा शब्द अनि संगीत गणेश कुमार घिसिङको।

0: समय भएको छ समाचारको, सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्।

मुख्य समाचार। सरकारले मनसुन सत्र अघि सर्वदलीय बैठक आयोजित गर्यो। बैठकमा एनसिपिआईलाई आमन्त्रित गरिएको विरोधमा विपक्षी दलले सांकेतिक वकआउट गर्यो। संसदीय मामिला मन्त्री किरेन रिजिजुले संसदको काम सुचारू बनाउन सबै दलसित सहयोगको माग गर्नुभएको छ। जम्मू कश्मीरका धेरै ठाउँमा अचानक आएको बाढी र पहिरोले धेरैजनाको मृत्यु भएको छ भने सम्पत्तिमा क्षति पुगेको छ। उद्धार कार्य युद्धस्तरमा जारी छ। केन्द्रले सबै सम्भव सहयोग प्रदान गर्ने आश्वासन दिएको छ। राष्ट्रपति द्रौपदी मुर्मू तीन देशहरू मोल्दोभा, उत्तरी मेसिडोनिया र रोमानियाको भ्रमणमा प्रस्थान गर्नुभएको छ। ब्याडमिन्टनमा पीभी सिन्धुले जापान ओपनको खिताब जित्ने पहिलो भारतीय बनेर इतिहास रचेकी छन्। उनले जापानकी अकाने यामागुचीलाई पराजित गरिन् र आज राति अर्जेन्टिना र स्पेन बीच हुने फिफा विश्वकप फाइनलको लागि विश्वभरि फुटबलको रोमाञ्च चरममा पुगेको छ। अब समाचार विस्तारमा। संसदको मनसुन सत्र अघि सरकारले डाकेको सर्वदलीय बैठक आज संसद भवन एनेक्सीमा आयोजित गरियो। रक्षा मन्त्री राजनाथ सिंहले बैठकको अध्यक्षता गर्नुभयो। संसदीय मामिला मन्त्री किरेन रिजिजु, राज्यसभामा सदनका नेता जगत प्रकाश नड्डा, संसदीय मामिला राज्यमन्त्री अर्जुन राम मेघवाल र डाक्टर मुरुगनले पनि बैठकमा भाग लिनुभयो। बैठक शुरू भएको केही समयपछि विपक्षी दलहरूले बैठक एनसिपिआईलाई समावेश गरेको विरोधमा वकआउट गरे। पत्रकारहरूसित कुरा गर्दै तृणमूल कंग्रेसकी सांसद महुआ मोइत्राले कंग्रेस, समाजवादी पार्टी, डीएमके, झारखण्ड मुक्ति मोर्चा, तृणमूल कंग्रेस तथा आम आदमी पार्टी सहित सबै विपक्षी दलहरूले विरोधको रूपमा बैठक बहिष्कार गरेको बताउनुभयो। उनीहरूले आरोप लगाए कि सर्वदलीय बैठकमा समावेश गरिएको एनसिपिआई मान्यता प्राप्त संसदीय दल होइन। यद्यपि आफ्नो विरोध दर्ता गरेपछि विपक्षी सदस्यहरू बैठकमा पुनः सामेल भए। राज्यसभामा विपक्षी दलका उपनेता प्रमोद तिवारीले एनसिपिआईलाई दिएको निमन्त्रणाको विरोधमा यो वकआउट सांकेतिक बहिष्कार भएको बताउनुभयो। एनसिपिआई तृणमूल कंग्रेसका धेरै विद्रोही सांसदहरू मिलेर बनेको नवगठित राजनीतिक दल हो। आगामी मनसुन सत्रमा धेरै महत्वपूर्ण विधेयकहरूमाथि छलफल र पारित हुने कार्यक्रम छ। यस बैठक मार्फत सरकारले संसदको दुवै सदनको सुचारू सञ्चालन सुनिश्चित गर्न सबै राजनैतिक दलहरूबाट सहयोगको माग गरेको छ। संसदको मनसुन सत्र भोलिदेखि शुरू हुनेछ र आगामी महिनाको 13 तारिकसम्म जारी रहनेछ। संसदको आगामी मनसुन सत्र सुचारू रूपमा सञ्चालन गर्न केन्द्रीय संसदीय मामिला मन्त्री किरेन रिजिजुले विपक्षी दललाई सहयोग गर्न आग्रह गर्नुभएको छ। पत्रकारहरूसित कुरा गर्नुहुँदै श्री रिजिजुले यस सत्रको सुचारू सञ्चालनमा योगदान पुर्याउन र सहयोग गर्न सबै राजनैतिक दलहरूलाई अपील गर्नुभयो। उहाँले संसद सबैको हो र सरकारले यस अवधिमा विभिन्न विधायी कार्यहरू गर्नेछ र विधेयकहरू पेश गर्नेछ भनेर बताउनुभयो। उहाँले आशा व्यक्त गर्नुभयो कि विपक्षी र सत्तारूढ दुवै पक्षका सदस्यहरूले रचनात्मक रूपमा भाग लिनेछन्। श्री रिजिजुले भन्नुभयो, संसदले जति कुशलतापूर्वक काम गर्छ देशको लागि

0: नै राम्रो हुन्छ।
1: कोई पार्टी या कोई मेंबर अपना जो भी बात रखना चाहता है पार्लियामेंट में पूरा रख सकते हैं। मैं विपक्ष के साथियों को कहना चाहता हूं कि पहले में भी पार्लियामेंट को काफी चलाने में दिक्कत आई थी क्योंकि हंगामा बहुत ज्यादा हुआ था। हंगामा होने से कोई लाभ नहीं होता है और लोग पसंद नहीं करता है। लोग चाहते हैं कि पार्लियामेंट सुचारू रूप से चले, इसलिए मैं फिर से सब पार्टी के नेताओं को मैं अनुरोध करता हूं कि पार्लियामेंट अच्छी तरह से चले, इसमें सब लोग योगदान करें और हम भी विपक्ष के बात सुनेंगे और विपक्ष भी हमारे बात सुने।
0: जम्मू कश्मीरको पुंछ जिल्लामा आज बिहान भारी वर्षाका कारण अचानक आएको बाढी पहिरोले 3 महिला सहित 4 जनाको मृत्यु भएको छ भने धेरै जना विपत्ता भएका छन्। हाम्रा जम्मू संवाददाता अनुसार सबैभन्दा बढी प्रभावित सुरनकोट तहसीलबाट भएको रिपोर्ट गरिएको छ। प्रशासनले उद्धार टोलीहरू खटाएको छ र फँसेका मानिसहरूसम्म पुग्न, प्रभावित क्षेत्रहरू खाली गर्न र प्रभावितहरूलाई तत्काल सहयोग प्रदान गर्न राहत कार्यहरू तीव्र पारेको छ। उपराज्यपाल मनोज सिन्हाले लगातार वर्षा र अचानक आएको बाढीपछि रजौरी र पुञ्चमा उद्धार र राहत कार्यको समीक्षा गर्नुभयो। उपराज्यपालले स्थितिलाई नजिकबाट निगरानी गरिरहनु भएको छ। उहाँले उपायुक्तहरू र वरिष्ठ अधिकारीहरूलाई सबै प्रभावित परिवारहरूलाई तत्काल सहयोग प्रदान गर्न र आपतकालीन टोलीहरू कुनै पनि परिस्थितिको लागि पूर्ण रूपमा तयार रहेको सुनिश्चित गर्न निर्देश समेत दिनुभएको छ। मुख्यमन्त्री उमर अब्दुल्लाहले पुञ्चमा अचानक आएको बाढी र पहिरोका कारण भएको दुःखद मृत्युप्रति गहिरो संवेदना व्यक्त गर्नुभएको छ। उहाँले पीड़ित परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले अधिकारीहरूलाई कुनै पनि ढिलाइ नगरी प्रभावित परिवारहरूसम्म पुग्न सबै सम्भव सहयोग सुनिश्चित गर्न निर्देश दिनुभएको छ। जम्मू कश्मीरमा कत्रा उपमण्डल प्रशासनले तत्काल कार्यवाही र प्रभावकारी समन्वय सुनिश्चित गर्न मनसुन आपदा प्रबन्धनको लागि नियन्त्रण कक्ष स्थापित गरेको छ। यो नियन्त्रण कक्ष हालको मनसुन अवस्था र भारी वर्षासित सम्बन्धित जोखिमहरू जस्तै आकस्मिक बाढी, पहिरो, पानी जम्ने र सड़क अवरोधहरूलाई ध्यानमा राखेर स्थापना गरिएको हो। नियन्त्रण कक्षले 24 घण्टा मनसुन अवस्थाको निगरानी गर्नेछ र भारी वर्षा, आकस्मिक बाढी, पहिरो, सम्पत्तिको क्षति, सड़क अवरोध र बिजुली र पिउने पानी आपूर्तिमा अवरोधसित सम्बन्धित घटनाहरूलाई अनुगमन गर्नु हो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हा र मुख्यमन्त्री उमर अब्दुल्लाहसित कुरा गरी रातभरि परेको भारी वर्षापछि रजौरी जिल्लामा आएको बाढीको स्थितिको समीक्षा गर्नुभयो। श्री शाहले आश्वासन दिँदै भन्नुभयो, केन्द्र सरकारले प्रभावित मानिसहरूको सुरक्षा सुनिश्चित गर्न सबै सम्भव सहयोग प्रदान गर्नेछ। जम्मू कश्मीरको कतरा र त्रिकुटा पहाड़मा खराब मौसमका कारण श्री माता वैष्णवदेवी यात्रा स्थगित गरिएको छ। हाम्रा जम्मू संवाददाता अनुसार खराब मौसमलाई ध्यानमा राख्दै तीर्थयात्रीहरूको यात्रालाई अस्थायी रूपमा रोकिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। राष्ट्रपति द्रौपदी मुर्मु आज मोल्दोवा, उत्तरी मेसिडोनिया र रोमानियाको 3 देशहरूको भ्रमणमा प्रस्थान गर्नुभएको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: यात्रा के पहले चरण में राष्ट्रपति मुर्मू मोल्दोवा पहुंचेंगी। किसी भारतीय राष्ट्रपति की ये मोल्दोवा की पहली यात्रा होगी। यात्रा के दौरान वे मोल्दोवा की राष्ट्रपति माया सांडू के साथ प्रतिनिधिमंडल स्तर की वार्ता करेंगी। यात्रा के दूसरे चरण में राष्ट्रपति मुर्मू 21 से 22 जुलाई तक उत्तरी मैसेडोनिया जाएंगी। किसी भारतीय राष्ट्रपति की ये उत्तरी मैसेडोनिया की पहली यात्रा होगी। इस दौरान वे मैसेडोनिया के राष्ट्रपति सिल्या नोवस्का दावकोवा के साथ द्विपक्षीय वार्ता करेंगी। यात्रा के अंतिम में राष्ट्रपति मुर्मू 23 से 25 जुलाई तक रोमानिया की यात्रा करेंगी। दक्षिण पूर्वी यूरोप के इस देश की किसी भारतीय राष्ट्रपति की 3 दशक से अधिक समय बाद ये पहली यात्रा होगी। समाचार कक्ष से मैं सिद्धार्थ सिंह।
0: दुई पटकी ओलम्पिक पदक विजेता पीवी सिन्धुले पहिलो पटक जापान ओपन ब्याडमिन्टन प्रतियोगिताको खिताब जितेकी छिन्। उनी यो खिताब जित्ने पहिलो भारतीय खेलाडी बनेकी छिन्। फाइनलमा सिन्धुले 3 पटकी विश्व च्याम्पियन जापानकी अकाने यामागुची

0: लाई 21-17 को सोझो सेटहरूमा पराजित गरिन्। फिफा फुटबल विश्वकपको फाइनलमा आज अर्जेन्टिनाको सामना स्पेनसित हुनेछ। न्यूयोर्क न्यू जर्सी स्टेडियममा भारतीय समयअनुसार यो म्याच राति 12:30 बजेदेखि शुरू हुनेछ। प्रतियोगितामा हिजो राति मियामीमा भएको म्याचमा इङ्ल्याण्डले फ्रान्सलाई 6-4 पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। विश्वकप फाइनललाई लिएर विश्वभरि फुटबलको रोमाञ्च चरममा पुगेको छ। युवा मामिला तथा खेल मन्त्री डाक्टर मनसुख मान्डवियाले जापान ओपन ब्याडमिन्टन प्रतियोगिता जितेकोमा पीवी सिन्धुलाई बधाई दिनुभएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। सरकारले मनसुन सत्र अघि सर्वदलीय बैठक आयोजित गर्यो। बैठकमा एनसीपीआईलाई आमन्त्रित गरिएको विरोधमा विपक्षी दलहरूले सांकेतिक वकआउट गरे। संसदीय मामिला मन्त्री किरेन रिजिजूले संसदको काम सुचारू बनाउन सबै दलहरूसित सहयोगको माग गर्नुभएको छ। जम्मू कश्मीरका धेरै ठाउँमा अचानक आएको बाढी र पहिरोले धेरैजनाको मृत्यु भएको छ भने सम्पत्तिमा क्षति पुगेको छ। उद्धार कार्य युद्धस्तरमा जारी छ र आज राति अर्जेन्टिना र स्पेन बीच हुने फिफा विश्वकप फाइनलको लागि विश्वभरि फुटबलको रोमाञ्च चरममा पुगेको छ। समाचार पूरा भयो।
1: श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको प्रसारणलाई। अब प्रस्तुत छ केही लोकगीतहरू।

यह प्रसारण हो आकाशवाणी को समय यस बेला 3 बजी रहे छ। श्रोता र अब सुनाउन लागिरहेका छौ केही हिन्दी चलचित्रका गीतहरू। त मनोरञ्जन गराइरहेका छौ यो पहिलो गीत सुनाएर चलचित्र चोरी चोरी छुपके छुपकेबाट हल्का याग्नि अनि सोनु निगमको स्वरमा।

विज्ञापनको निम्ति सधैँ सम्झिनुहोस् आकाशवाणी खरसाङ। अब अघिल्लो प्रस्तुति यहाँहरू समक्ष लिएर आएका छौँ चलचित्र सावरियाबाट शानको स्वरमा।

हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ र अन्तमा यो अन्तिम साङ्गीतिक कोसली सानानी अनुष्का मनचण्डाको स्वरमा चलचित्र गोलमाल 3 बाट

0: गीतको यस रमाइलो प्रस्तुतिसँग हामी विदा लिइरहेका छौँ मनोरञ्जनपूर्ण फिल्मी गीतको यस कार्यक्रमबाट। आकाशवाणीबाट अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। संसदको मनसुन सत्र अघि सरकारले बोलाएको सर्वदलीय बैठक आज संसद परिसरभित्र सुरु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले बैठकको अध्यक्षता गरिरहनु भएको छ। संसदीय कार्यमन्त्री किरेन रिजिजू अनि राज्यसभामा सदनका नेता जगत प्रकाश नड्डा पनि उपस्थित हुनुहुन्छ। संसदीय कार्य राज्य मन्त्री अर्जुन राम मेघवाल र डाक्टर मुरुगन पनि बैठकमा सहभागी हुनुहुन्छ। बैठक सुरु भएको केही समयपछि विपक्षी दलहरूले बैठकमा एनसीपीआईलाई समावेश गरेको विरोधमा वकआउट गरे। पत्रकारहरूसँग कुरा गर्दै तृणमूल काँग्रेसकी सांसद महुआ मैत्राले काँग्रेस, समाजवादी पार्टी, डीएमके, झारखण्ड मुक्ति मोर्चा, तृणमूल काँग्रेस तथा आम आदमी पार्टीसहित सबै विपक्षी दलहरूले विरोधको रूपमा बैठक बहिष्कार गरेको बताउनुभयो। उनीहरूले आरोप लगाए कि सर्वदलीय बैठकमा समावेश गरिएको एनसीपीआई मान्यताप्राप्त संसदीय दल होइन। यद्यपि आफ्नो विरोध दर्ता गरेपछि विपक्षी सदस्यहरू बैठकमा पुनः सामेल भए। राज्यसभामा विपक्षी दलका उपनेता प्रमोद तिवारीले एनसीपीआईलाई दिएको निमन्त्रणाको विरोधमा यो वकआउट प्रतीकात्मक बहिष्कार भएको बताउनुभयो। एनसीपीआई तृणमूल काँग्रेसका धेरै विद्रोही सांसदहरू मिलेर बनेको नवगठित राजनीतिक दल हो। आगामी मनसुन सत्रमा धेरै महत्वपूर्ण विधेयकहरूमाथि छलफल र पारित हुने कार्यक्रम छ। यस बैठक मार्फत सरकारले संसदको दुवै सदनको सुचारू सञ्चालन सुनिश्चित गर्न सबै राजनीतिक दलहरूबाट सहयोग खोजिरहेको छ। संसदको मनसुन सत्र भोलिदेखि सुरु हुनेछ र अर्को महिनाको 13 तारिकसम्म जारी रहनेछ। नीति आयोगद्वारा जारी गरेको निवेश के लिए अनुकूल माहौल सूचकाङ्कमा नागाल्यान्ड 36 राज्य र केन्द्रशासित प्रदेशहरूमध्ये 27 स्थानमा छ र 12 पूर्वोत्तर र पहाड़ी राज्यहरूमध्ये 6 स्थानमा छ। यसले 41.2 समग्र स्कोर प्राप्त गरेको छ। रिपोर्ट अनुसार नियामक अनुपालनमा सहजता र अनुकूल संस्थागत वातावरणका कारण नागाल्यान्डले राम्रो प्रदर्शन गरेको छ। राज्यले कम अपराध दर पनि रेकर्ड गरेको छ, जुन एक प्रमुख प्रदर्शन सूचक मानिन्छ। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले विद्यार्थी र अभिभावकहरूलाई अप्टिकल अङ्क प्रमाणन पत्र ओएमआर सिटको जाँचको लागि केवल असली सिट जम्मा गर्न परामर्श दिएको छ। फर्जी अथवा एआईले बनाएको ओएमआर सिट पेश गर्दा कानूनी कारवाही हुन सक्ने बताएको छ। त्यसैले विद्यार्थी र अभिभावकहरूलाई जाँचको लागि केवल असली ओएमआर सिट मात्र पेश गर्न आग्रह गरिएको छ। परीक्षा एजेन्सी अनुसार हालैका समयमा प्रमाणीकरणको लागि पेश गरिएका धेरै ओएमआर सिटहरू फर्जी पाइएका छन्। फलस्वरूप प्रत्येक उजुरी र ओएमआर सिट अब सावधानीपूर्वक जाँच गरिँदैछ। असम राइफल्सले मणिपुरभरि धेरै नागरिक सैन्य संलग्नता कार्यक्रमहरूको आयोजना गरेको छ। यसको उद्देश्य समुदायहरूमा विश्वास बढाउनु, युवाहरूलाई सशक्त बनाउनु र सुरक्षा बलहरूसँग सार्वजनिक सहयोग बढाउनु थियो। यी कार्यक्रमहरू इम्फाल उपत्यका र पहाडी क्षेत्रहरूमा विशेष गरी विष्णुपुर, थौबल र टेङ्नोलपाल जिल्लाहरूमा राष्ट्र निर्माण र तल्लो तहमा स्थिरता सुनिश्चित गर्ने उद्देश्यले गरिएको व्यापक पहलको एक भागको रूपमा सञ्चालन गरिएको थियो। यी संगठित कार्यक्रमहरूले स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूबीच रचनात्मक बातचितको लागि प्रत्यक्ष प्लेटफर्म प्रदान गर्यो। एक रक्षा प्रवक्ताले भन्नुभयो, यी कार्यक्रमहरूमा कुल 252 बासिन्दा, युवा विद्यार्थी र शिक्षकहरूले भाग लिएका थिए। मणिपुरमा पछिल्लो 24 घण्टामा सुरक्षा बलहरूले विभिन्न जिल्लाहरूमा निरन्तर अभियान

0: पालन गर्दै लागू औषध तस्कर उग्रवादी तथा जबरजस्ती रकम असुल्ने समूह विरूद्धमा ठूलो कारवाही गरेको छ। यस क्रममा ठूलो परिमाणमा लागू औषध हतियार तथा गोला बारूद बरामद गरिएको छ। असमको तिनसुकिया जिल्लाको दुलियाजनको मदुटिङ क्षेत्रमा आज बिहान भएको एक दुखद सड़क दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्को एकजना गम्भीर रूपमा घाइते बनेका छन्। घाइतेलाई तत्काल उपचारको लागि अस्पताल पठाइएको छ। रिपोर्टका अनुसार मदुटिङको पट्टी लाइनमा चिया बगानका श्रमिकहरू बोकेको बस र मोटरसाइकल ठोकिँदा दुर्घटना भएको हो। यस दुर्घटनामा मोटरसाइकलमा सवार एकजनाको तत्कालै मृत्यु भयो भने अर्को गम्भीर घाइते भए। घटनाको जानकारी पाएपछि पुलिस घटनास्थलमा पुगेर जाँच सुरु गरेको छ। भगौडा चालकको खोजी भइरहेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। 3:45 अघिल्लो समाचार संस्करणका साथ पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: आदरणीय श्रोतागण नमस्कार। आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामी लिएर आज फेरि पनि यहाँ समक्ष उपस्थित छु। म सञ्चालिका मोना र बाहुनुहोस् आजको हाम्रो कार्यक्रमको थालनी गरौँ यो सुन्दर गीतबाट।

गायिका कविता कृष्णमूर्तिको आवाजमा हजुरहरूले यो गीतको अवश्य पनि आनन्द लिनुभयो होला। गायिका कविता कृष्णमूर्ति सुमधुर स्वरकी धनी, जसले हालसम्ममा कैयन सुन्दर गीतहरू गायन गरी श्रोताहरू माझ प्रख्यात बनेकी हुन्। आउनुहोस्, आजको विश्वम हामी कार्यक्रमको यो अङ्कमा हामी यिनै सुरिलो स्वरकी धनी गायिका कविता कृष्णमूर्तिज्यूको विषयमा नै चर्चा गरौं। श्रोता, गायिका कविता कृष्णमूर्तिले संगीतको क्षेत्रमा ठूलो उपलब्धि प्राप्त गरेकी छिन्। तर योभन्दा पनि महत्त्वपूर्ण कुरा उनीबारे यो रहेको छ कि उनले यी जम्मै उपलब्धिहरू त्यस बेला प्राप्त गरेकी हुन् जब गायन क्षेत्रमा लता मङ्गेशकर तथा आशा भोसले जस्ता दिग्गजहरूको सक्रियता रहेको थियो। तर उनको सुरिलो आवाजले प्रसिद्ध सङ्गीतकारहरू मुग्ध भए र उनीसित काम गर्ने इच्छा राख्न थाले। गायिका कृष्णमूर्तिले

बलिउडका प्राय जम्मै प्रसिद्ध संगीतकारहरूसित काम गरेकी छिन् र उनको सुन्दर गायकीको निम्ति उनलाई कैयन पुरस्कारहरूले पनि सम्मानित जनाइएको छ। यसरी संगीत क्षेत्रमा आफ्नो आवाजको जादुले श्रोताहरूलाई मुग्ध पार्ने यी प्रसिद्ध गायिकाको जन्म भने 25 जनवरी 1958 दिल्लीको एक तमिल परिवारमा भएको थियो। उनका पिता एजुकेशन एन्ड कल्चर अफेयर मिनिस्ट्रीमा कार्यरत थिए। हाम्रो देशमा रहेको विविधताको कारणले गर्दा नै उत्तर भारतको सबैभन्दा ठूलो सहरमा एक तमिल अय्यर परिवारमा जन्मेकी कविता कृष्णमूर्तिले सबैभन्दा पहिले जुन संगीत सिकिन् त्यो थियो बङ्गालको रविन्द्र संगीत। गायिका कविता 9 सालकी थिइन् जब उनले लता मङ्गेशकरको साथमा आफ्नो पहिलो गाना रेकर्ड गरेकी थिइन्। लता मङ्गेशकर र कविता कृष्णमूर्तिले एक टेगोर गीत रेकर्ड गरेका थिए जसमा संगीत हेमन्त कुमारको थियो। कविता कृष्णमूर्तिको बालापन दिल्लीको एक सरकारी कलोनीमा बितेको थियो। ठुलो भएर उनी आइएफएस अधिकारी बन्न चाहन्थिन्, तर पछि संगीतमा उनलाई यस्तो रुचि लाग्न थाल्यो जसले गर्दा उनले संगीतलाई नै आफ्नो पेसा बनाइन्। कविता कृष्णमूर्तिले मुम्बईको प्रसिद्ध सेन्ट जेभियर कलेजबाट अर्थशास्त्रमा डिग्री प्राप्त गरिन्। यसै समय उनी हेमन्त कुमारको छोरी रानु मुखर्जीसित नजिकिन् र यसरी फेरि पनि उनी सङ्गीततर्फ अगाडि बढ्दै गइन्। मन्ना डेले उनलाई रेडियोको निम्ति कैयन जिङ्गल्सहरू पनि गाउन लगाए। त्यस पछाडि उनको भेट हेमा मालिनीको आमा जया चक्रवर्तीसित भयो। उनले नै गायिका कवितालाई लक्ष्मीकान्तसम्म पुर्याएकी थिइन् र लक्ष्मीकान्तले गायिका कवितालाई आफ्नो शरणमा लिए। साल 1980 कविता कृष्णमूर्तिले आफ्नो पहिलो पार्श्व गीत गाएकी थिइन्, तर पछि यो गीत चलचित्रबाट हटाइएको थियो। तरै पनि कविताको प्रतिभाले गर्दा उनी सङ्गीतकारहरूमाझ प्रसिद्ध बन्दै गइन् र श्रोताहरूमाझ प्रसिद्ध बन्दै गइन् र साल 1985 उनले चलचित्र प्यार झुक्ता नहीको निम्ति पार्श्व गायन गरी सर्वप्रसिद्ध बनिन्। त्यसपछि चलचित्र मिस्टर इन्डियाको गीत हवा हवाईले उनलाई सुपरहिट गायिकाको दर्जा प्रदान गर्यो। 90 को दशकमा कविता कृष्णमूर्ति हिन्दी सिनेमाको अग्रणी पार्श्व गायिका बनेर अघि आइन्। चलचित्र 1942 अ लभ स्टोरीमा गाएको उनको गीत आज पनि मानिसहरूले गुनगुनाउने गर्छन्, मन पराउने गर्छन्। उनले आफ्नो करियरमा आनन्द मिलिन, उदित नारायण, एआर रहमान, अनु मल्लिक जस्ता गायकहरू एवं संगीत निर्देशकहरूको साथमा पनि काम गरेकी छिन्। कार्यक्रमको अघिल्लो चरणमा यहाँहरू समक्ष फेरि पनि गायिका कविता कृष्णमूर्तिको आवाजमा नै यो सुन्दर गीत राख्न लागिरहेछु। आनन्द लिनुहोला।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ भारतका एक प्रसिद्ध पार्श्व गायिका कविता कृष्णमूर्ति बारे। गायिका कविता कृष्णमूर्ति हिन्दी सिने जगतका एक प्रख्यात पार्श्व गायिका, जसले हालसम्ममा 5,000 भन्दा पनि धेर गीतहरू गाइसकेकी छिन्। उनले सङ्गीत क्षेत्रका दिग्गजहरू

लक्ष्मीकांत प्यारेलाल, सचिन देव बर्मन, लता मंगेशकर, मोहम्मद रफी आदि आदि जस्ता गायक एवं संगीतकारहरूको साथमा पनि काम गरिसकेकी छिन्। यिनले हिन्दी, बङ्गाली, कन्नड, भोजपुरी, तेलुगु सहित 45 भन्दा धेर विभिन्न भाषाहरूमा गीत गाएकी छिन्। उनी सोनू निगम, अनु मल्लिक औ नदिम श्रवणको समयमा पनि अत्यन्त प्रख्यात रहिन्। साल 1976 नै सङ्गीतको क्षेत्रमा आफ्नो करियर सुरु गर्ने यी गायिकाले सिङ्गर बलराम पुरीसित शास्त्रीय सङ्गीतको तालिम पनि लिएकी थिइन्। उनले 8 सालको कलिलो उमेरमा नै सङ्गीतको क्षेत्रमा गोल्ड मेडल जितेर आफ्नो गायन प्रतिभालाई दर्शाएकी थिइन्। त्यसपछि भने उनलाई परिवारतर्फबाट पनि धेरै सराहना एवं सहयोग प्राप्त भयो र यसै सराहना एवं सहयोगको बलमा नै उनले गायनलाई नै आफ्नो पेसा बनाइन्। एक भारतीय पार्श्व एवं शास्त्रीय गायिकाको रूपमा उनले हिन्दी, बङ्गाली, कन्नड, राजस्थानी, भोजपुरी, तेलुगु, ओडिया, मराठी, अङ्ग्रेजी, उर्दू, तमिल, मलयालम, गुजराती, नेपाली, असमिया, कोंकणी, पंजाबी एवं अन्य कैयन भारतीय भाषाहरूमा विभिन्न गीतहरू गाएकी छिन्। उनको सर्वश्रेष्ठ गायकीको निम्ति उनलाई 4 चोटि सर्वश्रेष्ठ महिला पार्श्व गायिकाको फिल्मफेयर पुरस्कार पनि प्राप्त भएको छ र 2005 उनलाई पद्मश्रीले पनि भारत सरकारले सम्मान जनाएको छ। उनलाई 2015 बेङ्गलुरु स्थित जैन विश्वविद्यालयद्वारा भारतीय सङ्गीतमा उनको योगदानको निम्ति डाक्टरेटको मानद उपाधिले पनि सम्मानित गरेको छ। उनले साल 1999 प्रसिद्ध भायोलिन वादक एल सुब्रमण्यमसित विवाह गरिन् अनि बेङ्गलुरुमा बस्दै आइरहेकी छिन्। हुन त गायिका कविता मुख्य रूपले पार्श्व गायिका हुन्, तर उनले एकल गायिकाको रूपमा अर्केस्ट्राहरूमा पनि भाग लिएकी छिन्। उनले ज्याज, पप औ शास्त्रीय सङ्गीतको पश्चिमी कलाकारहरूसित पनि काम गरेकी छिन्। उनले कैयन एल्बमहरूमा पनि आफ्नो आवाज दिई ती गीतहरूलाई सजीव तुल्याएकी छिन्। पार्श्व गायिकाको रूपमा उनले सम्पूर्ण भारतमा प्रस्तुतिहरू दिएकी छिन्। साल 2014 उनले महिला दिवस विशेष एक एल्बमको निम्ति पनि आफ्नो स्वर दिएकी थिइन्, जो अति नै प्रसिद्ध बनेको थियो। उनले आफ्नो लोग्नेसित मिलेर साल 2007 बेङ्गलुरुमा सुब्रमण्यम एकाडेमी अफ पर्फर्मिङ आर्ट्स नामक एक सङ्गीत संस्थान पनि खोलेकी छिन्। सङ्गीत क्षेत्रमा उनको बहुमूल्य उपलब्धिहरूको निम्ति उनलाई प्राप्त केही प्रसिद्ध पुरस्कार एवं सम्मानहरूमा 2005 भारतको 4थो सर्वोच्च नागरिक सम्मान पद्मश्री पुरस्कार, 2024 पार्श्व गायिका कविता कृष्णमूर्तिलाई एसियन फिल्म फेस्टिभलले लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्रदान गरेको छ। त्यस्तै गरी साल 2024 नै उनलाई अमृत रत्न पुरस्कार पनि प्राप्त भएको थियो। त्यस्तै गरी साल 2025 एसडी बर्मन अन्तर्राष्ट्रिय पुरस्कारले पनि उनलाई सम्मानित जनाइएको छ।

श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं भारतका एक प्रसिद्ध पार्श्व गायिका कविता कृष्णमूर्ति बारे। उहाँबारे यहाँहरूसँग यसरी चर्चा गर्दा गर्दै अब पनि हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता। र अब म पनि यहाँबाट बिदा चाहन्छु। कार्यक्रमको अर्को अङ्कमा फेरि पनि भेट हुनेछ। तबसम्मलाई आज्ञा दिनुहोस्। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोतागण, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्ण सम्पूर्णलाई हार्दिक स्वागत। आजको कार्यक्रमको यस अङ्कमा हामी चर्चा गर्नेछौ दक्षिण भारतको तमिलनाडु राज्यमा स्थित एक अति नै भव्य एवं प्रसिद्ध आस्थाको केन्द्र श्री रङ्गनाथ स्वामी मन्दिर बारे।

श्रोता, 156 एकड़मा फैलिएको विश्वको सबैभन्दा ठुलो कार्यशील हिन्दू मन्दिर हो श्री रङ्गनाथ स्वामी मन्दिर, जहाँ भगवान विष्णुको अवतार भगवान रङ्गनाथको पूजा अर्चना गरिन्छ। तमिलनाडुको श्रीरङ्गम जिल्लामा निर्मित यो मन्दिर क्षेत्रफलको हिसाबले भ्याटिकन सिटीभन्दा पनि ठुलो रहेको छ। भ्याटिकन सिटी लगभग 110 एकरमा फैलिएको छ श्रोता, जो एउटा देश हो। तर यो देश क्षेत्रफलको हिसाबमा श्रीरङ्गनाथ स्वामी मन्दिर भन्दा सानो रहेको छ। यो मन्दिरलाई भूलोकको वैकुण्ठ भनी भनिन्छ, जो आफ्नो वास्तुकला, पौराणिक महत्व तथा वार्षिक उत्सवहरूको निम्ति अति प्रसिद्ध छ। यो मन्दिर परिसरमा कुल 7 वटा संकेन्द्रित अनुभागहरू छन्, जसमा कुल 21 वटा गोपुरमहरू बनिएको छ, जो द्रविडियन शैलीमा बनिएको छ। यी अनुभागहरूमा मन्दिरको वरिपरि मानव एक सहर नै बसेको छ, त्यसैले यो स्थान चहल पहलले भरिएको छ। गोपुरम भन्नाले श्रोता यहाँ प्रवेशद्वार बुझिन्छ, र यी 21 गोपुरमहरू मध्येमा सबैभन्दा उच्च गोपुरम भने राजा गोपुरम रहेको छ, जसको उचाइ 256 फिट रहेको छ, जो विश्वकै सबैभन्दा दोस्रो उच्च टेम्पल टावर हो। र यो प्रवेशद्वार इन्डिया गेट भन्दा 100 फिट उच्च रहेको छ। साल 2017 यो मन्दिरमा निकै ठुलो स्तरमा पुनर्निर्माणको कार्य भयो। त्यसपछि सांस्कृतिक विरासत संरक्षण हेतु यसलाई युनेस्को एसिया प्रशान्त पुरस्कार मेरिट प्रदान गरियो। भगवान श्री रङ्गनाथ स्वामीको आस्था स्थल रहेको यो मन्दिर हिन्दू धर्मावलम्बीहरूको निम्ति एक प्रमुख तीर्थस्थल हो। यो मन्दिरलाई श्री रङ्गम मन्दिर, तिरुवरङ्गम तिरुपति, पोरिया कोइल, भूलोक वैकुण्ठ आदि आदि विभिन्न नामहरूले पनि चिनिने गरिन्छ।

मन्दिरको वास्तुकला तमिल शैलीमा निर्मित छ। यसको उल्लेख संगम युगको तमिल साहित्य औ शिल्पाधिकारममा पनि पाइन्छ। शिल्पाधिकारम तमिल साहित्यको 5 श्रेष्ठ महाकाव्यहरूमध्ये एक हो। यो मन्दिरमा कैयन प्राचीन शिलालेख

कार्यक्रम जसमा आज हामी चर्चा गर्दैछौँ दक्षिण भारतको एक महत्वपूर्ण एवं पवित्र हिन्दू धार्मिक स्थल श्री रङ्गनाथ स्वामी मन्दिर बारे। यस मन्दिर बारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ दक्षिण भारतको एक भव्य एवं प्राचीन हिन्दू मन्दिर श्री रङ्गनाथ स्वामी मन्दिर। मन्दिर परिसरको पर्खालहरूमा औषधीय वनस्पतिहरूको वर्णन चित्रहरूको साथ गरिएको छ। पौराणिक कथा अनुसार यो मन्दिरमा देवताहरूको लामो समयसम्म भगवान रामद्वारा पूजा गरिन्थ्यो औ रावण माथि रामको जित पछि यहाँका देवताहरूको संरक्षण राजा विभीषणको हातमा पुग्यो। राजा विभीषण जब लङ्का फर्केर जाँदै थिए तब भगवान विष्णु उनी सामु उपस्थित भए र यसै स्थानमा उनले आफ रङ्गनाथको रूपमा बास गर्ने इच्छा व्यक्त गरे। तबदेखि नै भनिन्छ कि यो मन्दिरमा भगवान विष्णु श्री रङ्गनाथ स्वामीको रूपमा बास गर्दछन्। यो मन्दिरमा भनिन्छ कि पहिलेको युगहरूमा अति बहुमूल्य हीरा मोतीहरूले भगवानको मूर्ति सुशोभित गरिएको थियो, तर पछि फ्रान्सिसी सैनिकहरूद्वारा कर्नाटक युद्धको समयमा यहाँबाट यस्ता असंख्य बहुमूल्य रत्नहरू उनीहरूले लुटेर लगे। मुगल साम्राज्यको विस्तारको समयमा पनि श्री रङ्गनाथन स्वामी मन्दिरलाई धेरै क्षति पुगेको थियो। विजयनगर साम्राज्यका शासकहरूले श्री रङ्गनाथ मन्दिरको पुननिर्माण गरे र यसको पुरानो समृद्धि एवं गौरवलाई फर्काइ ल्याउने कोसिस गरे। ब्रिटिस शासनकालमा पनि श्री रङ्गनाथ स्वामी मन्दिरको संरचनात्मक औ धार्मिक दृष्टिले जीर्णोद्धार गरिने कार्य गरिएको थियो। मन्दिरको भव्यता बनाइराख्नको निम्ति यसमा कैयन सुधारहरू गरिएको थियो। यो मन्दिर नगरले दक्षिण भारतीय सभ्यता औ संस्कृतिको प्रारम्भिक औ मध्यकालीन इतिहासको झलक प्रस्तुत गर्दछ, जसले गर्दा यो एक महत्वपूर्ण पुरातात्विक एवं शिलालेखीय स्थल बनेको छ। अनेक शिलालेखहरू यहाँ पाइने हुनाको कारणले गर्दा हामीलाई यसबाट कैयन आध्यात्मिक तथा सांस्कृतिक तथ्यहरू बारे जानकारी प्राप्त हुँदछ। यी शिलालेखहरूबाट हामीलाई मात्र यो थाहा हुँदैन कि यो मन्दिर आध्यात्मिकताका केन्द्र थिए, तर एक महत्वपूर्ण आर्थिक एवं परोपकारी संस्था पनि थियो, जसले शैक्षिक एवं चिकित्सा सेवाहरू पनि प्रदान गर्दथ्यो। श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं दक्षिण भारतको तमिलनाडु राज्यमा अवस्थित एक अति प्राचीन एवं महत्वपूर्ण धार्मिक स्थल श्री रङ्गनाथ स्वामी मन्दिर बारे। यसबारे यहाँहरूसँग चर्चा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको निर्धारित समय यही नै पूरा हुन्छ श्रोता, र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु।

यी तीन देशहरूका साथ भारतको द्विपक्षीय सम्बन्धलाई नयाँ गति दिन यो भ्रमणलाई महत्त्वपूर्ण मानिँदैछ। जान्जिबारका राष्ट्रपति तथा रेभोल्युसनरी काउन्सिलका अध्यक्ष डाक्टर हुसैन अली मिम्बिनीले आज नयाँ दिल्लीमा उपराष्ट्रपति सीपी राधाकृष्णनसँग भेट गर्नुभएको छ। उपराष्ट्रपतिले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै भन्नुभयो, बैठकले भारत तान्जिनियाको साझेदारी र दुई देशबीचको विशेष सम्बन्धलाई पुनः पुष्टि गरेको छ। श्री राधाकृष्णनले भारत तान्जिनिया बीच शताब्दी पुरानो समुद्री र सांस्कृतिक सम्बन्ध रहेको बताउनुभयो। उपराष्ट्रपतिले उनीहरूले व्यापार, लगानी, विकास, साझेदारी, पर्यटन, शिक्षा, प्राविधि र बहुपक्षीय संलग्नतामा सहयोगलाई अझ सुदृढ पार्ने तरिकाहरूमा छलफल गरेको बताउनुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले पनि आज बिहान राष्ट्रपति मिम्बिनीलाई भेट गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनको निमन्त्रणामा राष्ट्रपति डाक्टर हुसैन अली मिम्बिनी भारतको चार दिने आधिकारिक भ्रमणमा हुनुहुन्छ। श्री मिम्बिनीसँग उहाँकी श्रीमती, मन्त्रीहरू र वरिष्ठ अधिकारीहरू सम्मिलित उच्चस्तरीय प्रतिनिधि मण्डल पनि सामेल छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @newskarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र रक्षा मन्त्री राजनाथ सिंहले आज स्वतन्त्रता सेनानी मंगल पाण्डेलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। प्रधानमन्त्रीले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै मातृभूमिको गौरव र सम्मानको रक्षा गर्न मंगल पाण्डेले आफ्नो जीवन बलिदान दिएको बताउनुभयो। यसै गरी सामाजिक सञ्जालमा एक पोस्टमा श्री शाहले भन्नुभयो, 1857 पहिलो स्वतन्त्रता संग्रामको बिगुल बजाएर मंगल पाण्डेले देशवासीहरूमा आत्मसम्मान, सांस्कृतिक गौरव र देशभक्तिको भावना जगाए। आफ्नो सन्देशमा रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभयो, ब्रिटिस शासन विरूद्ध मंगल पाण्डेको निडर विद्रोहले देशभरि देशभक्तिको भावना प्रज्वलित गर्यो र असंख्य भारतीयहरूलाई स्वतन्त्रता आन्दोलनमा सामेल हुन प्रेरित गर्यो। श्री मोदीले भन्नुभयो, उहाँको बहादुरी र सर्वोच्च बलिदानले अझै पनि प्रत्येक भारतीयलाई गौरवान्वित गरिरहेको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले कक्षा 10 को दोस्रो बोर्ड परीक्षाको परिणाम घोषणा गरेको छ। विद्यार्थीहरूले आफ्नो नतिजा डिजी लकर परिणाम पोर्टलमा हेर्न सक्नेछन्। राष्ट्रिय शिक्षा नीति अन्तर्गत यस वर्ष पहिलो पटक कक्षा 10 को लागि दुई बोर्ड परीक्षाहरू सञ्चालन गरिएको थियो। मुख्य परीक्षा 17 फरवरीदेखि 11 मार्चसम्म आयोजित गरेको थियो, जबकि दोस्रो बोर्डको परीक्षा 15 मईदेखि 21 मईसम्म आयोजित गरेको थियो। बोर्डका अनुसार दुवै परीक्षाको संयुक्त नतिजाको आधारमा वर्ष कुल 96.78% विद्यार्थीहरू सफल भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज केन्द्रीय मन्त्री निर्मला सीतारमणद्वारा लेखिएको लेख साझा गर्नुभयो। लेखले कसरी परम्परागत भारतीय शिल्पकलाले नवप्रवर्तक र विश्वव्यापी साझेदारी मार्फत आर्थिक वृद्धिलाई अगाडि बढाउन सक्छ भन्ने कुरा प्रकाश पारेको छ। मौसम विभागले आज पश्चिम बङ्गाल, सिक्किम र उत्तराखण्डको हिमालयको तराई क्षेत्रमा मुसलधारी वर्षाको पूर्वानुमान गरेको छ। अरुणाचल प्रदेश, असम, मेघालय, बिहार, छत्तीसगढ, हिमाचल प्रदेश, जम्मू र कश्मीर, लद्दाख, मुजफ्फराबाद र उत्तर प्रदेशका केही भागहरूमा पनि दिनभरि भारी वर्षा हुने सम्भावना छ। विभाग अनुसार आज दिल्ली, हरियाणा, चण्डीगढ तटीय कर्नाटक, पूर्वी मध्यप्रदेश, गुजरात, झारखण्ड, केरला, माहे, कोंकण, गोवा, ओडिसा र पूर्वोत्तर भारतका केही क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना छ। तटीय आन्ध्र प्रदेश, आन्तरिक कर्नाटक, जम्मू कश्मीर, अण्डमान निकोबार टापुहरू, पश्चिम बङ्गालको गङ्गेई क्षेत्र, झारखण्ड, रायल सीमा र तेलङ्गानामा पनि आज मेघगर्जन र चट्याङको पूर्वानुमान गरिएको छ। फिफा फुटबल विश्वकपको फाइनलमा आज अर्जेन्टिनाको सामना स्पेनसित हुनेछ। न्युयोर्कको न्युजर्सी स्टेडियममा भारतीय समयअनुसार यो म्याच राति 12:30 बजेदेखि खेलिनेछ। प्रतियोगितामा हिजो राति मियामीमा भएको म्याचमा इङ्ल्यान्डले फ्रान्सलाई 6-4 पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। यो समाचार युट्युबमा @AIR Khrsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। संसदको मनसुन सत्र भोलि सुरु हुनुभन्दा अघि सरकारले आज संसद भवन एनएक्सीमा सर्वदलीय बैठक आयोजित गर्यो। जान्जिबारका राष्ट्रपति तथा रेभोल्युसनरी काउन्सिलका अध्यक्ष डाक्टर हुसैन अली मिम्बिनीले आज नयाँ दिल्लीमा उपराष्ट्रपति सीपी राधाकृष्णनसँग भेट गर्नुभएको छ। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले कक्षा 10 को दोस्रो बोर्ड परीक्षाको

0: जा घोषणा गरेको छ। मौसम विभागले आज पश्चिम बंगाल सिक्किम र उत्तराखण्डको हिमालयको तराई क्षेत्रमा मुसलधारी वर्षाको पूर्वानुमान गरेको छ र फिफा फुटबल विश्वकपको फाइनलमा आज अर्जेन्टिनाको सामना स्पेनसित हुनेछ। अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो। साँझ 6 बजे प्रमुख समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ देशभक्ति संगीत। अरुणा लामा, हिरा रसाइली, कुमार सुब्बाको समूह स्वरमा, जसमा शब्द जस यञ्जनको अनि संगीत केबी राईको।

0: नमस्कार आदरणीय श्रोता, आज फेरि सधैँको आइतबार झैं बाल बगैंचा कार्यक्रम लिएर उपस्थित भइसकेकी छु। सर्वप्रथम सम्पूर्ण श्रोता साथै मेरा ससाना नानीहरूलाई आजको कार्यक्रममा स्वागत एवं न्यानो अभिवादन। श्रोता, आज पनि मसित ससाना नानीहरू उपस्थित छन्। क्रमैले मयूरी थापा र आश्विका मण्डल, यी नानीहरूले आज पनि कविता कथा सुनाउने छ। र कसले कविता सुनाउने?
1: म सुनाउँछु।
0: मयूरी थापाले कविता सुनाउने छ भने आश्विका मण्डलले कथा सुनाउने होइन?
2: हजुर दिदी।
0: र नानी हो, आजको कार्यक्रमको थालनी कविता पाठबाट गर्नेछौ। मयूरी, अघि आओ कविता सुनाउनलाई।
1: मेरो नाम मयूरी थापा हो। मेरो कविताको शीर्षक छ भारत जननी। कवि हरिभक्त कटुवाल। राष्ट्रिय झण्डा भारतको अच निर्मल गगनमा फहराओस्, हृदय सिन्दुरमा हामी सबैको एक्य प्रेमको तरङ्ग लहराओस्, हाम्रो शुभ्र सेत हिमालय शीत शान्ति जल बसाओस्, सभ्य संस्कृति पावन हाम्रो गौरव गर्व दर्शाओस्, अमर रहोस् देश भारत हाम्रो जनमनमा जय उत्साह बढाओस्, राष्ट्रिय ध्वज फरफर गर्दै आवाज स्वाधीनताको सुनाओस्, शुभ्र हिमकञ्च शोभित भूमा सुख सम्पदा सौर फैलावस्, रवित शैला समीरणमा नित्य झिलिमिली तिरङ्ग लहरावस्।
0: र नानी हो, मयूरी थापाबाट पनि हामीले कविता सुनिहाल्यौँ। कविताको शीर्षक थियो भारत जननी। स्याबास कविताको निम्ति नानी मयूरी थापालाई। कविता पश्चात नानी हो, हाम्रो भारत देश कति विशाल छ। यो विशाल देशमा घुम्न लायकका स्थानहरू धेरै छन्। आज यस्तै स्थानबारे जानकारी अन्तर्गत भारतको एकदमै सुन्दर सहर जयपुरको बारेमा सुन्नेछौँ। यो जयपुर पिङ्क सिटीको नामले पनि प्रचलित छ। र आज यसै जयपुरको बारेमा बताउन यहाँ आउनु भएको छ दिदी श्वेता लामा मण्डल। दिदी पनि आइसक्नु भएको छ, दिदीलाई स्वागत गरौँ। अनि दिदीबाट ध्यान लगाएर सुन्ने, अनि दिदीलाई तिमीहरूले नबुझेका नजानेका कुराहरू सोध्ने पनि ल।
3: हुन्छ दिदी। नमस्ते दिदी।
4: नमस्ते नानीहरू।
5: अन्त नानी हो, छुट्टीमा घुम्न गएनौ?
3: गइनौ दिदी।
5: किन?
3: यो गरम महिनाको छुट्टी कम्ती हुन्छ दिदी।
5: ए त्यसो भए नानी हो, तिमीहरू ठन्डा महिनाको छुट्टीमा घुम्न जान्छौ होला है?
3: हजुर दिदी।
5: कहाँ जाने हो नानी हो?
3: दिल्ली, कलकत्ता।
5: ठिक छ नानी हो। नानी हो, आज म तिमीहरूलाई पर्यटकीय स्थल बारे जानकारी दिने छु है। तिमीहरूलाई थाहा छ पर्यटक स्थलका नामहरू? भन त कुन कुन थाहा छ
3: दिदी? पर्यटक स्थलहरू हुन् दार्जिलिङ, हिमाचल प्रदेश, सिक्किम, गोवा, दिल्ली, अझ धेरै छ।
5: हो, एकदमै राम्रो। आज म तिमीहरूलाई पर्यटक स्थल जयपुरको बारेमा केही जानकारी दिनेछु। ध्यान लगाएर सुन है।
3: हुन्छ दिदी।
5: नानी हो, जयपुर कहाँ?

0: कहाँ छ भन्नुहोस् त?
1: दिदी जयपुर राजस्थानमा छ।
0: हो, तिमीहरूले ठिकै भन्यौ, जयपुर राजस्थानमा नै छ। र नानी हो, हामी जयपुर जानका लागि कस्तो कस्तो कुन कुन वाहनहरूबाट यात्रा गर्न सक्छौ त्यो विषयमा पनि म तिमीहरूलाई छोटकरीमा भन्ने छु है।
1: हुन्छ दिदी।
0: जयपुर जानलाई धेरै वाहनहरू छ, जस्तै हामीले रेलगाडी, हवाई जहाज अनि बसमा पनि जान सक्छौँ। रेलगाडीमा पश्चिम बङ्गालदेखि समय लाग्नेछ 35 36 घन्टासम्म, अनि हवाई जहाजमा 3 to 4 घन्टासम्म, अनि बसमा त झन् धेरै समय लाग्छ।
1: दिदी, जयपुर जानका लागि कुन महिना ठिकै हुन्छ?
0: राम्रो प्रश्न गर्यौ नानी। जयपुर जानलाई अक्टोबरदेखि मार्च महिनासम्म मौसम एकदमै घुम्न लायकको हुन्छ।
2: दिदी, जयपुरमा अरू घुम्ने स्थानहरू कुन कुन छ भनिदिनुहोस् न।
0: हुन्छ नानी, ल सुन है। सर्वप्रथम त म तिमीहरूलाई जयपुरको विषयमा छोटकरीमा जानकारी दिनेछु, अनि त्यस पश्चात म जयपुरमा अरू घुम्ने स्थलहरू विषयमा पनि भन्नेछु।
1: हुन्छ दिदी।
0: ल सुन है। सर्वप्रथम जयपुरलाई पिङ्क सिटी अथवा गुलाबी नगरी पनि भनिन्छ। यो राजस्थानको राजधानी हो र भारतमा सबैभन्दा सुन्दर सहरहरू मध्ये एक हो। यहाँका किल्ला, महल र बजारहरू धेरै प्रसिद्ध छन्। नानी हो, मैले त जयपुर बारे छोटकरीमा भनेको, अब जयपुरका मुख्य पर्यटकीय स्थलहरू बारे जानकारी गराउँछु ल।
1: हुन्छ दिदी।
0: ल सुन है, ध्यान लगाएर। जयपुरका मुख्य पर्यटकीय स्थलहरू हो आमेर किल्ला, सिटी प्यालेस, हवा महल, जन्तर मन्तर, जल महल अनि नाहरगढ किल्ला इत्यादि। यति मात्र होइन, अझै धेरै पर्यटक स्थलहरू त्यहाँनिर छ, तर म तिमीहरूलाई प्रसिद्ध स्थलहरू बारेमा छोटो जानकारी दिनेछु।
1: हुन्छ दिदी।
0: म सर्वप्रथम आमेर किल्लाको विषयमा तिमीहरूलाई केही भन्न लागिरहेछु। जयपुरबाट 11 किलोमिटर टाढा पहाडमा बनेको यो किल्ला धेरै सुन्दर छ। भित्र शीश महल र सुहाग मन्दिर छ। यहाँ तिमीहरू पैदल नहिँडेर हात्तीमा पनि चढेर जान सक्छौ।
1: दिदी, छेउबाट हेर्दा झन् कति सुन्दर होला है जयपुर।
0: त्यही त। अब अर्को हो सिटी प्यालेस। यो पनि एकदमै सुन्दर स्थल छ। यो जयपुरको बीचमा छ। यहाँ राजा महाराजाहरूको पुरानो सामान, लुगा र हतियार राखिएको संग्रहालय छ। राजपूत र मुगल शैली मिलाएर बनाएको छ।

0: पर्व हेर्न गर्थे। फोटो खिच्नका लागि यो स्थान एकदमै राम्रो छ र नानी हो, यस बाहेक अर्को स्थान छ जन्तर मन्तर। यो विश्वको सबैभन्दा ठुलो खगोल वेधशाला हो। महाराजा सवाई जय सिंहले बनाएका थिए। यहाँ ठुला ठुला यन्त्रले घामको समय र ग्रहको चाल पत्ता लगाइन्छ। यो स्थानलाई युनेस्कोले विश्व सम्पदा पनि घोषणा गरिएको छ।
1: दिदी, कति राम्रा राम्रा ठाउँ है।
0: हो त। अब अर्को स्थान छ जल महल। र नानी हो, जल महल मान सागर तालको बीचमा पानीमा तैरिरहेको जस्तो देखिने यो महल धेरै सुन्दर छ।
1: अर्को चाहिँ कुन हो दिदी?
0: अर्को हो नहाडगढ किल्ला। ल, यो नहाडगढ किल्ला पहाडको माथि रहेको छ। यस किल्लाबाट पुरै जयपुर सहर देखिन्छ। यहाँबाट सूर्यास्त हेर्न धेरै मानिसहरू जान्छन्। र नानी हो, हामी घुमेर मात्र त भएन, खाना पनि त खानु पर्यो। र आफ्ना आफ्ना जग्गाको आफ्ना आफ्ना प्रसिद्ध खाना हुन्छ। त्यसरी नै जब हामी जयपुर जान्छौँ, त्यहाँका पनि प्रसिद्ध खानाहरू छ। र त्यो खानाहरू हो दाल बाटी चुरमा, प्याजको कचौरी र घेवर त झन् धेरै प्रसिद्ध छ। र यी मात्र होइन नानी हो, यो भन्दा पनि अरू धेरै धेरै प्रसिद्ध खानाहरू छ। तर त्यो खानाहरू मध्ये यो तिनवटा खाना चाहिँ एकदमै प्रसिद्ध भएकोले मान्छेहरूले यसलाई खानको लागि रुचाउँछ। नानी हो, यहाँको जोहरी बजार र बापु बजार धेरै प्रसिद्ध छ। र हामी कुनै पर्यटक स्थल गयौँ भने के कुरा प्रसिद्ध छ त्यसको विषयमा पनि हामीलाई जान्न बुझ्न धेरै जरुरी लाग्छ। र यसै कारण यहाँका पनि यो दुईटा बजार चाहिँ एकदम प्रसिद्ध छ, जो चाहिँ हो जोहरी बजार र बापु बजार। र नानी हो, यस बजारमा हामीले जयपुरी रजाई, जुत्ती, बाई, बहुमूल्य स्टोन अनि हस्तशिल्पी पनि पाइन्छ।
1: हस्तशिल्पी भनेको के हो?
0: र हस्तशिल्पी भनेको हातले बनाएका सामानहरू हो, जो चाहिँ हातले मात्रै बनाइन्छ र यो जयपुरमा एकदमै प्रसिद्ध छ। र नानी हो, यहाँनिर दिनभरि घुम्दा थकाइ लाग्छ तर मन एकदमै खुसी हुन्छ, किनकि गुलाबी सहरको इतिहास र संस्कृति नजिकबाट देख्न पाइन्छ। बुझ्यौ नानी हो?
1: बुझ्यौ दिदी।
2: नानी हो, अहिले दिदी श्वेता लामा मण्डलबाट सुन्यौ स्थानबारे जानकारी अन्तर्गत जयपुरको बारेमा। तिमीहरूले पनि राम्ररी बुझ्यौ होला। अब दिदीलाई बिदा दिने समय भइसकेको छ। दिदीलाई बिदा दिउँ।
1: नमस्ते दिदी।
0: नमस्ते नानी हो।
2: दिदी श्वेता लामा मण्डललाई बिदा दिए पश्चात अब पालो भएको छ बाल गीत सुन्ने। लौ त हामी सबै मिलेर सुनौ बाल गीत।

0: थियो दाई तिम्रो कथा सुनाइदेऊ।
1: मेरो नाम अश्विका मण्डल हो, म डेजी स्कुलमा पढ्छु। मेरो कथाको शीर्षक हो नाफाको फल। बिजु कोदाला हँसिया खुर्पा बनाउन सिपालु थियो। ऊ भाला छुरी बन्दुक तलवार बनाउनुमा पनि नामी थियो। तर ऊ कोदाला कोदालीहरू नै बनाउँथे। कुनै बेला नभई नहुने भयो भने मात्र एक दुईवटा हतियार बनाउँथे। उसलाई गाउँले आफ्ना समाजको राम्रो कालीगर भनेर इज्जत गर्थे। गाउँलेहरूले दिएको खानकीले खाना लाउन पुगेको थियो। उसलाई कुनै दुःख थिएन। बिजु जाँगरिलो पनि थियो। अरूहरूले दिनभरिमा गर्ने काम बिहानभरि गरिसक्थ्यो। एक दिन एकजना नचिनिएको मान्छे आएर बिजुलाई केही भाला तलवार र बन्दुक बनाइदिनु पर्थ्यो भन्यो। बिजुले फुर्सद छैन भन्यो। उसले पैसा झिकेर देखायो। धेरै पैसा पाउने भनेर बिजुले पैसाको लोभमा हतियार बनाउने जिम्मा लियो। केही दिनपछि त्यस मानिसले एक थैलो पैसा दिएर बिजुसँग हतियार लिएर गयो। केही महिना पछि बिजुको घरमा चोरी भयो। चोरहरूले भाला तलवार र बन्दुक लिएका थिए। उनीहरूले तीनै हतियार देखाएर बिजुलाई पाता कसेर खम्बामा बाँधे। उसकी स्वास्नीलाई पनि भर्याङको छेउमा पाता कसेर लडाइदियो र घरमा भएभरको धन सम्पत्ति लुटेर लग्यो। हतियार बनाएको पैसा पाएपछि बिजु गाउँलेहरूको काम गर्न अल्छी मान्ने थालेको थियो। भनेको कोदाला नपाउँदा उनीहरूको खेतीपातीको काममा हानि हुन थालेको थियो। चोरीको घटना परेपछि बिजुले गाउँलेहरूसँग गुहार माग्यो। उनीहरूले आफ्नै काम गर्ने मान्छे हो, विपदको बेलामा मदत गर्नुपर्छ भनी थाशक्ति सहायता गर्यो। बिजुमा आएको धनको अभाव केही मात्र पुरा भयो। बिजुको घरमा चोरी भएको केही महिना पछि बारम्बार गाउँघरमा चोरी हुन थाल्यो। बिजुको घरमा जस्तै हतियार लिएका डाकाहरूले अरू गाउँलेलाई पनि धेरै दुःख दियो। अति भएपछि गाउँलेहरूले सल्लाह गरी डाका पत्तो लगाउने योजना बनाए। रात रात भरी चियो गरी बस्न थाले। एक दिन गाउँलेहरूले

0: ढाका हरुलाई हेला पारे र घेरा हाले ढाका र गाउँले का बीचमा गोली हाना हान र काटा काट भयो कोही मरे कोही घाइते भए तर उम्कन पाएन उनीहरूको भन्दा गाउँलेको हुल ठुलो थियो गाउँलेहरूले उनीहरूका हतियार खोसेर लिए उनीहरूलाई जेलमा लगेर बुझाइदिए ढाका समात्ने कार्यमा बिजु पनि थियो डाकाहरूबाट जपत गरेर लिएको हतियारहरू उसले अल्टाई पल्टाई गरेर हेर्यो ती हतियारहरू उसले नै बनाएको हो भनेर ठहर भयो गाउँलेहरूको साथमा बिजु जेलमा गयो र डाकाहरूलाई हेर्न थाल्यो आफूलाई धनको लोभ देखाएर हतियार बनाएर लाने मानिसलाई पनि उसले जेलमा देख्यो त्यो मानिस डाकाहरूको नाइके रहेछ बिजुको घर फोडेर उसको सम्पत्ति चोरी गरेर लानेहरू पनि यिनै डाकाहरू थिए यो कुरा बिजुले चाल पायो यस घटना पछि गाउँ घरमा चोरी हुन छोड्यो बिजु पनि मन दिएर काम गर्न थाल्यो गाउँलेहरूले पनि उसलाई माया गर्न थाल्यो धन्यवाद
1: नानी हो आश्विका मण्डलबाट कथा पनि सुन्यौं कथाको शीर्षक थियो नाफाको फल आश्विका मण्डलको कथा सँगसँगै हाम्रो पनि कार्यक्रम सकिएको समयले बताइसकेको छ अर्को आइतबारसम्मलाई हामी पनि बाल बगैँचा कार्यक्रमबाट बिदा लिऊ नमस्ते
0: नमस्ते दिदी

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। यहाँले सुन्दै हुनुहुन्छ कार्यक्रम जय जवान, र प्रस्तुत गरिरहेका छौँ अघिल्लो गीत फिल्म एयरलिफ्टबाट, जसको शब्द अनि सङ्गीत रहेको छ अमल मल्लिक, अनि स्वर रहेको छ अमल मल्लिकको।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोल्दैछौँ। यहाँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम जय जवान, र राखिरहेका छौँ कार्यक्रमको यो अन्तिम गीत फिल्म मेरिकमबाट, जसको शब्द अनि सङ्गीत रहेको छ शशि सुमन अनि प्रशान्तको, र स्वर रहेको छ विशाल डडलानीको।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। श्रोताहरूले यो अन्तिम गीतसितै कार्यक्रम जय जवान यही नै समाप्त गर्दछौँ। अब क्रममा प्रस्तुत छ पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडी सुप्रियासित।

यो आकाशवाणी हो। उषा किरणबाट सुन्नुहोस् साँझ 6 बजेको मुख्य समाचार। संसदको मनसुन सत्र भोलिदेखि सुरु हुँदैछ। सत्र अघि सरकारले आज संसद भवन परिसरमा सर्वदलीय बैठक बोलाएको थियो। रक्षा मन्त्री राजनाथ सिंहले बैठकको अध्यक्षता गर्नुभएको थियो भने राज्यसभामा सदनका नेता जगत प्रकाश नड्डा, संसदीय कार्य मन्त्री किरेन रिजिजू र संसदीय कार्य राज्य मन्त्री अर्जुन राम मेघवाल अनि डाक्टर एल मुरुगन पनि बैठकमा उपस्थित हुनुहुन्थ्यो। प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय ब्याडमिन्टन खेलाडी पीवी सिन्धुलाई जापान ओपन 2026 महिला एकलको उपाधि जितेकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै उहाँले यो जितलाई भारतीय ब्याडमिन्टनको लागि ऐतिहासिक उपलब्धिको रूपमा वर्णन गर्नुभयो। भारतीय प्रौद्योगिकी संस्थान आईआईटी गोवाले आज पोन्डामा आफ्नो 7 दीक्षान्त समारोह आयोजना गर्यो। बीटेक, एमटेक र पीएचडी कार्यक्रमहरूमा लगभग 188 विद्यार्थीहरूलाई डिग्री प्रदान गरियो। नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रह्लाद जोशीले

0: भारतले लद्दाखको पुगा उपत्यकामा आफ्नो पहिलो जियो थर्मल कुवा निर्माण गरेको घोषणा गर्नुभएको छ। यसले देशको 1 मेगावट जियो थर्मलको पहिलो बिजुली परियोजनाको लागि मार्ग प्रशस्त गरेको छ। सड़क परिवहन तथा राजमार्ग मन्त्रालयले ओडिसाको तटीय क्षेत्रमा 160 किलोमिटर लामो रामेश्वर पारादीप राजमार्ग विकास गर्नेछ। यसमा 8,000 करोड रुपियाँ भन्दा बढीको लागत लाग्नेछ। यो राजमार्ग खुद्रा, पुरी, केन्द्रपारा र जगतसिंहपुर जिल्लाहरू हुँदै जानेछ, जसले राज्यको तटीय क्षेत्रहरूमा प्रमुख सांस्कृतिक, धार्मिक, पर्यटन र आर्थिक स्थलहरू बीच निर्बाध सम्पर्क प्रदान गर्नेछ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो प्रमुख समाचार। पूरा भयो। साँझ 6:50 प्रादेशिक समाचारका साथ पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि पुनः स्वागत छ श्रोताहरूलाई। अबको क्रममा सुनाइरहेका छौँ एउटा हिन्दी फिल्मी गीत।

श्रोताहरूलाई अहिले भर्खरै सुनायौँ सुनिधि चौहानको स्वरमा फिल्म मेरी कमबाट यो गीत, जसको शब्द अनि सङ्गीत रहेको थियो प्रशान्त अनि शशि सुमनको। र श्रोताहरू, अबको केही क्षणमा नै प्रस्तुत गरिरहेका छौँ अघिल्लो कार्यक्रम बोल्छ चियाबारी।

सिरानबाईका सम्पूर्ण श्रोतामा म च्याङबाको करजोडी नमस्ते। त श्रोता, सधैँ नै हामीले चियाबारी अन्तर्गत विभिन्न कुरोहरूमा बताउँदै आएका छौँ र श्रोता, सभा सुरु गर्नुभन्दा अघि यस गीत सुनि रमाइलो गरौँ।

त श्रोता, अहिले हामीले यसरी केही क्षण गीत सुनाए पश्चात अब हामी विशेष नयाँ चियाको बिरुवा लगाउने समय अनि तरिका विषयमा केही बताउन लागिरहेछौँ। र विश्वमा अति नै प्रचलित शब्द 3T, पहिलो टुरिज्म, दोस्रो रुख अनि तेस्रो चिया, यो तीनवटा टीले विश्व बजारमा अलग्गै स्थान पनि ओगटेको छ। र विशेष आजको विषयलाई ध्यानमा राख्दाखेरि यो चियाले के धनी के गरिब सबैलाई नभई नहुने पेय पदार्थ हो। थाकेको बेला थकै मेटाउने, भोकको बेला भोक मेटाउने तथा समय कटाउनुको निम्ति पनि रेस्टुरेन्टतिर

चियाको छुसक लिँदै समय बिताउनु पर्ने महत्वपूर्ण पेय पदार्थ तथा लाखौं श्रमिक वर्गको घाँस र बाँसको बन्दोबस्त गरिदिने साथै दशैं तिहारमा पनि बोनसको रूपमा पाइने फाल्टु कमाइ पनि पाइने यी चिया श्रमिक वर्गले र यस चिया उद्योगमा फसल राम्रो तथा गुणस्तर बढाउने चिया आजभन्दा 170 वर्ष अघिदेखिको जीर्ण अवस्थामा रहेको चिया उद्योग आज पर्यन्त यसले उत्पादन दिने रहेको पाइन्छ र अब यो चियाको बोट बिरुवा कहिले लगाउनु पर्ने त यस विषयमा बताउनु पर्दाखेरि चाहिँ सर्वप्रथम चियाको खेती अथवा बिरुवा रोप्नु भन्दा अघि बिरुवा तयार गर्नु पर्यो गोटे बिजन ससानो दाना चियाको दानालाई चाहिँ गमला अथवा ट्रेमा 2.5 सेन्टिमिटर माटोमा पुर्नु पर्छ र जमिनको आर्द्रता हेरेर कम्ती पानी दैनिक रूपमा दिनुपर्छ जबसम्म ती चियाको दानाबाट मुना आउँदैन तबसम्म 12 देखि 14 घण्टा उज्यालोमा राख्नु पर्छ जब ती चियाको दानाबाट मुना आएर 4 इन्च अग्लो हुन्छ तब त्यसलाई चाहिँ बिरुवा तयारी भएको भनेर मान्नु पर्छ अनि त्यस बिरुवालाई 6 इन्च गोलाइ र 10 इन्च अग्लो हुने पानी कागजको पटमा माटो चालेर राखिएको हुन्छ मार्च अप्रेलमा ती बिरुवालाई चाहिँ मई जुनमा चाहिँ पटमा राख्नु पर्छ अनि त्यस पटमा राखिएको बिरुवालाई 3 फिटबाट 6 फिटको पलाङ बनाएको हुन्छ जग्गा अनुसार त्यसमा सजाएर राख्नु पर्छ र घाम पानी शीतल हावा सबै प्रकारको व्यवस्था भएको जग्गामा नर्सरी ब्लक नै नाम दिएको हुन्छ ती बच्चा बिरुवालाई हेर्ने चिया बगानका श्रमिक कर्मचारी सबै लगाएको पनि हुन्छ अनि ती श्रमिक तथा कर्मचारीले आफ्नो नानीलाई जत्तिकै स्याहार सुसार गर्नुपर्छ पानी घाम झार पात उम्रनु दिनु भएन सबै नै हेर्नुपर्छ र जब ती बिरुवा 12-15 इन्चको हुन्छ त्यस बिजनलाई सार्नुपर्छ अनि त्यस बिजन सार्नुको निम्ति चाहिँ पहिलेबाट नै तयार गरेको हुनुपर्छ र बिजन रोप्नुको निम्ति चाहिँ नयाँ जग्गा भए पहिलेबाट नै माटोको जाँच गर्नुपर्छ यदि माटोमा अम्ल तत्व एसिडको मात्रा बेसी भए बिजन बढ्न सक्दैन र उत्पादन दिनु पनि सक्दैन अनि जमिनको तयार गर्दाखेरि अहिले नै जनवरी फरवरीमा नै खनजोत गरेर रुखको जराहरू निकालेर भिरालो जग्गा भए देवल लगाएर गरा गरा बनाउनु पर्छ झार जङ्गल डढाउनु पर्छ डढेलो लाग्ने जग्गा भए फायरलाइन तिरपाई गर्नुपर्छ अनि तिरपाई गरेको जग्गामा मार्च अप्रेलमा सुकेको पातहरू आएर बस्न दिनु भने हुँदैन र बढारेर फ्याँक्नुपर्छ बिजन रोप्नुको निम्ति खाडल खनेर नाइट्रोजनको धुलो कम्पोस्ट मल हालेर पुर्नुपर्छ र काठको खुट्टी अथवा बाँसको खुट्टी गाड्नुपर्छ जसमा पछि बिजन रोप्ने समयमा जग्गा खाडल खोज्नु नपरोस् र अब के यसले फसल दिनु थाल्छ भन्ने विषयमा बताउनु पर्दा चाहिँ बिजन ब्लकमा रोप्ने बित्तिकै फसल दिइहाल्छ भन्ने चाहिँ कुनै कुरै नै आएन अब झन् यस बिजनलाई स्याहार सुसारको चाहिँ नितान्तै आवश्यक पर्छ पहिले त नर्सरी बेडमा थियो बगानका म्यानेजर गार्डन बाबु मन्सी श्रमिक सबै भएर देखरेख गर्ने गर्छन् तर जब नर्सरी बेडदेखि ब्लकमा सारेपछि चाहिँ ब्लक अनुसारको श्रमिक कर्मचारीको देखरेखमा हुनुपर्छ ती नयाँ जग्गामा सारेपछि चाहिँ त्यसलाई जलवायु अनुसारको स्याहार सुसार चाहिन्छ गर्मीमा पानीको जरुरत पर्छ झारपात फाँडफुँड गर्नुपर्छ किराहरू लाग्न दिनु भएन सबै नै हेरचाह गर्नुपर्छ र अब आयो चिया गाछ बिजन लगाएपछि कति वर्षमा चाहिँ उत्पादन दिनु थाल्छ यस विषयमा बताउनु पर्दाखेरि चाहिँ चियाको बिरुवा ब्लकमा लगाएपछि चाहिँ 2-3 वर्षमा उत्पादन दिनु थाल्छ तर स्याहार सुसार चाहिँ एकदमै पुरा चाहिन्छ नत्र चाहिँ हुँदैन र आज बुढो चिया गाछ उखेलेर नयाँ गाछ लगाउने गरिएको विषयमा बताउनु पर्दाखेरि चाहिँ जस्तो मान्छेले नयाँ लुगा फेरे जस्तै त हो यो पुरानै 150-200 वर्ष उमेर पुगेको चियाको बोटलाई स्याहार सुसार गर्नु भन्दा त त्यस जग्गामा नयाँ गाछ लगाउनु नै फाइदा हो विशेष गरी विश्व बजारमा नै प्रचलित नाम कमाएको दार्जिलिङको चिया यस चियाले हरियो सुनको दर्जा पाएको छ भन्नुमा दुई मत नहोला यो बुढो भएको चियाको गाछबाट गुणस्तरीय चिया उत्पादन हुन सक्दैन साथै जस्तो यङ टी बुसले दिन सक्छ यसर्थ चिया गाछको बिजन लगाउनु भन्दा पहिला माटोको जाँच गरेर खनजोत गरी जग्गा राम्रो बनाउनु पर्छ जस्तो हामी बारीमा केही फसल लगाउनु भन्दा पहिले बारी खनखान गरेर मल हालेर फसल लगाउने गर्छौँ त्यस्तै चिया गाछलाई पनि त्यसरी नै जमिनको तयारी गर्नुपर्छ पानी उम्रिने ठाउँ भए कुलोको व्यवस्था गर्नुपर्छ र पानी उम्रिने जग्गामा भने चिया गाछ सप्रन सक्दैन किनभने पानी उम्रेको जग्गामा चियाका बिरुवा लगाए ती ससाना चियाका बिरुवाहरू कलिला जरा कुहुने डर हुन्छ।

एउटा बिरुवालाई फसल दिने बनाउनु कति खर्च लाग्छ र एउटै पनि बिरुवा मरे त्यो खर्च मेहनत समय सबै व्यर्थै जान्छ। चियाको बिरुवा लगाएपछि सँगसँगै रुखका बिरुवा पनि लगाउन पर्छ, किनभनेदेखि रुखका बिरुवा पछि रुख भएर चियाको गाछलाई प्राकृतिक शीतल पाउँछ र गाछ छिटो सप्रन्छ। फेरि पहिरो जाने जग्गा भए पहिरो जानुदेखि रोक्नुलाई बाँसको बिरुवाहरू रोप्नुपर्छ, देवल लगाउनुपर्छ, भुछै हुनदेखि जोगाउनुपर्छ। रुखपातको जराले माटो ढुङ्गालाई समाएर राख्छ भनेदेखि रुखपातले चिया गाछलाई छाया दिन्छ, साथै ती रुखका पातहरू झरेर चियाबारीमा मलको काम पनि गर्छ अनि ती रुखमा चराहरू आएर बस्छन् अनि ती चियाका कलिला मुना खाने किरा फटेङ्ग्रा माकुरालाई खाइदिन्छ र चियाका मुनालाई बचाउन सकिन्छ। अहिले विश्वकै आवाज छ हरियो वन स्वास्थ्यको निम्ति लाभदायक हुन्छ भनेर। भनेदेखि यो हरियो ससाना चियाका गाछबाट गुणस्तरीय चियापत्ती पाउनुको निम्ति रुखपात लगाउनु नितान्तै आवश्यक छ र अहिले चियाको पहिलो पत्ती टिपाईको समय पनि हुन लाग्यो। यस समय चिया गाछलाई चाहिँ के कस्तो स्याहार सुसारको खाँचो पर्छ भन्ने विषयमा बताउनु पर्दाखेरि चाहिँ नोभेम्बर डिसेम्बरमा पत्ती टिप्नु छोडेपछि चाहिँ वर्षभरि अथवा वर्षको 10-11 महिना फसल पाउनुको निम्ति सबैभन्दा पहिलो चियाको फेद गोडगाड साफसफाइ गर्नु पर्यो। त्यसपछि चियाको गाछलाई गरम राख्नुको निम्ति गाईको मूत्र कुरकुरे झार कड्कुस कुटेर झोल बनाएर चिया गाछमा स्प्रे मेसिनद्वारा स्प्रे गरिदिनु पर्छ। यसो गरे चिया गाछलाई रोग पनि लाग्दैन, साथै चियाको मुना पनि छिटो पलाउँछ। आज प्रतिस्पर्धाको युगमा चिया उत्पादनमा मात्र धेरै भएर भएन, गुणस्तरीय पनि हुनुपर्छ र सबै मालिक म्यानेजर कर्मचारी श्रमिक सबै मिलेर यो विश्व प्रसिद्ध चिया उद्योगलाई बचाउनु पट्टि लाग्नु अत्यन्तै जरुरी छ। र आज हामी सुन्दैछौँ देख्दैछौँ पनि कि कतिपय कमानहरू बन्द भएर त्यहाँका श्रमिकहरू भोकभोकै भइरहेछन्, बेरोजगार भइरहेछन्, साथै कति भीषण रोगका शिकार भएर मृत्यु भइरहे पनि छ। भनेदेखि यी सबै भोकमारी बेरोजगार अकाल मृत्युबाट बाँच्न आफ्नो परिवारसँग सुखपूर्वक जीवन निर्वाह गर्नु पाउनुको लागि यो चिया गाछको स्याहार सुसार गर्नुपर्छ, खाली जग्गामा नयाँ बिरुवा लगाउनु पर्छ र मात्र आउँदो दिन उज्यालो देख्न पाइन्छ। हवस् श्रोता, अहिले हामीले नयाँ चियाको बिरुवा रोप्ने समय अनि तरिका विषयमा धेरथोर कुरा बताइहाल्यौँ र यसरी बताए पश्चात आउनु श्रोता, अब हामी फेरि गीत सुनी रमाइलो गरौँ।

लौ त श्रोता, अहिले हामीले यसरी गीत सुनाए पश्चात अब हामी विशेष चियाबारी अन्तर्गत भविष्य निधि योजना चिया श्रमिकको निम्ति जानेका कुराहरू बताउन लागिरहेछौ। र भविष्य निधि योजना 1952 धारा 19 अन्तर्गत लागू भएको थियो। यस अन्तर्गत केन्द्रीय सरकारद्वारा विभिन्न उद्योगहरूमा लागू गर्न पर्ने कानून पनि पारित भएको थियो, जसमा उद्योगपति अथवा कम्पनी व्यवस्थापकहरूलाई 1952 धारा 17 अन्तर्गत आफ्नो कम्पनी वा फ्याक्ट्रीमा काम गर्ने मजदुर या श्रमिकहरूको सुरक्षा साथै उनीहरूले पाउन पर्ने अधिकारमाथि संस्थान वा फ्याक्ट्रीहरूले भविष्य निधि अन्तर्गत सञ्चालक गर्न पर्ने नियम पनि पारित भएको थियो। र भविष्य निधि योजना अन्तर्गत लागू हुनुपर्ने विभिन्न उद्योग संस्थानहरू छन्, जस्तै चामल उद्योग, चिनी उद्योग, तम्बाकु उद्योग, सिमेन्ट उद्योग, बियर उद्योग, पेपर मिल, बिजुली उत्पादन बोर्ड, स्कुल कलेज, यस्ता धेरै उद्योग अनि संस्थानहरू छन्, जसमा यहाँ हामी विशेष गरेर चिया उद्योगलाई नै आज चर्चा गर्न आवश्यक रहन्छ। र चिया उद्योगमा कम्पनी मालिक पक्ष अनि श्रमिक पक्षसँग सम्बन्धित यहाँ भविष्य निधि योजना लागू हुने गर्दछ। अनि चिया उद्योगको मालिक पक्ष र श्रमिक पक्षको सम्बन्धभित्र धेरै नियमहरू पनि अपनाउन पर्ने छन्। कतिपय नियमहरू मालिक पक्षले मन पराउँदैनन् भने जो जो श्रमिकको हितमा छन् यस विषयमा यहाँ हामी चर्चा गर्न लागिरहेछौँ। र यहाँ आउँछ कि इम्प्लोयर मालिक, दुईमा इन्डस्ट्रिज उद्योग, तिनमा आयो फन्ड अथवा अनुधन, चारमा ट्रस्टिज सञ्चालक, पाँचमा आयो मेम्बर जसमा उद्योगसँग चाहिँ सम्बन्ध, अनि छमा चाहिँ फ्यामिली अथवा भनौँ परिवार। र यहाँ इम्प्लोयर भन्नाले चाहिँ उद्योगसित सम्बन्धित मालिक अथवा व्यवस्थापक बुझिन्छ। व्यवस्थापकसँग सम्बन्धित उद्योगको नियम 2 धारा 6 अनि उपधारा 1 भाग 7 अनि 1948 पृष्ठ 63 मालिकसितको सम्बन्ध विषयमा नियमहरू पारित पनि भएका छन्। र अर्को आयो इन्डस्ट्रिज उद्योग भन्नाले जो चाहिँ सरकारी पञ्जीकृत भएको संस्थान वा उद्योग हो जसमा भविष्य निधि योजना लागू हुन सकोस्। अनि इम्प्लोई भन्नाले चाहिँ श्रमिक बुझिन्छ, जो दैनिक हाजिरियामा काम गर्ने मजदुर अथवा श्रमिक हुन्। र पाँचमा आयो फन्ड। फन्ड भन्नाले चाहिँ जम्मा धन हुन्छ जो दैनिक हाजिरा अथवा मासिक वेतनको 12% गरेर मालिक पक्षले श्रमिकहरूबाट काटी भविष्य निधि योजना प्रोभिडेन्ट फन्डमा जम्मा गरिदिने गर्दछ। र ट्रस्टिज भन्नाले चाहिँ मालिक पक्ष अनि श्रमिक पक्ष साथै भविष्य निधि योजनासँग सम्बन्धित जिम्मा लिने। र मेम्बर भन्नाले चाहिँ जो श्रमिकहरू भविष्य निधि योजना अन्तर्गत आफ्नो धन वा रूपमा जम्मा गरेका हुन्छ। अनि फ्यामिली भन्नाले चाहिँ चिया बगानमा काम गर्ने श्रमिक जो भविष्य निधि योजनासित सम्बन्धित छ उसको परिवार, जस्तै पति पत्नी छोरा छोरीहरू हुन्, उनीहरूले भविष्य निधि कोषबाट पाउन पर्ने सहुलियत, जसको छोराछोरी छैनन् उनीहरूले कसैको नानी गोद लिएर आफ्नो बनाउँछन् उनीहरूलाई पनि।

नियम अनुसार भविष्य निधि योजनाबाट चाहिँ सहुलियत प्राप्त हुन्छन्। साथै चिया बगान श्रमिकहरूको मासिक आयको 12% दरले भविष्य निधि कोषमा जम्मा गर्ने गर्दछ भने 1972 साल भन्दा अघि चिया कमानहरूमा पेन्सन सिस्टम लागू भएको थिएन अनि 1972 साल भन्दा अघि भविष्य निधि कोषमा जम्मा भएको धन सँगै मालिक पक्षबाट पनि केही प्रतिशतको दरले कन्ट्रिब्युट गरी भविष्य निधि कोषमा जम्मा गर्ने गर्दथे। यसैको आधारमा भविष्य निधि कोषबाट प्रत्येक श्रमिकको जीवन बीमा गर्ने गर्थे ताकि कुनै दुर्घटनामा भए श्रमिकको परिवारले जम्मा धन पाउने गर्थे। र जब चिया कमान श्रमिकहरू 58 वर्ष पुगी रिटायर्ड हुन्छन् उनीहरूले भविष्य निधि कोषबाट ग्रेच्युटी पनि जम्मा धन सबै पाउने गर्थे। तर 1972 सालदेखि यसो चिया बगानहरूमा नयाँ श्रमिक वा बदलीमा भर्ना भयो उनीहरूको मन्थली पेन्सनको हकदार हुन थाले। र जब चिया बगानमा पेन्सन सुरु भयो यसको निम्ति श्रमिकहरूको कोषको 8.33% पेन्सन विभागमा धन जम्मा हुन थाले। र चिया बगानहरूमा मन्थली पेन्सन अनि ग्रेच्युटी प्राप्त गर्नको निम्ति के नियमहरूको पालन गर्न पर्दछ? जस्तै ग्रेच्युटीको निम्ति वर्षभरिमा 240 दिन कमानमा काम गरेको हुनु पर्दछ। साथै ग्रेच्युटी भुक्तान गर्नको निम्ति चिया बगानमा कम से कम 5 वर्ष काममा हिँडेको हुन पर्दछ। पेन्सनमा पनि कम से कम 15 वर्ष काममा हिँडेको हुनुपर्छ र मात्र उसले फुल पेन्सन प्राप्त गर्न सक्छ। अनि श्रमिकहरूको पेन्सन 1972 सालको नियम अनुसार पाउने गर्दछन्। उनीहरूको पेन्सनको वृद्धि पनि त्यस समयको जति बेला उनीहरू रिटायर हुन्छ त्यस समयको दैनिक हाजिरा हेरी पेन्सनमा तय भएको हुन्छ। साथै कोही श्रमिक काम गर्दा गर्दै मृत्यु भए उनीहरूका परिवारले पनि पेन्सन प्राप्त गर्ने प्रावधान हुन्छ। हवस् त श्रोता, अहिले हामीले भविष्य निधि योजना चिया श्रमिकको निम्ति के कस्ता सहुलियतहरू पाउँदो रहेछ यस विषयमा जानेका केही कुरो खुलस्त पारेर बताइहाल्यौँ र यसरी बताए पश्चात आउनु श्रोता, अब हामी फेरि अन्तमा यस गीत सुनौ।

लौ त श्रोता, यसरी गीत सुनाउँदा सुनाउँदै समय पनि भइगएकोले अर्को सप्ताह फेरि भेट्ने आशा राख्दै आजलाई भने म च्याङबालाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्ते।

स्पेशल इन्टेन्सिभ रिभिजन एसआईआर अन्तर्गत अनम्याप श्रेणीमा परेका मतदाताहरूको सुनवाई प्रक्रिया आज चौथो दिन पनि पाकिन जिल्लाको रिनक र छिजाचेन विधानसभा निर्वाचन क्षेत्रमा जारी रहेको छ। मतदाताको अभिलेखमा थप जाँच आवश्यक भएकाले उनीहरूको योग्य प्रमाणीकरण गर्न तोकिएका निर्वाचन दर्ता अधिकारी ईआरओ, सहायक निर्वाचन दर्ता अधिकारी एईआरओ तथा अतिरिक्त सहायक निर्वाचन दर्ता अधिकारी एएई

आरोपद्वारा सुनवाई सञ्चालन भइरहेको छ। यसैबीच बुथ लेभल अफिसर बीएलओहरूले तोकिएको कार्यतालिका अनुसार सुनवाई सम्बन्धी सूचना वितरण गर्नुका साथै आवश्यक अन्य कार्यहरू पनि सम्पन्न गरिरहेका छन्। निर्वाचन आयोग

0: अमरवान्तो तथा नेपाली साहित्य परिषद सिक्किमका अध्यक्ष हरि ढुङ्गेललाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ। कार्यक्रममा सिक्किमका सरकारी ठेकेदार टासी गेल्पो भुटिया मुख्य अतिथिका रूपमा उपस्थित थिए भने क्षेत्र विधायक रिक्सल दोर्जे भुटिया प्रमुख संरक्षकका रूपमा सहभागी रहेका थिए। सम्मान समारोह सँगै विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा नेपाल र भारतका विभिन्न कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। यसका साथै साहित्य, कला, समाज सेवा तथा अन्य विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो। सिक्किमका म्याराथन म्यानका रूपमा परिचित अमर सुब्बाले आफ्ना शिष्य तथा अमर सुब्बा म्याराथन एकाडेमी एएमएएसका धावक प्रीतम राईसँग मिलेर पश्चिम सिक्किमको दराबदेखि सिलगढीको दार्जिलिङ मोडसम्मको 132 किलोमिटर स्वास्थ्य चेतना तथा कृतज्ञता दौड सफलतापूर्वक सम्पन्न गरेका छन्। स्वास्थ्यप्रति जनचेतना फैलाउनका साथै खेलकुद, पर्यटन, संगीत लगायत विभिन्न क्षेत्रमा निरन्तर सहयोग पुर्याउँदै आएका सिक्किमका मुख्यमन्त्री प्रति कृतज्ञता व्यक्त गर्ने उद्देश्यले उक्त दौड़को आयोजना गरिएको हो। दौड़ 17 जुलाई बिहान 4 बजे दराबबाट शुरू भएको थियो अनि दार्जिलिङको चौरास्तामा त्यस दिनको निम्ति स्थगित गरियो। 18 जुलाई बिहान 7 बजे दार्जिलिङको चौरास्ताबाट दोस्रो चरणको दौड़ शुरू गरिएको थियो। यस चरणमा पश्चिम बंगाल पुलिसका सहायक उपनिरीक्षक एएसआई तथा अमर सुब्बाका शिष्य जितिन छेत्री पनि टोलीमा समावेश भएका थिए। तीनैजना धावकले सोही दिनको साँझ करिब 4:30 बजे सिलगढीको दार्जिलिङ मोड पुगेर आफ्नो लक्ष्य पूरा गरेका थिए। 4 वर्षको प्रतीक्षापछि आउने फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप 2026 को फाइनल आज राति भारतीय समय अनुसार 12:30 बजे हुँदैछ। उपाधिका लागि अर्जेन्टिना र स्पेन आमने सामने हुँदैछन्। विश्वभरका फुटबल समर्थकहरू आफ्ना मनपर्ने टोलीलाई समर्थन गर्न आतुर रहेका बेला सिक्किममा पनि फाइनल खेलप्रति विशेष उत्साह देखिएको छ। यसैबीच सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले गान्तोकको एमजी मार्गमा चिफ मिनिस्टर फ्यान पार्क स्थापना गरी फाइनल खेलको प्रत्यक्ष प्रसारण गरिने घोषणा गरेका छन्। मुख्यमन्त्रीले फुटबल केवल खेल मात्र नभई मानिसहरूलाई एकताबद्ध गर्ने साझा भावना भएको उल्लेख गर्दै युवा सहित सबै फुटबल प्रेमीले सुरक्षित र उत्साहपूर्ण वातावरणमा सामूहिक रूपमा खेल हेर्न सकुन् भन्ने उद्देश्यले विशाल एलईडी स्क्रिन मार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको बताइएको छ। यस अवसरमा एमजी मार्कका रेस्टुरेन्ट, बेकरी तथा अन्य खानपान व्यवसायहरूलाई जुलाई 21 को बिहान 3:30 बजेसम्म सञ्चालन गर्न अनुमति दिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। साथै सुरक्षा, ट्राफिक व्यवस्थापन र भीड़ नियन्त्रणका लागि पुलिस तथा सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: अब सुनाइरहेका छौँ आजका रहल अनि भोलिका सम्पूर्ण कार्यक्रमहरूका विस्तृत जानकारी। अहिले 6:50 सुनाउनेछौँ आकाशवाणी खर्साङ केन्द्रबाट प्रादेशिक समाचार। 7 बजे सुन्नुहुनेछ कार्यक्रम कथा सारथी। कथावाचक हुनुहुन्छ अनिर तामाङ। कथाको शीर्षक छ जय माया आफू मात्र लिखापानी आइपुगे। राति 8 बजे सुनाउनेछौँ कार्यक्रम युवाबानी। 9:15 स्पोटलाइट। 9:30 आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित गरी सुनाउनेछौँ कार्यक्रम इस्युज बिफोर पार्लियामेन्ट। अनि 10 बजे सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित कार्यक्रम आजका फनकार। श्रोताहरू, भोलि बिहानको हाम्रो प्रसारण सुरु हुनेछ बिहानीको 6:20। बिहान 6:30 सुनाउनेछौँ बिहानीको भक्ति कार्यक्रम अर्चना। 7:05 कार्यक्रम शुभ प्रभात बिहानी सूचना अन्तर्गत जानकारी गराउनेछौँ आधुनिक खेतीपातीबारे केही जानकारी। 7:15 सुनाउनेछौँ नेपाली भजन। 7:35 सुनाउनेछौँ कार्यक्रम स्पन्दन। 8:30 सुन्नुहुनेछ कार्यक्रम कथा सफलताको। 8:45 सुन्नुहुनेछ कार्यक्रम सन्दर्भ। 9:30 सुनाउनेछौँ कार्यक्रम हाम्रो संस्कार संस्कृति। 10:02 सुन्नुहुनेछ कार्यक्रम हेलो खर्साङ। 10:30 सुनाउनेछौँ कार्यक्रम हाम्रो सरोकार। 12:05

मिनटमा कार्यक्रम तपाईँको अनुरोधमा 12:30 सुनाउनेछौँ पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम। 1:02 सुनाउनेछ तिब्बती कार्यक्रम। 3:20 रहेको छ कार्यक्रम विश्वमा हामी। 4:00 रहेको छ कार्यक्रम विज्ञान दर्पण। 4:30 छ कार्यक्रम शिक्षा ज्योति। 5:05 कार्यक्रम जय जवान। 5:00 कार्यक्रम इभिनिङ मेलोडी। 6:10 कार्यक्रम गाउँले सभा। 8:00 सुन्नुहुनेछ कार्यक्रम युवा वाणी। 8:15 आकाशवाणी दिल्ली केन्द्रबाट समप्रसारित गरी सुनाउनेछौँ पार्लियामेन्ट रिभ्यू। 8:30 सुन्नुहुनेछ कार्यक्रम चर्चा चौतारी। 9:15 सुनाउनेछौँ स्पोटलाइट। अनि 10:00 सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रबाट रिले गरी कार्यक्रम क्वेसन आवर इन पार्लियामेन्ट। श्रोता थिए यी त आजका रहल अनि भोलिका सम्पूर्ण कार्यक्रमहरूको विस्तृत जानकारी। अब सुनाइरहेछौँ मौसमबारे केही जानकारी। मौसम विभागको सूचना अनुसार सिक्किम अनि पश्चिम बङ्गालका उप हिमाली क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने उत्तर बङ्गालका हिमाली क्षेत्रहरूमा भने भारी वर्षा हुने सम्भावना रहेको छ। उत्तर बङ्गालका जिल्लाहरू जस्तै दार्जिलिङ, कालिम्पोङ, अलिपुरद्वार, कुचबिहार, उत्तर दिनाजपुर अनि जलपाइगुडीका क्षेत्रहरूमा भारी वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। मौसम विभागको जानकारी अनुसार आज दार्जिलिङको अधिकतम तापक्रम 22 डिग्री रहेको छ भने न्यूनतम तापक्रम 19 डिग्री रहेको छ। यसरी नै कालिम्पोङ जिल्लाको अधिकतम तापक्रम 26 डिग्री अनि न्यूनतम 23 डिग्री, खरसाङको 25 डिग्री अनि न्यूनतम तापक्रम 22 डिग्री रहेको छ भने मिरिकको अधिकतम तापक्रम 23 डिग्री अनि न्यूनतम तापक्रम 21 डिग्री, यसरी नै सिक्किमको अधिकतम तापक्रम सिलगढीको अधिकतम तापक्रम 29 डिग्री अनि न्यूनतम तापक्रम 26 डिग्री रहेको छ।

0: अब प्रस्तुत छ समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। संसदको मनसुन सत्र भोलिदेखि सुरु हुँदैछ। सरकारले आज संसद भवन परिसरमा सर्वदलीय बैठकको आयोजन गरेको थियो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले विद्यार्थी र अभिभावकहरूलाई अप्टिकल अङ्क प्रमाणन पत्र ओएमआर सिटको जाँचको लागि केवल असली सिट जमा गर्न परामर्श दिएको छ। खरसाङ डिभिजनल फरेस्ट विभागको आयोजनामा आरण्य सप्ताह अन्तर्गत विभिन्न सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। मौसम विभागले दार्जिलिङ, कालेबुङ, जलपाइगुडी र अलिपुरद्वार जिल्लामा अति घना वर्षाको लागि रेड र अरेन्ज अलर्ट जारी गरेको छ। अनि फिफा विश्वकपको उपाधिका लागि आज राति न्यू जर्सीमा अर्जेन्टिना र स्पेन बीच भिडन्त हुनेछ। खेल भारतीय समय अनुसार राति 12:30 सुरु हुनेछ। अब समाचार विस्तारमा। संसदको मनसुन सत्र भोलिदेखि सुरु हुँदैछ। मनसुन सत्र सुरु हुन अघि सरकारले आज संसद भवन परिसरमा सर्वदलीय बैठक बोलाएको थियो। रक्षा मन्त्री राजनाथ सिंहले बैठकको अध्यक्षता गर्नुभयो भने राज्यसभामा सदनका नेता जगत प्रकाश नड्डा, संसदीय कार्यमन्त्री किरण रिजिजू र संसदीय कार्य राज्यमन्त्री अर्जुन राम मेघवाल अनि डाक्टर एल मुरुगनको पनि बैठकमा उपस्थिति रहेको थियो। पत्रकारहरूसँग कुरा गर्दै श्री रिजिजूले सबै राजनीतिक दलहरूलाई संसदीय कार्यवाहीको सुचारू सञ्चालन सुनिश्चित गर्न र महत्वपूर्ण मुद्दाहरूमा रचनात्मक चर्चामा संलग्न हुन आग्रह गर्नुभयो। उहाँले संसदमा अवरोधभन्दा सकारात्मक छलफल हुनुपर्छ भन्ने कुरामा जोड दिनुहुँदै यसले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउनेछ भन्नुभयो।
2: बैठक सुरु भएको लगत्तै पछि

0: विपक्षी दलहरूले नेसनलिस्ट सिटिजन्स पार्टी अफ इन्डिया एनसिपिआईको उपस्थितिको विरोधमा सांकेतिक बहिष्कार गरे। स्मरण रहोस्, विधानसभा चुनावपछि तृणमूल कंग्रेसका विद्रोही सांसदहरू एनसिपिआईमा सामेल भएका छन्। ती सांसदहरूले संसदमा भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीएलाई समर्थन गर्ने अडान लिएका छन्। पत्रकारहरूसितको कुराकानीमा तृणमूल कंग्रेसकी सांसद महुआ मोइत्राले कंग्रेस, समाजवादी पार्टी, डीएमके, जेएमएम, तृणमूल कंग्रेस र आम आदमी पार्टी लगायत सबै विपक्षी दलहरूले बैठकको बहिष्कार गरेको बताउनुभयो। उहाँले एनसिपिआई मान्यता प्राप्त संसदीय दल नभएको पनि आरोप लगाउनुभयो। यद्यपि विपक्षी सदस्यहरूले आफ्नो विरोध दर्ता गरेपछि बैठकमा सामेल भए। विपक्षी दलहरूको बहिष्कार बारे श्री रिजिजूले यसलाई दिनको सम्पूर्ण कार्यवाहीको विरोधको रूपमा बुझ्नु नहुने बताउनुभयो। उहाँले सरकारले सबै विषयमा छलफल गर्ने, सबै पक्षलाई सामेल गर्ने तथा कसैलाई पनि उनीहरूको अधिकारबाट वञ्चित नगर्ने सुनिश्चित गर्ने बताउनुभयो। एनसिपिआई नेता सुदीप बन्दोपाध्यायले सर्वदलीय बैठकको विरोध गरेकोमा विपक्षी दलहरूको कडा आलोचना गर्नुभयो। उहाँले एनसिपिआई अब एनडिएभित्र दोस्रो ठूलो सहयोगी दल बनेको दावी पनि गर्नुभयो। मनसुन सत्र भोलिदेखि सुरु हुँदैछ र आगामी महिनाको 13 तारिकसम्म जारी रहनेछ। समाचार कक्षबाट म रोशनी छेत्री।
1: राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले विद्यार्थी र अभिभावकहरूलाई अप्टिकल अङ्क प्रमाणनपत्र ओएमआर सिटको जाँचको लागि केवल वास्तविक सिट जम्मा गर्न परामर्श दिएको छ। फर्जी अथवा एआईले बनाइएको ओएमआर सिट पेश गर्दा कानूनी कारवाही हुन सक्छ। त्यसैले विद्यार्थी र अभिभावकहरूलाई जाँचको लागि केवल असली ओएमआर सिट मात्र पेश गर्न आग्रह गरेको छ। परीक्षा एजेन्सी अनुसार हालैका समयमा प्रमाणीकरणको लागि पेश गरिएका धेरै ओएमआर सिटहरू फर्जी पाइएका छन्। फलस्वरूप प्रत्येक उजुरी र ओएमआर सिट अब सावधानीपूर्वक जाँच गरिँदैछ। कोलकाताको दक्षिण गडिया क्षेत्रमा बसोबास गर्ने 10 वर्षीय बालकमा कोभिड-19 संक्रमण पुष्टि भएपछि निजी अस्पतालमा भर्ना गरेको छ। उच्च ज्वरो, खोकी र सास फेर्न गाह्रो भएपछि बालकलाई अस्पताल लगिएको थियो। जाँचमा दाहिने फोक्सोमा निमोनियाको लक्षण देखिएको छ। चिकित्सकका अनुसार बालकको अवस्था हाल स्थिर रहेको छ र गहन निगरानीमा राखिएको छ। बालकलाई नेबुलाइजेसन सहित आवश्यक उपचार प्रदान गरिएको छ भने उनकी आमालाई पनि अलग्गै राखिएको छ। यसैबीच स्वास्थ्य विभागले ओमिक्रोनको नयाँ उपस्वरूप सिकाडाको सम्भावित प्रभावबारे निगरानी बढाएको छ। संक्रमणको लागि जिम्मेवार स्वरूप पहिचान गर्न नमूनाहरू पुणे स्थित राष्ट्रिय विषाणु विज्ञान संस्थान पठाइएको छ। पुणेमा पनि पछिल्ला 10 दिनमा कोभिडका नयाँ संक्रमित फेला परेका छन्। चिकित्सकका अनुसार अधिकांश बिरामीमा हल्का लक्षण मात्र देखिएका छन्, तर वर्षयाममा कोभिड-19 सँगै इन्फ्लुएन्जा ए र H1N1 संक्रमणका घटना पनि बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। ज्वरो, घाँटी दुख्ने, खोकी अथवा सास फेर्न गाह्रो भए तुरन्त परीक्षण गराउन स्वास्थ्य कर्मीहरूले सुझाव दिएका छन्। तारापीठ मन्दिरमा श्रद्धालुहरूको सुविधा, सुरक्षा तथा मन्दिरको व्यवस्थालाई अधिक सुव्यवस्थित बनाउने उद्देश्यले तारामाता सेवायत संघले आगामी 1 अगस्तदेखि मन्दिरको नयाँ नियमावली लागू गर्ने घोषणा गरेको छ। मन्दिर प्रशासनद्वारा जारी सूचना अनुसार दर्शन, पूजा, भोक औ आरतीको समयमा फेरबदल गरिएको छ। यसको साथै गर्भगृहमा मोबाइल फोन लैजानदेखि रोक लगाइएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। खरसाङ डिभिजनल फरेस्ट विभागको आयोजनामा अरण्य सप्ताह अन्तर्गत विभिन्न सचेतना कार्यक्रम साथै वृक्षरोपणको कार्य सम्पन्न गरिएको छ। यस कार्यक्रम खरसाङको डभिलस्थित वन विभागको म्युजियम क्षेत्रमा सम्पन्न भयो। प्रत्येक वर्ष 14 देखि 20 जुलाईसम्म अरण्य सप्ताह पालन गर्ने गरिन्छ। यसै अन्तर्गत वन विभाग खरसाङको आयोजनामा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेको छ भने आज खरसाङमा अरण्य सप्ताहलाई लिएर विभिन्न सचेतनामूलक कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा अडिसनल चीफ जुडिसियल म्याजिस्ट्रेट तन्मय रोय उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा खरसाङ महकुमा शासक आईएएस प्रिया यादव, दार्जीलिङका डीएफओ समित पटेल, डीएफओ खरसाङ आईएफएस देवेश पाण्डे लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले कक्षा 10 को दोस्रो बोर्ड परीक्षाको परिणाम घोषणा गरेको छ। विद्यार्थीहरूले आफ्नो नतिजा डिजी लकर परिणाम पोर्टलमा हेर्न सक्नेछन्। राष्ट्रिय शिक्षा नीति अन्तर्गत यस वर्ष पहिलो पटक कक्षा 10 को लागि 2 बोर्ड परीक्षाहरू सञ्चालन गरिएको थियो। मुख्य परीक्षा 17 फरवरीदेखि 11 मार्चसम्म आयोजित गरेको थियो, जबकि दोस्रो बोर्ड परीक्षा 15 मईदेखि 21 मईसम्म आयोजित गरेको थियो। बोर्डका अनुसार दुवै परीक्षाको संयुक्त नतिजाको आधारमा यस वर्ष कुल 96.78% विद्यार्थीहरू सफल भएका छन्। पश्चिम बंगालमा मनसून सक्रिय रहेको कारणले राज्यका विभिन्न भागहरूमा वर्षा कायम रहने सम्भावना छ। मौसम विभाग अनुसार उत्तर बंगालका केही जिल्लाहरूमा अति भारी वर्षा हुने चेतावनी जारी गरेको छ भने दक्षिण बंगालका जिल्लाहरूमा मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा हुन सक्छ। मौसम विभाग अनुसार दार्जीलिङ, कालेबुङ, जलपाइगुडी र अलिपुरद्वार जिल्लामा अति घना वर्षा हुने सम्भावना छ। यी क्षेत्रहरूको लागि रेड र अरेन्ज अलर्ट जारी गरेको छ। अविरल वर्षाको कारणले पर्वतीय क्षेत्रहरूमा पहिरो तथा समतलमा जलभरावको आशंका व्यक्त गरिएको छ। दक्षिण बंगालमा कोलकाता सहित हाउडा, हुगली, उत्तर एवं दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर, झारग्राम तथा अन्य जिल्लाहरूमा आंशिक रूपमा बादल छाइरहने तथा कतै कतै मेघ गर्जनसितै वर्षा हुने पूर्वानुमान व्यक्त गरेको छ। सिलगढ़ीदेखि गान्तोक जाने बाटो सेवक रोडको 7 माइल छेउमा हिज राति सेनाको वाहन र अर्को वाहन आपस्तमा ठोकिएर दुर्घटनाग्रस्त भयो, जसमा 3 वर्षीय बालकको मृत्यु भएको छ। यस दुर्घटनामा सेनाको वाहनमा सवार 3 जना जवान, उनकी पत्नीहरू र 4 जना बालबालिकाहरू सहित 10 जना घाइते भए। सबै घाइतेहरूलाई सेवक रोड स्थित एक नर्सिङ होममा लग्यो, जहाँ डाक्टरहरूले 1 जना बालकलाई मृत घोषित गरिदिए। फिफा विश्वकपको उपाधिका लागि आज राति न्यू जर्सीमा अर्जेन्टिना र स्पेन बीच भिडन्त हुनेछ। खेल भारतीय समयअनुसार राति 12:30 सुरु हुनेछ। अर्जेन्टिनाले हालसम्म 3 पटक विश्वकप उपाधि जितिसकेको छ। लियोनल मेस्सीको टीमले 1962 पछि पहिलो पटक लगातार 2 विश्वकप जित्ने टीम लक्ष्य राखेको छ। स्पेनले भने 2010 पछि दोस्रो विश्वकप उपाधि जित्ने प्रयास गर्नेछ। यसअघि तेस्रो स्थानका लागि भएको खेलमा इङ्ल्याण्डले फ्रान्सलाई 6-4 हराउँदै काँस्य पदक जितेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार पुनः एकपल्ट। संसदको मनसून सत्र भोलिदेखि सुरु हुँदैछ। सरकारले आज संसद भवन परिसरमा सर्वदलीय बैठकको आयोजन गरेको थियो। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले विद्यार्थी र अभिभावकहरूलाई अप्टिकल अङ्क प्रमाणन पत्र ओएमआर सिटको जाँचको लागि केवल असली सिट जमा गर्न परामर्श दिएको छ। खरसाङ डिभिजनल फरेस्ट विभागको आयोजनामा आरण्य सप्ताह अन्तर्गत विभिन्न सचेतना कार्यक्रम सम्पन्न गरेको छ। मौसम विभागले दार्जीलिङ, कालेबुङ, जलपाइगुडी र अलिपुरद्वार जिल्लामा अति घना वर्षाको लागि रेड अरेन्ज अलर्ट जारी गरेको छ र फिफा विश्वकपको उपाधिका लागि आज राति न्यू जर्सीमा अर्जेन्टिना र स्पेन बीच भिडन्त हुनेछ। खेल भारतीय समयअनुसार राति 12:30 सुरु हुनेछ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। राति 7:50 नयाँ समाचार श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हाम्रो नेपाली साहित्यको महान महान स्रष्टाहरूलाई जान्नुपर्छ। म यही ध्येय लिएर कतिपय बसाइहरूमा म महान महान स्रष्टाहरूको कथाहरू पढिरहेको हुन्छु। आउनुहोस्, उहाँको परिचय हजुरहरू समक्ष म साट्न चाहन्छु। 26 अप्रेल 1919 दिन सिक्किमको रिनकमा शिवकुमार राईको जन्म भएको थियो। बिएसम्मको शिक्षा ग्रहण गरेका शिवकुमार राईले नेपाली कथा साहित्यमा गरेको योगदान प्रशंसनीय छ। नेपाली सामाजिक जीवनलाई यथार्थवादी धरातालमा नै उभ्याएर हेर्न उनी सफल भएका छन्। उहाँको कथाहरूमा सामाजिक जीवनका अनुभूतिहरू, निम्न वर्गका सुख दुःखसित जोड्दै पनि उनले एउटै छुट्टै आयाम नेपाली कथामा थपिदिएका छन्, जुन आयाम हो कथामा ऐतिहासिक सन्दर्भको प्रवेश। फ्रन्टियर, नूर आलम, तिब्बतको हुलाकपत जस्ता कथाहरूद्वारा नेपाली कथामा ऐतिहासिक सन्दर्भका कथाको प्रवेश गराउनु उनको मौलिकता पनि हो। पात्र पात्र अनुसारको आचार व्यवहार र बोलीचाली, पारम्परिक सांस्कृतिक जीवनशैली, झर्रा शब्दहरूको प्रयोग, सामाजिक यथार्थता उनका कथाका विशेषताहरू हुन्। खरे कथा सङ्ग्रहका लागि उनले साहित्य अकादमी पुरस्कार प्राप्त गरे। उनी उपन्यासकार पनि हुन्। आकाशवाणी खरसाङसित सम्बन्धित रही शिवकुमार राईले धेरै रेडियो रूपकहरू पनि तयार गरेका छन्। साहित्यमा उनको योगदानलाई सम्मान जनाउँदै उनलाई रथयात्रा पनि गराइयो। राजनीतिको क्षेत्रमा चुनाव जितेर एमएलए भई उनी पश्चिम बङ्गालका उपमन्त्रीसम्म पनि बनेका थिए। 22 जुलाई 1995 दिन उनको निधन भयो। उनका प्रकाशित कृति हुन् फ्रन्टियर कथा सङ्ग्रह सन् 1956, यात्री कथा सङ्ग्रह सन् 1956, खहरे कथा सङ्ग्रह सन् 1976, शिवकुमार राईका 7 कथा सङ्ग्रह 1994, डाकबङ्गला उपन्यास सन् 1956, बडा डिनर कथा सङ्ग्रह सन् 1978, डाँफेचरी खण्डकाव्य सन् 1954। उहाँको नेपाली साहित्यप्रतिको योगदान मैले यो एउटा बसाइमा मात्र हजुरहरू समक्ष साट्न चाहे भने समय कम्ती हुन जाला। आउनुहोस्, उहाँको कथा सुनौँ। आउनुहोस्, आजको बसाइमा यिनै महान स्रष्टा शिवकुमार राईद्वारा रचित एउटा मिठो कथा सुनौँ। आजको बसाइमा कथा पढ्न गएको छ साहित्यिक, कथा प्रस्तुत छ साहित्यिक। नेपाली साहित्य सम्मेलनको घडेरी खन्ने साहित्यिक महारथीहरू धेर थोर अझ छँदैछन्। यी 30 वर्षभित्र यी हाम्रा कतिपय साहित्यकारहरूलाई हामीहरूले गुमाए तापनि आचार्य भानुभक्तले हँसियाको टुप्पाले खोस्रेर लगाएको बिरुवा मासी नपाएको छैन। भटाभटी नयाँ लेखक लेखिकाहरू साहित्य क्षेत्रमा उत्रिन लागेका छन्। दिनहुँ साहित्य विषय चर्चा हुन लागिरहेछ। भटाभटी साप्ताहिक, पाक्षिक, मासिक पत्रिकाहरू निस्कन लागेका छन्। कहानी प्रतियोगिता, कवि सम्मेलन, साहित्यिक गोष्ठी ठाउँ ठाउँमा भइरहेछन्। मेरो साथी धनसिंहलाई पनि एकचोटि साहित्यिक हुने ठूलो चस्को पसेको थियो। ऊ नआत्तिएको भए अहिलेसम्ममा उसले हाम्रा साहित्यिकहरू बीच निश्चय पनि एक ठोस स्थान पाइसक्ने थियो। तर दुःखको कुरो लेख्न छाडिदियो। किन लेख्न छाडिदियो त्यसको अर्कै कथा छ। प्राय 20-25 वर्ष अघिको कुरो, दार्जिलिङमा साहित्यिक सम्मेलनको 9 वर्षगाँठ बडो धुमधामले हुने भएको थियो। नेपालबाट पनि कतिपय प्रतिष्ठालब्ध लेखकहरू आउने कुरा थियो। त्यसताक हामी दुवै 10 श्रेणीमा सँगै पढ्थ्यौँ। शनिबार परेको हुनाले हामी दुवै स्कुलको बिदापछि वर्षगाँठको उत्सव हेर्न गयौँ। वर्षगाँठ बडो समारोहको साथ सम्पन्न भयो। कविता पाठ, आवृत्ति, समालोचक र समालोचना विषय, व्याख्यान इत्यादि विषयहरू बडा रोचक थिए। कतिपय तरुण लेखक लेखिकाहरूले पनि भाग लिएका थिए। सभा भङ्ग भयो। मानिसहरू झरी थामिएर पलबाट बट्टारिँदै निस्किएको छिचिमित्रा झैँ ढोकाबाट अचेटिँदै निस्किए। हामीलाई पनि त्यही भेलले हुत्याएर बाटोमा अफालिदियो। मेरो साथी धनसिंह अल्पाभाषी थियो। आजको सभाले उसको हृदयमा कस्तो असर पारे कुन्नि? ऊ बाटामा घोरिएर हिँड्न लाग्यो। मलाई भने अस्पष्ट, कस्तो अस्वाभाविक लाग्यो। म अलिक छटपटिन लागे। ऊ हिँड्दा हिँड्दै टप्प अडेर मतिर हेरी भन्न लाग्यो, सुन्नुभयो राईज्यू, म पनि आजदेखि साहित्यिक हुन्छु। म यस प्रकारको आक्रमणका लागि तयार थिइनँ। मैले के उत्तर दिने शब्दै पाइनँ। यसै दिनदेखि हो उसले कलम घोट्न लागेको र साहित्यिक हुनका लागि कम्मर कसेको। समाजवादी, साम्यवादी सिद्धान्तले मानिसलाई सम्मान अधिकार दिएर सम्मान स्तरमा उभ्याउने चेष्टा गरे तापनि मानिसको मस्तिष्कमा धेर थोर सम्मान उन्नति ल्याउन सके पनि अझ मानिसको प्रकृतिमा समानता ल्याउन गाह्रो मात्र होइन, असम्भव छ। मानिसको आफ्ना आफ्नै स्वतन्त्र प्रकृति हुन्छन्। त्यसै कारण न हामी मानिसलाई अनेक थरीका प्रत्यजोडी ध्यान गर्छौँ व्यक्तित्व भएको। विशाल हृदयको, टुमाउटे, कन्जुस, ढेबु,
गोसे।

इत्यादि। मेरो साथी धनसिंह त्यस्तै उद्वेगको प्रकृतिको भएको मानिस थियो। जे विषयमा पनि उसको आफ्नै उद्वेगको स्वतन्त्र विचार हुन्थ्यो। उसको गिदीमा कुनै कुराको प्रभाव परे हत्तपत्त उसको मस्तिष्कबाट त्यो कुरा निस्किँदैन थियो। एक दिन रामकृष्ण आश्रममा स्वामी चेतानन्दको योग विषय भाषण सुनेपछि मेरो धनसिंहले महिनौ दिनसम्म अन्न त्यागी फलफुल खाने गर्यो। अघिका ऋषिहरू हावा मात्र खाएर पनि योग साधन गर्थे भन्ने हामी फलफुल खाएर बाँच्न किन सक्दैनौँ र भन्ने उसको बहस थियो। पछिबाट काँचो आरूले मासी परेर पल्लो फालदेखि बाँचेपछि मात्र ऊ फेरि अन्नमा फर्कियो। साथीहरू उसलाई दार्शनिक भनी गिज्याउँथे। यसपल्ट पनि त्यस्तै परिवर्तन देखियो। पहिलेदेखि नै अल्पाभाषी त थिँदै थियो, अब भने एकोरिना लाग्यो। कसैसित पनि हत्तपत्त नबोल्ने, साथीहरूदेखि टाढा बस्ने एउटा गजबकै परिवर्तन देखिन लाग्यो। कहिले झिसमिसे उज्यालोमै घरदेखि फुत्त निस्कन्थ्यो र धोबी खोलाको ठुलो चप्लेटे ढुङ्गामाथि बसेर तल छर छर गर्दै छाँगोबाट झरेको जलबिन्दुलाई घन्टौँसम्म हेरिरहन्थ्यो। कहिले जुनली रातमा घरबाट सुटुक्क निस्किन्थ्यो र त्यही ढुङ्गामाथि बसेर एकोहोरो जुन र ताराहरूलाई हेरिरहन्थ्यो। मानो गेलिलियो सौर जगत विषय पत्ता लगाइरहेछन्। मेरो साथी साहित्यिक भएपछि उसको प्रकृतिमा, बोलीमा, भाषामा, लेखाइमा मात्र होइन तर उसको आकृतिसम्म परिवर्तन आएको थियो। उसले झ्याप झ्याप्ती दाढी पालेको थियो। उसको अनुहार सधैँ गम्भीर देखिन्थ्यो। अब ऊ प्रश्नको उत्तर सोझो दिँदैन थियो, घुमाएर पेचिलो कुरा गर्थ्यो। भाव अलङ्कार, शब्द अलङ्कार, अझ के ओके के जम्मै प्रकारका अलङ्कार थपेर कुरा गर्थ्यो। तर कुन अर्थमा कुन उपमा प्रयोग गर्नुपर्छ उसलाई त्यस कुराको वास्ता थिएन। ऊ आफैलाई भुइँफुट्टा कवि सम्झन्थ्यो। गाउँमा बिस्तार बिस्तार लौ फलानु त अलिक हावा बिग्रेको जस्तो पो छ अरे भन्ने हल्ला फिजियो। माइथे भएको एउटै छोरो, बाबु सानैमा मरे तापनि कत्रो दुःखले तिन तिनजना भाल्डङ बुल्डुङको स्याहार गरी हुर्काएकी थिए। मन तार अब आमा समानको भइसकेका थिए। एक लगनी काम पुरै थेग्ने, तरै पनि माइथेबाले विश्राम लिएकी थिएन। आफू साग सिस्नु खाएर पनि छोरालाई म्याट्रिक गराउने उसको ठुलो रहर थियो। बढेका छोरीहरू त चिल्ले चल्ला टिपे जस्तो एक दिन ज्वाइँले टिपेर लगिहाल्छ, आखिरी छोराकै भर पर्ने हो भन्ने कुरो ऊ राम्ररी जान्दथे। तर छोरामा त्यस्तो परिवर्तन देखि ऊ त्यसै गली। छोरो साहित्यिक भएको छ भन्ने उसलाई के थाहा? साहित्यिक भन्ने कुन चराको नाउँ? धनसिंहले ज्यादै बुझे तापनि त्यो कुरा बुझ्न माइथेबाले फेरि जन्मनु पर्थ्यो। ठिक पनि मेरो छोरा कुनै ठिटीको जालमा परेको छ, कसैले मोहनी लगाएको छ, नत्र आधी रातमा घर छोडेर किन निस्काउनु पर्थ्यो भन्ने ऊ सोच्दथे। आमा चाहिएको शङ्का गाउँभरि अर्कै रूपमा घुइरो घुइरो फैलियो। लौ माइथे भएको छोरालाई त धोबी खोलाको चुँडेले पो भेटेको छ अरे, आधी रातमा उठेर ऊ त्यहीँ भएकोमा जान्छ अरे। उसलाई रुङ्न मानिसहरूसम्म फाटक फुटुक आउन लागे। अनि त मूल फुटेको धारो झैँ बेलुका मानिसको ओहिरो लाग्न थाल्यो। अनि भने उसको ध्यानमा विघ्नै बाधा पर्न गयो। एक रात उसलाई साह्रै असह्य भयो। आमा चाहिँ छिमेकीहरूसित कुरा गर्न लागेकी थिए। ऊ सोझै सबैको सामने आएर भन्न लाग्यो, आमा आजकल चारैतिर मानिसहरूको घेरा लागेको देख्छु, यति विघ्न कनिका किन थुपारेकी, मलाई के भएको छ र? विवेकको नाङ्लोमा यी कनिकाहरूलाई निफानेर हेर्नुहोस्, के साँच्चै टिठ्याएर आएका हुन् र? होइनन्, तमासा हेर्न आएका। मलाई केही भएको छैन, म साहित्यिक हुन लागेको छु। बर्फको पहाडलाई पगाल्नेछु, इन्द्रधनुषको पंखमा चढी नक्षत्र लोकको यात्रा गर्नेछु, निरस बलौटे मरुभूमिमा हरियो लहलह दुबो उमार्नेछु, खलपट्ट तालुका रेशमी केशसम्म उमार्ने या राखेको छु। मेरो भावनाको पोखरीबाट प्रतिभाको छहरो छुट्न लागेको बेला यो बाधामा पहाड नडाउनुहोला। छोराको यस्तो कुरा सुनि आमा चाहिँ मात्र होइन तर त्यहाँ भएका मानिसहरू पनि सबै छक्कै परे। एउटा बुढीले अर्की स्वास्ने मानिसको कानमा बिस्तारै भने, बोली पनि त नबुझि नै भइसकेछ, मानिस त साह्रै पो बिग्रिसकेछ त। आमाको अनुहारमा विषादको रेखा झन लामो तानियो। अनि त्यो टोलीमा किसिम किसिमका कुरा चल्न लागे। बुढो घिसिङ अघिदेखि अरूको कुरा सुनिरहेथ्यो। बासाबाट सुर्ती निकालेर एक फाँक हालेपछि उसले भन्यो, होइन हो नानी, म एउटा कुरा गरौँ, लामा पढाएर र तोर्मा मान्छेर केही हुन्न, यसो केटाको बिहे गरिदिनुपर्छ, चुडेल आफै पन्छिन्छ, तिमीहरू ठट्टा नगर, चालै नपाई यसले मुटु कलेजो छामिसक्छ। अनि त सबैजना हो बिहे गरिदिनैपर्छ भन्न लागे। त्यस दिनको त्यो सभाले वैशाखको 15 दुलै भित्राउनुपर्छ भन्ने प्रस्ताव एकमतले पास गर्यो। भोलिपल्ट आमा चाहिँले खुबै परिपाटीसँग छोरालाई सम्झाइन्, हेर बाबु, म बुढी भइसकेँ, अब कति दिन बाँचुला र? अब घर सम्हाल्ने पनि त कोही चाहियो, यो बुढी हड्डी कति दिनसम्म घोट्नु र? बहिनीहरूको के आशा? पखेटा लागेपछि एक दिन उडिहाल्ने हो,

आमा बाबुलाई समयमै छोराछोरीको हातखुट्टा बाँधिदिन पाए मर्ने बेलामा सन्तोक हुन्छ। लौ एउटै भएको छोरोको बिहे गरिदिन पनि माइथेबाले सकिन भन्न दुनियाँले नपाओस्। यही वैशाखभित्रै बाहुनले लगन निकालेको छन्। तेरो हातखुट्टा बाँधिदिन पाए मलाई पनि सन्तोक हुन्छ, त के भन्छस्? आमा चाहिँको यस्तो तर्क सुनि मेरो साहित्यिक साथी खङ्ग्रङ्ग भयो। ऊ भन्न लाग्यो, आमा, मलाई फाँसीको डोरीले टन्काएर तपाईँ आदर्शको भर्याङमा उक्लिनु चाहनुहुन्छ। दुनियाँको अघि यो ढटुवारे मुखुन्डो लगाई बदनामीको मादल भेरी म कता जाने? यो हातखुट्टा मात्र बाँध्ने कुरो होइन, यो त घिच्रोमा सुर्काउने लाउनु हो। साहित्यको छपनीमा भावना र प्रेरणालाई निचोरी साहित्य जगतमा अमृत बाँड्ने मेरो ध्येय छ। बुद्धिको डल्लो लडाएर हेर्नुहोस्, विवेकको तराजुमा आफैलाई जोखेर हेर्नुहोस्। के मेरो प्रेम गर्ने समय छ र? तपाईँहरू अझ पनि अन्धविश्वासको गुफाभित्र गुम्सिएर बस्नुभएको छ, वास्तविकताको गोरेटोसम्म पनि निस्कनु भएको छैन। जात र पात खोइ भात, देउता र बाहुन तर खोइ तिउन, नाक र धाक तर खोइ छाक, यी सब अनुप्रासिक शब्द मात्र हुन्। यसदेखि पुरो यसको महत्त्व छैन। नाक राख्न म बिहे गर्दिनँ, यसबाट दुर्गन्ध निस्के यो नाकको के काम? आमा चाहिँले एकछिन छोरालाई टल टल्ती हेरी र ऊ उत्तर नदिइली। हावा बिग्रिसकेको मानिसको कुरा कसले सुन्ने? उसको बिहेको कुरा पक्क भयो। बाँस धुराका मण्डलकी छोरी माया निकै डाल परेकी थिए। चुल्हा चौका धारापानी बारी बिरुवा वस्तुभाउ भित्र बाहिर चारैतिरको काम भ्याउन सक्ने, तर लेख्न पढ्न भने लौ यो चिठी लिए आउनेलाई काट्नु भनेर लेखेर दिए पनि सरासर चिठी लिएर जाने खालकी थिए। एक दिन बिहानै म आँगनमा बसेर घाम ताप्न लागेको थिएँ। मेरो साहित्यिक साथी टुप्लुक्क आइपुग्यो। मेरो पाङ्रे छेउमा सुतिरहेको थियो। एक्कासी हाउ गरी झम्टिन लाग्यो। ऊ दुई औँलाको भर चुट्की बजाउँदै पाङ्रे पाङ्रे भन्थ्यो, तर पाङ्रे भने भूत देखे झैँ गरी झम्टी झम्टी टोक्न जाइ लाग्थ्यो। बडो मुस्किलले मैले पाङ्रेलाई समातेर साङ्लोले बाँधेपछि ऊ भन्न लाग्यो, झन्डै बिताएको हन, सधैँ त काखमा आएर लुटुपुटु हुन्थ्यो, आज के भनेर चिनेन? के भनेर चिन्थ्यो र हौ? दारी झ्याप झ्याप्ती पालेर साहित्यिक हुन गएको मेरो साथीलाई चिन्न मलाई त गाह्रो पर्थ्यो भने ऊ त दारी जुङ्ग खरिनै नपर्ने राईको सन्तानमा पालिएको न हो। मेरो अघिल्तिर मृगको छाला मरेको मुढा थियो। ऊ त्यसैमाथि बस्यो र भन्न लाग्यो, तपाईँसित सल्लाह माग्न आएको म। गुरेनमा सेतो गुलाबको बोट थियो, रातिको असिनाले फुल भक्रल्ल झारिदिएछ। उसको दृष्टि त्यहीँ पर्न गयो। ऊ भुइँमा झरेको फुल टिप्दै भन्न लाग्यो, आहा, हेर्नुहोस् न राईज्यू, गरिबको घर गुरेन बीच प्रणय फुलेको, त्यो सानो मुटु फक्रन नपाई दैवले हरेको। मैले भने, छाडिदिनुहोस् तपाईँको कविता, कस्तो सल्लाह माग्न आउनु भएको भन्नुहोस्। उसले भन्यो, राईज्यू, तपाईँलाई थाहा छ म साहित्यिक हुँ, मेरो आफ्नै शैली छ, आफ्नै स्वतन्त्र विचार विषय छन्। ऊ भावुक हुँदै गयो, नयाँ विचारको भेल ल्याउने छु, भावनाको असिना बर्साउने छु। अनि भन्नुहोस् राईज्यू, नेपाली साहित्यमा क्रान्ति आउँछ कि आउँदैन? ऊ एकछिन घोरेर बस्यो र फेरि भन्न लाग्यो, तर मैले त्यसो गर्न नपाउने भए, मेरो आमा नामले रुख भएर बाटो छेक्न लागेकी छन्। सुन्नुभयो राईज्यू, दही जस्तो गरी जमेका मेरा विचारहरू दुध फाटे चाहिँ भयो, आकासिन लागेका मेरा भावनाहरू बाधाको चप्लेरी ढुङ्गामाथि बजारिन पुगे, बरर फुल उड्दै गरेका मेरा कल्पनाहरू आगो निभेको बगडा जस्तो जिम्लिन लागे। मेरो साहित्यिक हुने विचारमाथि आमाले चिसो पानी खनाइदिन्, मैले बिहे गर्नुपर्ने भयो। मैले भने, हेर्नुहोस् धनसिंहजी, म त केही दोष देख्दिनँ। के संसारका सबै लेखक कवि साहित्यिक अविवाहित नै छन् र? विवाह एउटा पवित्र बन्धन हो, दाम्पत्य जीवनको प्रेम, बिछोडको जलन, आनन्दपूर्ण स्मृतिको मिठो पीडा के कविहरूले अनुभव गरेनन्? र औति कटु अनुभवले कविको प्रतिभामा अझ धार हालेन भनेर भन्न सक्नुहुन्छ? प्रदेश लागेका पतिको याद, सुहाग रातको कारचोपी स्मृति के कविहरूको चिरकालदेखिको प्रिय विषय थिएन र? हुनसक्छ बिहेपछि तपाईँको प्रतिभा अझ जागेर उठ्ला। ऊ एकछिन घोरिएर बस्यो, र तपाईँको त्यस्तै राय छ भने लौ हुन्छ भनेर हिँड्यो। बिहे सकिएको एक हप्तापछिको कुरा हो। पूर्णेको रात थियो, जुन टहट लागिरहेको थियो, धोबी खोलाको जङ्गलै उज्यालो पारेर। धनसिंहलाई निन्द्रा परेको थिएन, माया दिनभरिको थकानले गलेर भुस भएर छेवैमा सुतिरहेको थिए। उसको गोरो सुन्दर अनुहार जुनको उज्यालोमा भर्खर फक्रेको कमल जस्तो देखिन्थ्यो। जुनेली रातको उज्यालोमा धनसिंहको मन भने धोबी खोलाको जङ्गल भिर छहरो चर्नु पुगेको थियो। उजुरुक्क उठेर मायालाई घसघस्याउँदै भन्न लाग्यो, उठा उठा माया, हिँड नजाउँ। माया आँखा मिच्दै उठेर भन्न लागि, कहाँ जाने यति बेला, यस्तो रातमा पनि तिमीलाई कसरी सुत्न मन लागेको? उसले भावुक हुँदै भन्यो, अनि के गर्ने त,

परसम्म घुमेर आऊ। ओइ, के लाग्यो भने? के लाग्छ र? हिँड न हिँड, किन जानु र? हेर माया, तिमी यो घरमा नयाँ आएकी छौ, तिमीलाई थाहा छैन तिम्रो बिहे कोसित भएको छ। तिम्रो स्वामी यानि म एक महान साहित्यिक हुँ, जुनली रातमा मेरो साहित्यिक भोक प्रबल भएर जान्छ। धोबी खोलाको पानी नखाएसम्म मेरो भोक मेटिँदैन। मकै भुटी दिउँ है? किन, भोक लाग्यो भन्नुभएको होइन। हेर माया, कहानीको प्लट बिग्रिसक्यो, मेरो भावनाहरू बिच्किसके। कथा कि न्यायिकाले यस्तो कुरा गर्नुहुन्न, म केही सुन्न चाहन्न हिँड। ऊ मायाको हात समय तान्न लाग्यो, अनि माया कलपुर्जाले चल्ने मानिस चाहिँ पछि पछि लागि। बाटामा मायाले कतिचोटि विरोध गरे, तर ऊ किन सुन्थ्यो र? धोबी खोलाको छाँगोको सिरानमा ठुलो चप्लेटी ढुङ्गा थियो, ऊ त्यहीँ गएर बस्यो र मायाको हात सुमसिम्याउँदै भन्न लाग्यो, हेर माया, जुन टह टह लागिरहेछ। मायाले एकचोटि पुर्णेको जुनलाई हेरेर भनी, आज पुर्णे हो, एक धर्सो पातल बादलको रेखा तानियो। धनसिंहले भावुक भएर भन्यो, हेर माया, घुम्डो हाली लजाएको चन्द्रमा। मायाले बुझ्ने कोसिस गरे झैँ गरेर भनी, के जुन लागेको देखाउन ल्याउनु भएको? जुन लागेको त घरैबाट पनि देखिन्छ नि। फेरि बिच्किसकेका भावनाहरू गाँच्ने प्रयास गर्दै धनसिंह भन्न लाग्यो, यो सुनसान रात्रि, प्रकृतिको शान्त साम्राज्य, खोलोको एकलासे कलकल ध्वानी। मायाले चारैतिर एकचोटि हेरेर छ्याप्पट नासिन आइपुगी। धनसिंहलाई कविताको असर मायामाथि पर्न आँट्यो भन्ने लाग्यो कि कसो, झन भावुक भएर भन्न लाग्यो, चकमन्न मृत प्राय दुनियाँ, स्वप्न प्रदेशमा बसन्त छ उत्सव मनाइरहेछ। यो गम्भीर रात्रिबीच ढुङ्गाको पर्खाल फेरि प्रणयको फुल फक्रन लागेको छ, यहाँ कोही छैन, सिर्फ तिमी र म। यो वाक्यले माया जसङ्ग भई आङ फुलेर आयो। तिनले चारैतिर भयभीत आँखाले फलक पुलुक हेरी र भन्न लागे, अबुइ डर लाग्यो, नभन्नुहोस्। ऊ झन तुफान मेलको रफ्तारमा जान लाग्यो। हजार हजार वर्षदेखि यस दुनियाँमा लाखौँ प्रणय फुल फुले, फक्री औजरे, मृत्युको कालो हातले कति फुल फक्रन नपाई चुडेर अफालिदियो। ती अतृप्त प्रेमीको चिहानबाट निस्केको आँसुको नदी भएकै छ। मायालाई आङमा हिउँ जस्तो चिसो हातले टप्प छोए जस्तो लाग्यो। अबुइ कि अबुइ भन्दै काली नलागी, आमालाई पो भनिदिन्छु, मलाई यहाँ ल्याएर तर्साएको हुँ। धनसिंह फर्केको बादलसँगै माथि माथि उडी हिँड्दै थियो। एक्कासी आफै बसेको चप्लेटी ढुङ्गामाथि बजारिन आइपुग्यो। माया रुँदै घर आइपुगी। आधी रातबीच गाउँमै हल्ला भयो। भुइँसालो भर्खर मात्र गए जस्तो गाउँका मानिसहरू सबै घरबाट बाहिर निस्के। लौ भएन, चुँडेल त गाउँभित्रै बस्न आँट्यो भन्ने हल्ला फिज्यो। भालु गाउँमा उपटको झाँक्री गएको थियो, त्यसैले ल्याएर भोलिपल्ट चिन्ता राख्नुपर्छ, चुँडेललाई गाउँदेखि लगार्नुपर्छ भन्ने कमिटी त्यसै बेला बस्यो। भोलिपल्ट गजा ढ्याङ्ग्रो सामा सरजाम र दुई दुपौरे साथ माझमा झाँक्री आइपुगे। आँगनमा मानिसहरूको धुइरो लागेको थियो। एउटा गाउँमा बस्ने हुनाले म पनि चिन्ता बसेको नै ठाउँमा गएको थिएँ। उसले चारैतिर सेउला गाडेर विवाह मण्डप जस्तो बनाई थान सिँगार्यो र बेतले बुनेको डेलीबाट कालो चिल्लो अण्डाकार ढुङ्गाहरू निकाली चामल गाड्यो। चारैतिर धजाको खाँबो झै दुम्सीको प्वाँख खोगेर चामल वरिपरि हालेपछि फेरि डेलीबाट थुर्पी निकाल्यो र थान अघिल्तिर गाड्यो। जामा फेटा रुद्राक्ष र रिठाको मालाले आफैलाई सिँगारेपछि गजाले ढ्याङ्ग्रो बिस्तारै ठोक्दै देवी देउता सिमे भूमे नाक नगिनी सबैलाई पुकार्न थाल्यो। आधा घन्टा जति फलाकेपछि जिउमा देउता चढ्यो अरे। ऊ शरीर जम्मै डगडग्ती कमै, मालामा उनको घन्टीहरू पनि छिङछिङ बजाउँदै स्वा स्वा र फाँफा गर्न लाग्यो। एक झमट बेसारी कामेपछि जामाको फेरले पसिना पुछ्दै भन्न लाग्यो, साह्रै छिप्पिसकेकी रहेछ, साल आउन मान्दै मान्दैन, बिचकै पनि दिएको रहेछ, परपरै भाग्छे। मैथेबाले फिर्के लगाएको एक डबाका भाती जाँड अघिल्तिर राखिदिए। उनले पनि सासै नबिसाई तनतन पार्यो र घोप्टेजुङ्गाभरि सेतै तर लागेको जाँडको थेक्रो जामाको फेरले पुछ्यो र कटुवा बेरी सल्काएर तान्न लाग्यो। दुई चार स्वर्को तानेपछि ऊ फेरि ढ्याङ्ग्रो टिपेर, लौ फेरि कोसिस गरिहेरौँ है भनी फलाक्न लाग्यो। एकछिनपछि आजुङले कामेर थुर्पी टिपेर उभियो र वल्लो कुना र पल्लो कुना छिटकिनी मारी नाच्न लाग्यो। फेरि थुर्पीले घेर हाले थचक्क बस्यो र दुम्सीको प्वाँख टिपी मन्तर्दै फुफु गर्न लाग्यो। रमिता हेर्न आएका मानिसहरू सासै नफेरी हेरिरहेका थिए। ऊ जोडसित शरीर जम्मै डगडग्दी कमाएर हट भनी चिच्यायो र उसले दुम्सीको प्वाँख फ्याँक्यो। प्वाँख चार हात पर काँक्रोमा गाडियो। उसले एकछिनसम्म

चारैतिर पालक पुलक हेर्यो र फेरि अर्को पंख टिपी मन तरेर त्यसरी नै हान्यो। काम नछुटेपछि अनुहारको पसिना पुछ्दै भन्यो, झन्डा कि रहेछ, छेउमा पर्दै पर्दिन। त्यहाँ मैले हानेको ऊ फुत्त उडेर गई, केटोलाई नल्याइ भएन, उसैलाई अघिल्तिर राखी उसको जिउमा चढाइ झारिदिनुपर्छ। एकछिनपछि धनसिंहलाई मानिसहरूले भित्रबाट झ्याइकुटी पार्दै ल्याए। ऊ चिच्याइरहेथ्यो, तर पागल ठरिसकेको मानिसको कुरा कसले सुन्ने। आमा साईले छोराको केस मसार्दै भनी, एकछिन बसिँदैन नानी, हेर तँलाई हामीले राम्रै गरेको हो, तँलाई दुःख दिने बोक्सी डाइनी सबै भागोस्। एकजनाले झाँक्रीको अघि एक मुठा भाङ्रा सिस्नु र एक भाँडा उम्लेको पानी ल्याएर राखिदियो। झाँक्री मन्तर गर्दै सिस्नु र उम्लेको पानीको बिस मार्न लाग्यो। धनसिंह झरिलो सिस्नु देखेर भाग्ने सुर गर्थ्यो, तर उसको के जोड चल्थ्यो र उसलाई तीन चार मरतले हल्न चल्सित अठ्याएर राखेका थिए। झाँक्रीले मन्तर गर्दै सिस्नु पानीमा डुबाउँदै धनसिंहको नाङ्गो आङमा छ्यापछ्याप्ती हान्न लाग्यो। ऊ चिच्याइचिच्याइ विरोध गर्थ्यो, यो के गरेको, मलाई यहाँ ल्याएर यत्रो मानिसहरूको माझमा किन बेजती गरेको। मैथेबा भन्न लागि, त छाड्दैनस्, तँलाई बेजती मात्र होइन छोरो, र डल्सिङ ढुङ्गा हानेर सात समुद्र खट्याउँछु, भन आजदेखि छाड्छस् कि छाड्दैनस्। बोबो यत्रो बेजती सहेर बस्दिन, गाउँ छोडेर जान्छु। जान्छु भनेर हुन्न बाचा बाँध, त मेरो छोरालाई छाड्छस् कि छाड्दैनस्, गाउँघरमा दुःख दिन्छस् कि दिँदैनस्। आइमाईहरू कानी खुसी गर्न लागे, झाँक्री त झन्डाकै हो, हेर बक्कै छाड्यो। धनसिंहले वाल्ल परेर आमालाई हेरिरह्यो। एक हप्तासम्म धनसिंह घरदेखि बाहिर निस्केन। आठ दिनको दिन ऊ काम बिगारेको छात्र झैँ सशङ्कित नेत्रले चारैतिर पालक पुलक हेर्दै किताबको ठेली लिएर बिस्तारै क्लासभित्र पस्यो र मेरो छेउमा आएर बस्यो। फेरि अघि पछि सबैको अनुहार एकचोटि हेऱ्यो र बिस्तारैसित भन्यो, राइज्यू, साथीहरूले चाल त पाएनन्। हवस् त श्रोतावर्ग, यति मिठो कथा, एउटा बितेको चलचित्र हेरेजै लाग्छ हाम्रो स्रष्टाहरूको कथाहरू पढ्दा। यस्तो मिठो कथा पढ्दा पढ्दै भए तापनि आजको बसाइबाट भने मैले बिदा लिने समय भइसकेको छ। यी मिठा मिठा गीतहरूको साथमा मलाई बिदा दिनुहोस् अर्को बसाइसम्मको लागि। धन्यवाद।

यो आकाशवाणी हो। समाचार तुलसा शर्माबाट सुन्नुहोस्। सर्वप्रथम मुख्य समाचार। प्रधानमन्त्रीले केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणद्वारा लेखिएको एउटा लेख गर्नुभएको छ साझा। केन्द्रीय संसदीय कार्य मन्त्रीले विपक्षी दलहरूलाई संसदको आगामी मनसुन अधिवेशनको कार्यवाहीलाई मर्यादित व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गर्न गर्नुभएको छ आग्रह। गृह मन्त्री र रक्षा मन्त्रीले आज भारतका प्रथम स्वतन्त्रता संग्रामका अग्रदूत तथा महान स्वतन्त्रता सेनानी मंगल पाण्डेको जन्म जयन्तीका अवसरमा उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। अनि भारतीय प्राविधिक संस्थान आईआईटी गोवाले आज पोन्डामा आफ्नो सातौं दीक्षान्त समारोह आयोजना गर्यो। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणद्वारा लेखिएको एउटा लेख साझा गर्नुभएको छ। उक्त लेखमा नवप्रवर्तन र विश्वव्यापी साझेदारी मार्फत भारतको परम्परागत हस्तकला तथा शिल्पकलाले आर्थिक विकासलाई कसरी गति दिन सक्छ भन्ने विषयलाई उजागर

0: गरिएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री मोदीले एक जिल्ला एक उत्पादन पहलले स्थानीय शिल्पकला तथा उत्पादनलाई बजारसम्म पहुँच विस्तार गर्न, दिगो रोजगारी सृजना गर्न, भारतको विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता सुदृढ बनाउन तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनु भएको छ। संसदको मनसुन अधिवेशन भोलिदेखि सुरु हुनु अघि सरकारले आज संसद भवन एनएक्सीमा सर्वदलीय बैठक बोलाएको छ। बैठकको अध्यक्षता रक्षा मन्त्री राजनाथ सिंहले गर्नुभयो। बैठकमा संसदीय कार्य मन्त्री किरेन रिजिजु, राज्यसभाका सदन नेता जगत प्रकाश नड्डा लगायत अन्य वरिष्ठ नेताहरू सहभागी हुनुभएको थियो। बैठक सुरु हुने बित्तिकै विपक्षी दलहरूले एनसीपीआईलाई बैठकमा सहभागी गराइएको विषयमा विरोध जनाउँदै प्रतीकात्मक रूपमा बहिर्गमन गरेका थिए। पछि विरोध दर्ता गराए सबै विपक्षी दल पुनः बैठकमा सहभागी भएका छन्। सरकारले मनसुन अधिवेशनको सुचारू सञ्चालनका लागि सबै राजनैतिक दलसँग सहयोगको अपेक्षा गरेको छ। संसदको मनसुन अधिवेशन भोलिदेखि सुरु भई आगामी महिनाको 13 तारिकसम्म सञ्चालन हुनेछ। केन्द्रीय संसदीय कार्य मन्त्री किरेन रिजिजुले विपक्षी दलहरूलाई संसदको आगामी मनसुन अधिवेशनको कार्यवाहीलाई मर्यादित, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गर्न आग्रह गर्नुभएको छ। संचार कर्मीसँग कुरा गर्दै मन्त्री रिजिजुले सबै राजनीतिक दलहरूलाई अधिवेशनको सफल सञ्चालन सुनिश्चित गर्न रचनात्मक भूमिका निर्वाह गर्न अपील गर्नुभयो। साथै सत्ता पक्ष र विपक्ष दुवैले सकारात्मक तथा रचनात्मक रूपमा सहभागिता जनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले संसद जति प्रभावकारी रूपमा सञ्चालन हुन्छ यति नै देशको हित हुने धारणा राख्नुभयो।
1: कोई पार्टी या कोई मेंबर अपना जो भी बात करना चाहता है पार्लियामेंट में पूरा रख सकते हैं। मैं विपक्ष के साथियों को कहना चाहता हूं कि पहले में भी पार्लियामेंट को चलाने में दिक्कत आई थी क्योंकि हंगामा बहुत ज्यादा हुआ था। लोग चाहते थे पार्लियामेंट सुचारू रूप से चले, इसलिए मैं फिर से सब पार्टी के नेताओं को मैं अनुरोध करता हूं कि पार्लियामेंट अच्छे तरह से चले, इसमें सब लोग योगदान करें और हम भी विपक्ष की बात सुनेंगे और विपक्ष के हमारे
0: मन्त्री रिजिजुले विगतमा निरन्तर अवरोधका कारण संसद सञ्चालन गर्न निकै कठिनाई भएको स्मरण गराउँदै विपक्षी नेताहरूलाई सदनको गरिमा कायम राख्न आग्रह गर्नुभयो। उहाँले हो हल्ला र अवरोधबाट कुनै उद्देश्य पूरा नहुने तथा जनताले यस्तो व्यवहार रुचाउँदैनन् भन्नुभयो। देशका नागरिकहरूले संसद नियमित र सुचारू रूपमा सञ्चालन भएको हेर्न चाहेको उहाँको भनाइ थियो। गृहमन्त्री अमित शाह र रक्षा मन्त्री राजनाथ सिंहले आज भारतका प्रथम स्वतन्त्रता संग्रामका अग्रदूत तथा महान स्वतन्त्रता सेनानी मंगल पाण्डेको जन्म जयन्तीका अवसरमा उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो सन्देशमा गृहमन्त्री अमित शाहले सन् 1857 प्रथम स्वतन्त्रता संग्रामको विगुल फुकेर मंगल पाण्डेले देशवासीमा स्वाभिमान, संस्कृति, गौरव र राष्ट्रभक्तिको भावना जागृत गराउनु भएको बताउनुभयो। यसै गरी रक्षा मन्त्री राजनाथ सिंहले आफ्नो सन्देशमा ब्रिटिस शासन विरुद्ध मंगल पाण्डेले देखाउनु भएको निर्भीक विद्रोहले देशभर राष्ट्रभक्तिको भावना जागृत गराएको र असंख्य भारतीयलाई स्वतन्त्रता आन्दोलनमा सहभागी हुन प्रेरित गरेको बताउनुभयो। उहाँले मंगल पाण्डेको बलिदान, साहस तथा राष्ट्रप्रतिको अटल समर्पणले भावी पुस्तालाई देश सेवा र राष्ट्र निर्माणका लागि सधैँ प्रेरणा दिइरहेको विश्वास व्यक्त गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। भारतीय प्राविधिक संस्थान आईआईटी गोवाले आज मोन्डामा आफ्नो 7 दीक्षान्त समारोह आयोजना गर्यो। समारोहमा करिब 188 जना विद्यार्थी बीटेक, एमटेक तथा पीएचडी उपाधि प्रदान गरियो। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पदकद्वारा समेत सम्मान गरियो। कार्यक्रममा भारत सरकारका प्रधान

यानी सल्लाहकार प्रोफेसर अजय कुमार सुद प्रमुख अतिथि का रूप में सहभागी हुनु भएको थियो। विदेश मंत्री डाक्टर एस जयशंकर ने आज बिहान नया दिल्ली में संयुक्त गणराज्य तांजानिया को अर्ध स्वायत्त क्षेत्र का राष्ट्रपति तथा रिवोल्यूशनरी काउंसिल का अध्यक्ष डाक्टर हुसैन अली मवनी संग भेटवार्ता गर्नुभयो। सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै डाक्टर जयशंकरले भेटका क्रममा उच्च शिक्षा क्षमता अभिवृद्धि खाने पानी आपूर्ति स्वस्थ कृत्रिम बुद्धिमत्ता डिजिटल प्रविधि तथा अन्य प्राथमिकताका क्षेत्रमा भारत तान्जानिया सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको बताउनु भएको छ। उहाँले भारतीय प्राविधिक संस्थान आईआईटी मद्रासको जान्जीवार परिसर शिक्षा र विकासका क्षेत्रमा अफ्रिकासँग भारतको घनिष्ठ साझेदारी तथा दीर्घकालीन प्रतिबद्धताको उत्कृष्ट उदाहरण रहेको उल्लेख गर्नुभएको छ। फिफा विश्वकप 2026 इङ्ल्यान्डले फ्रान्सलाई पराजित गर्दै काँस्य पदक जितेको छ। मियामी स्टेडियममा सम्पन्न तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा इङ्ल्यान्डले फ्रान्सलाई 6-4 पराजित गरेको हो। उक्त खेलमा कुल 10 भएका छन् जुन विश्वकप इतिहासमा तेस्रो स्थानका लागि खेलिएको कुनै पनि खेलमा हालसम्मकै सर्वाधिक गोल हो। इङ्ल्यान्डका बुकायो साकाले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे। यता फ्रान्सका किलियन एम्बापेले दोस्रो हाफमा 2 गरेका छन्। यसै सँगै उनले विश्वकपकामा आफ्नो कुल गोल संख्या 22 पुर्याउँदै मेसीको 21 गोलको कीर्तिमानलाई पछि पारेका छन्। एम्बापेले यस प्रतियोगितामा 10 सहित गोल्डन बुटको दौड़मा अग्रता कायम गरेका छन्। उता फिफा विश्वकप 2026 फाइनल खेल आज राति अर्जेन्टिना र स्पेन बीच न्यूयोर्क न्यू जर्सी स्टेडियममा हुनेछ। भारतीय समय अनुसार यो खेल राति 12:30 शुरू हुनेछ। प्रधानमन्त्रीले केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणद्वारा लेखिएको एउटा लेख गर्नुभएको छ साझा। केन्द्रीय संसदीय कार्य मन्त्रीले विपक्षी दलहरूलाई संसदको आगामी मनसुन अधिवेशनको कार्यवाहीले मर्यादित व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गर्न गर्नुभएको छ आग्रह। गृह मन्त्री र रक्षा मन्त्रीले आज भारतका प्रथम स्वतन्त्रता संग्रामका अग्रदूत तथा महान स्वतन्त्रता सेनानी मंगल पाण्डेको जन्म जयन्तीका अवसरमा उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। अनि भारतीय प्राविधिक संस्थान आईआईटी गोवाले आज पोन्डामा आफ्नो 7 दीक्षान्त समारोह आयोजना गर्यो। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

0: Prostruca Samsar.
1: यो आकाशवाणी हो, अब रोशनी क्षेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। संसदको मनसुन सत्र भोलिदेखि सुरु हुनेछ र 13 अगस्तसम्म चल्नेछ। यस अवधिमा कैयन महत्वपूर्ण विधेयक चर्चा र पारितका लागि सूचीबद्ध छन्। जान्जिबारका राष्ट्रपति डाक्टर हुसेन अली मेमनीले आज नयाँ दिल्लीमा उपराष्ट्रपति सीपी राधाकृष्णनसित भेटवार्ता गर्नुभयो। दुवै नेताले व्यापार, लगानी, पर्यटन, निलो अर्थव्यवस्था र शिक्षा जस्ता क्षेत्रहरूमा सहयोगलाई अझ उचाइमा पुर्याउन विस्तृत छलफल गर्नु अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका 22 शहरहरू अगस्तदेखि सीधा उडानद्वारा जोडिनेछन्। लिथुआनियाको विनियसमा आयोजित 37 अन्तर्राष्ट्रिय जीव विज्ञान ओलम्पियाड 2026 भारतले 1 स्वर्ण र 3 रजत पदक जितेको छ र फिफा फुटबल विश्वकपको फाइनलमा आज अर्जेन्टिनाको सामना स्पेनसित हुनेछ। अब समाचार विस्तारमा। संसदको मनसुन सत्र भोलिदेखि सुरु हुनेछ र 13 अगस्तसम्म चल्नेछ। यस अवधिमा कैयन महत्वपूर्ण विधेयक चर्चा र पारितका लागि सूचीबद्ध छन्। रक्षा मन्त्री राजनाथ सिंहले बैठकको अध्यक्षता गर्नुभएको थियो। राज्यसभाका नेता जगत प्रकाश नड्डा, संसदीय मामिला मन्त्री किरेन रिजिजू, संसदीय मामिला राज्य मन्त्री अर्जुन राम मेघवाल र डाक्टर एल मुरुगन बैठकमा उपस्थित थिए। अपना दल पार्टीकी नेता अनुप्रिया पटेल, जनता दल युनाइटेडका नेता संजय झा, तेलुगु देशम पार्टीका नेता लावु श्रीकृष्ण देवारा यलो, कंग्रेस नेता जयराम रमेश, समाजवादी पार्टीका नेता धर्मेन्द्र यादव, झारखण्ड मुक्ति मोर्चाकी राज्यसभा सांसद महुआ माझी सहित 40 राजनीतिक दलका 50 नेताहरू बैठकमा सामेल भए। बैठक शुरू भएको लगत्तैपछि विपक्षी दलहरूले नेशनलिस्ट सिटिजन्स पार्टी अफ इन्डिया एनसीपीआईको उपस्थितिको विरोधमा प्रतीकात्मक बहिष्कार गरे। स्मरण रहोस्, विधानसभा चुनावपछि तृणमूल कंग्रेसका विद्रोही सांसदहरू एनसीपीआईमा सामेल भएका छन्। ती सांसदहरूले संसदमा भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धनलाई समर्थन गर्ने अडान लिएका छन्। पत्रकारहरूसित कुरा गर्दै तृणमूल कंग्रेसकी सांसद महुआ मोइत्राले कंग्रेस समाज

0: समाजवादी पार्टी, डीएमके, जेएमएम, तृणमूल कंग्रेस र आम आदमी पार्टी लगायत सबै विपक्षी दलहरूले बैठक बहिष्कार गरेको बताउनुभयो। उहाँले एनसीपीआई मान्यता प्राप्त संसदीय दल नभएको पनि आरोप लगाउनुभयो।
1: Today the entire opposition, all parties have all walked out, all party meeting in protest because NCPI, which is an unrecognized party, these so-called rebel 20 MPs, their merger has not been approved by the speaker. So on what grounds did the parliamentary affairs minister extend an invitation to these 20 rebel MPs? We have registered our strong protest and walked out as a symbol of our protest.
0: यद्यपि विपक्षी सदस्यहरूले आफ्नो विरोध दर्ता गरेपछि बैठकमा पुनः सामेल भए, विपक्षी दलहरूको प्रतीकात्मक बहिष्कारबारे श्री रिजिजूले यसलाई दिनको सम्पूर्ण कार्यवाहीको विरोधको रूपमा बुझ्नु नहुने बताउनुभयो। उहाँले सरकारले सबै विषयमा छलफल गर्ने, सबै पक्षलाई समावेश गर्ने तथा कसैलाई पनि उनीहरूको अधिकारबाट वञ्चित नगर्ने सुनिश्चित गर्ने बताउनुभयो।
2: कोई पार्टी या कोई मेंबर अपना जो भी बात रखना चाहता है पार्लियामेंट में पूरा रख सकते हैं। मैं विपक्ष के साथियों को कहना चाहता हूं कि पहले में भी पार्लियामेंट को काफी चलाने में दिक्कत आई थी क्योंकि हंगामा बहुत ज्यादा हुआ था। हंगामा होने से कोई लाभ नहीं होता है और लोग पसंद नहीं करता है। लोग चाहते हैं कि पार्लियामेंट सुचारू रूप से चले, इसलिए मैं फिर से सब पार्टी के नेताओं को मैं अनुरोध करता हूं कि पार्लियामेंट अच्छी तरह से चले, इसमें सब लोग योगदान करें और हम भी विपक्ष के बात सुनेंगे और विपक्ष भी हमारे बात सुने।
0: राष्ट्रपति द्रौपदी मुर्मू आज मोल्दोवा, उत्तरी मेसिडोनिया र रोमानियाको तीन देशहरूको भ्रमणमा प्रस्थान गर्नुभयो। यी तीन युरोपेली देशहरूको भ्रमणले व्यापार, लगानी, प्रौद्योगिकी, नवाचार, शिक्षा तथा जनजन सम्पर्क क्षेत्रमा सहयोगलाई थप विस्तार गर्दै भारतका साथ द्विपक्षीय सम्बन्धलाई नयाँ गति दिनेछ। जान्जिबारका राष्ट्रपति र रेभोल्युसनरी काउन्सिलका अध्यक्ष डाक्टर हुसेन अली म्युनीले आज नयाँ दिल्लीमा उपराष्ट्रपति सिपी राधाकृष्णनसित भेटवार्ता गर्नुभयो। जान्जिबार तन्जानियाको अर्ध स्वायत्त क्षेत्र हो। यसको आफ्नै संविधान, राष्ट्रपति, प्रतिनिधि सभा र ध्वज छ। दुवै नेताहरूले भारत तन्जानिया सम्बन्धका विभिन्न पक्षहरूको समीक्षा गर्नुभयो र भविष्यमा सहयोगका लागि नयाँ अवसरहरूबारे पनि छलफल गर्नुभयो। उपराष्ट्रपतिले सोसियल मीडिया पोस्टमा भन्नुभएको छ, यो बैठकले भारत तन्जानियाको अटुट साझेदारी र जान्जिबारका साथ भारतको विशेष सम्बन्धलाई दर्शाउँदछ। दुवै नेताहरूले व्यापार, लगानी, पर्यटन, निलो अर्थव्यवस्था र शिक्षा जस्ता क्षेत्रहरूमा सहयोगलाई अझ उचाइमा पुर्याउन विस्तृत छलफल गर्नुभयो। राष्ट्रपति म्युनीले चेन्नई स्थित आईआईटी मद्रास परिसरको भ्रमण गर्न पाउँदा प्रसन्नता व्यक्त गर्नुभयो। उहाँले यस अवसरमा आईआईटी मद्रास जान्जिबार परिसरको स्थापना, जल परियोजना, आईसीसीआर छात्रवृत्ति र आईटीसी प्रशिक्षण कार्यक्रममा भारतको समर्थनको सराहना गर्नुभएको छ। यसअघि आज बिहान विदेश मन्त्री डाक्टर एस जयशंकरले राष्ट्रपति म्युनीसित भेटवार्ता गर्नुभएको थियो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। जम्मू कश्मीरको पुञ्च जिल्लामा आज बिहान भारी वर्षाका कारण अचानक आएको पहिरो र बारीमा परी 11 जनाको मृत्यु भएको छ भने 7 जना बेपत्ता भएका छन्। हाम्रा जम्मू संवाददाता अनुसार सबैभन्दा बढी प्रभावित सुरनकोट तहसीलबाट भएको रिपोर्ट गरिएको छ। अबुधाबीको जायत अन्तर्राष्ट्रिय विमानस्थलसित अगस्तदेखि 22 भारतीय सहरहरूसित प्रत्यक्ष उडानहरू मार्फत जोडिनेछन्। हालै 17 सहरहरूमा प्रत्यक्ष हवाई सेवाहरू उपलब्ध छन्। उडान सेवाहरू यो विस्तारले पर्यटन क्षेत्रको लागि एक प्रमुख केन्द्रको रूपमा अबुधाबीको स्थितिलाई प्रकाश पार्दछ। अमेरिकी सेनाले आज इरानको अर्धसैनिक बल इस्लामिक रेभोल्युसनरी गार्ड कोर आईआरजीसीलाई लक्षित गर्दै इरान विरूद्ध हवाई हमला सुरु गरेको छ। हर्मुज जलडमरू मध्यमाथि नियन्त्रणलाई लिएर दुवै देशबीच युद्ध जारी छ र यो आठौँ दिनमा प्रवेश गरेको छ। मध्य प्रदेशको राज्य मन्त्रीमण्डलले आज समान नागरिक संहिता विधेयकको मस्यौदालाई सर्वसम्मतिले अनुमोदन गरेको छ। मुख्यमन्त्री डाक्टर मोहन यादवको अध्यक्षतामा भोपालको जगदीशपुरमा आयोजित बैठकमा यो महत्वपूर्ण निर्णय गरिएको हो। यो विधेयक भोलिदेखि

0: शुरू हुने राज्य विधानसभाको मनसुन सत्रमा पेश गरिनेछ। केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरणले उपभोक्ताहरूबाट अनाधिकृत सेवा शुल्क असुलेका 41 रेस्टुरेन्टहरू विरूद्ध स्वत संज्ञान लिँदै कार्यवाही शुरू गरेको छ। प्राधिकरणले राष्ट्रिय उपभोक्ता हेल्पलाइन मार्फत यस विषयमा उजुरी प्राप्त गरेको थियो। केन्द्रीय उपभोक्ता खाद्य र सार्वजनिक वितरण मन्त्री प्रहलाद जोशीले भन्नुभयो, प्राधिकरणले उल्लङ्घन गर्नेहरूलाई जरिवाना लगाएको छ र उनीहरूमाथि कडा कार्यवाही गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले जापान ओपन 2026 महिला सिङ्गल्सको खिताब जितेकोमा भारतीय ब्याडमिन्टन खेलाडी पीवी सिन्धुलाई बधाई दिनुभएको छ। भारतले लिथुआनियाको विलियन्समा आयोजित 37 अन्तर्राष्ट्रिय जीव विज्ञान ओलम्पियाड 2026 एक स्वर्ण र 3 रजत पदक जितेको छ। हरियाणाका भव्य गुणवालले स्वर्ण जिते भने पश्चिम बंगालका सौमिल मैती, राजस्थानका निशित कलानी र पंजाबका अनमोल कुमारले रजत पदक जितेका छन्। 12 जुलाईदेखि शुरू भएको ओलम्पियाड आज सम्पन्न भएको छ। यस वर्षको ओलम्पियाडमा 78 देशका 307 विद्यार्थीहरू सहभागी भएको परमाणु ऊर्जा विभागले जनाएको छ। फिफा फुटबल विश्वकपको फाइनलमा आज अर्जेन्टिनाको सामना स्पेनसित हुनेछ। न्यूयोर्क न्यूजर्सी स्टेडियममा भारतीय समयअनुसार यो म्याच राति 12:30 खेलिनेछ। यो समाचार युट्युबमा @EIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। संसदको मनसुन सत्र भोलिदेखि सुरु हुनेछ र 13 अगस्तसम्म चल्नेछ। जान्जिबारका राष्ट्रपति डाक्टर हुसेन अली म्युनीले आज नयाँ दिल्लीमा उपराष्ट्रपति सीपी राधाकृष्णनसित भेटवार्ता गर्नुभयो। अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका 22 सहरहरू अगस्तदेखि सिधा उडानद्वारा जोडिनेछन्। लिथुआनियाको विनियसमा आयोजित 37 अन्तर्राष्ट्रिय जीव विज्ञान ओलम्पियाड 2026 भारतले 1 स्वर्ण र 3 रजत पदक जितेको छ र फिफा फुटबल विश्वकपको फाइनलमा आज अर्जेन्टिनाको सामना स्पेनसित हुनेछ। यसका साथै समाचार पूरा भयो।
1: समाचारपछि पुनः स्वागत छ श्रोताहरू। अबको क्रममा प्रस्तुत छ कार्यक्रम युवा वाणी।

सङ्गीत मानव जीवनको अभिन्न अङ्ग हो। यसले मानिसको भावना, विचार र संस्कृतिलाई मधुर ध्वनि मार्फत अभिव्यक्त गर्ने माध्यमका रूपमा काम गर्छ। स्वर, लय, ताल र शब्दको सुन्दर संयोजनबाट सङ्गीतको सृजना हुन्छ। प्राचीन समयदेखि नै सङ्गीत मनोरञ्जन, शिक्षा, धार्मिक अनुष्ठान तथा सामाजिक एकताको माध्यम बन्दै आएको छ। सङ्गीतले मानिसको मनलाई शान्त, आनन्दित र प्रेरित बनाउँछ। तनाव कम गर्न, आत्मविश्वास बढाउन तथा मानसिक स्वास्थ्य सुधार्न पनि यसको महत्त्वपूर्ण भूमिका रहेको छ। विभिन्न देश, जाति र समुदायका आफ्नै मौलिक सङ्गीत परम्परा हुन्छन् जसले उनीहरूको इतिहास, संस्कृति र पहिचानलाई जोगाइराख्न मद्दत गर्छ। आजको आधुनिक युगमा प्रविधिको विकाससँगै सङ्गीत विश्वभर सहज रूपमा पहुँच योग्य बनेको छ। रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जाल मार्फत नयाँ नयाँ गीत र सङ्गीतले विश्वका मानिसहरूलाई एक आपसमा जोड्ने काम गरिरहेका छन्। सङ्गीत केवल मनोरञ्जन साधन मात्र नभई कला, संस्कृति र मानवीय संवेदनाको जीवन अभिव्यक्ति पनि हो। त्यसैले सङ्गीतको संरक्षण, विकास र प्रवर्धन गर्नु हाम्रो साझा दायित्व हो। नमस्कार, 103.5 मेगा हर्ज तरङ्गमा म मौसम नेवारको न्यानो अभिवादन र अबलाई प्रस्तुत छ कार्यक्रम युवावाणी। र आजको युवावाणीको अङ्कमा हामी हजुरहरूलाई सुनाउनेछौँ मिठा मिठा गीतहरू। र प्रथममा गीत रहेको छ नाता हाम्रो टुटेपछि, जसमा स्वर रहेको छ मोहित भुजेलको, शब्द नरेश कटुवालको।

अर्को गीत रहेको छ लेखान्तमा के छ, जसमा स्वर रहेको छ वैशाली लामाको, शब्द जस्यन्जन प्यासी, अनि सङ्गीत रहेको छ पेमा लामाको।

अर्को गीत रहेको छ ताजमहल, जसमा शब्द रहेको छ दिलकाश विद्याभूषणको, सङ्गीत रविन्द्र सुन्दास र स्वर रहेको छ लाक्पा छिरिङ तामाङको।

केवल आकर्षण वा क्षणिक भावना होइन, बरु विश्वास, समझदारी, सम्मान र समर्पणमा आधारित सम्बन्ध हो। माया विभिन्न रूपमा देखिन्छन्, जस्तो कि रोमान्टिक माया, पारिवारिक माया, साथीको माया वा मानवीय करुणा। मायाले मानिसलाई जीवनमा आशा, शक्ति र प्रेरणा दिन्छ र दुःखद क्षणहरूमा समेत सहारा बन्न सक्छ। साँचो माया समय र परिस्थितिसँगै बदलिन्छ, तर यसको गहिरो अर्थ कहिले हराउँदैन। अबलाई प्रस्तुत छ एउटा प्रेमिल गीत हर समय, जसमा शब्द सङ्गीत रहेको छ पूजन राईको।

श्रोताहरू, हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अबको क्रममा सुनाइरहेछौँ केही नेपाली लोकगीत।

11 बजेर 10 मिनट हामी आकाशवाणी खरसाङकै दरबारबाट बोलिरहेका छौँ। अहिले सुनिरहनु भएको छ आकाशवाणीको 103.5 मेगाहर्जको तरङ्गलाई। आजको सन्धिकालीन सत्र यही नै अन्त हुँदछ। भोलि 6 बजेर 20 मिनटमा पुनः भेट हुनेछ। यतिन्जेलका निम्ति म कार्यक्रम प्रस्तोता चन्द्र

सुन्दैछ आकाशवाणीको 103.5 मेगाहर्जको तरङ्गलाई। आजको सन्धिकालीन सत्र यही नै अन्त हुँदछ। भोलि 6:20 पुनः भेट हुनेछ। यो तिनजेलका निम्ति म कार्यक्रम प्रस्तोता चन्दन थापा, मेरा प्रसारण सहयोगी पेमा साङ्गे अनि प्राविधिक मित्रहरू